0: बानी लाग्छ।
1: काया पहिरनमा अब खबरको सिलसिला। आजका सबै जसो पत्रिकाहरूले बजेट मध्यम वर्गलाई रिझाउने खालको आएको र कार्यान्वयन अस्पष्ट रहेको खबर छापेका छन्। सरकारले आउँदो आर्थिक वर्षको बजेटमा मध्यम वर्गका नागरिकलाई राहत पुग्ने गरी कर छूट, तलब वृद्धि, उद्यम व्यवसायका लागि नीतिगत वातावरण निर्माण गर्ने घोषणा गरेको छ। निम्न वर्गका लागि भने सीमित कार्यक्रमहरू मात्र ल्याएको छ। अर्थमन्त्री सोरेन वाग्लीले हिजो संघीय संसदमा बजेट प्रस्तुत गर्दै मध्यम वर्गलाई रिझाउन व्यक्तिगत आयकर छूटको सीमा दोब्बर बढ़ाएर 10 लाख रूपियाँ पुर्याउनु भएको छ भने आयकरको अधिकतम सीमा 39%बाट 10% बिन्दुले घटाएर 29% मात्र कायम गरिदिनु भएको छ। यसको अर्थ 10 लाख रूपियाँसम्म आमदानी गर्नेले 1% सामाजिक सुरक्षा कर मात्र तिर्न पुग्नेछ भने धेरै कमाउनेले अब 29% भन्दा बढ़ी कर तिर्नु पर्दैन। यसअघि यस्तो सीमा अविवाहितलाई 5 लाख र विवाहितलाई 6 लाख रूपियाँ थियो। अहिले विवाहित र अविवाहित भनेर छुट्याइएको छैन। अर्कोतर्फ सरकारी कर्मचारीको तलब 21% बढ़ेर यसको लाभ पनि मध्यम वर्गलाई नै हुनेछ। यी दुवै व्यवस्थाले घर भाड़ादेखि बजारमा विभिन्न सामग्रीको मूल्य वृद्धि हुनेछ। यसको बढ़ी भार न्यून आय भएका नागरिकलाई पर्नेछ। आयकरको अधिकतम दर घटाएर कर नलाग्ने सीमा 5 लाखबाट बढ़ाएर 10 लाख रूपियाँ पुर्याउँदा मध्यम वर्गलाई राहत पुग्ने कर विज्ञ रूपक खड्काको भनाइरहेको छ। बजेटको असर निम्न वर्गका नागरिकलाई पर्ने पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईको तर्क छ। किसान मजदूर वर्गको सुरक्षाको लागि कार्यक्रम आउनु पर्थ्यो। बजेट सुन्दा कर्णप्रिय भए पनि यसले निम्न वर्गलाई सम्बोधन गरेको पाइएन। उहाँले भन्नुभएको छ, हाम्रो अर्थतन्त्र अझै पनि कृषिमा निर्भर छ, त्यसैले कृषिलाई व्यवसाय गर्ने विस्तृत कार्यक्रम आउनु पर्थ्यो। सरकारमा रहेका व्यक्ति मन्त्रीहरू मध्यम वर्ग भएकाले पनि बजेट त्यही वर्गमा केन्द्रित रहेको हुन सक्ने उहाँको भनाइ छ। विशेष गरी आधारभूत वर्गलाई राज्यले हेर्नुपर्छ। तीव्र आर्थिक वृद्धिसँग सम्बन्धित कार्यक्रममा आधारभूत वर्गलाई जोड्न सक्नुपर्थ्यो उहाँले भन्नुभयो। अर्थमन्त्री वाग्लेले भने करको बोझ घटाउन आयकर छूटको सीमा दोब्बर गर्नु परेको बताउनु भएको छ। बजेटमा निम्न वर्गलाई लक्षित गरेर केही सीमित कार्यक्रमहरू पनि समेटेका छन्। देशभरिका दलित बाल बालिकालाई उपलब्ध गराउँदै आएको बाल पोषण भत्तालाई दोब्बर गरी वार्षिक 1,000 रूपियाँ पुर्याइएको छ। बाल पोषण भत्तामा वृद्धि गरी निम्न वर्गलाई समेट्न खोजिएको देखिन्छ। उच्च गरिबी भएका र मानव विकास सूचकांकमा पछाडि परेका मुख्यत मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बाल बालिकाहरूले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छ। निजी क्षेत्र लक्षित कार्यक्रमहरू पनि पर्याप्त छन्। शेयर कारोबारमा सूचित कम्पनीका भित्तुपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभकर अन्तिम हुने व्यवस्था सरकारले गरेको छ। यसरी पूँजीगत लाभकर अन्तिम टुङ्गो भनिए पनि राजस्व कार्यालयहरूले कर उठाउनको लागि दबाव दिँदै आएका थिए। सरकारले पूँजीगत लाभकर अन्तिम हुने नहुने अन्य हटाएसँगै पूँजीगत लाभकरको सीमा बढ़ाएको छ। दर बढ़े पनि पूँजी लाभकर नै अन्तिम हुने व्यवस्थाले मध्यम वर्गलाई राहत पुग्ने देखिन्छ। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र ज्यान गुमाएका श्रमिकको सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउने र सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाइने सरकारले जनाएको छ। सरकारले डिजिटल भुक्तानी मार्फत खरिद गर्दा उपभोक्ताले तत्काल 10% ब्याज छूट पाउने व्यवस्था गरेको छ। यो व्यवस्थाले पनि मध्यम वर्गलाई राहत पुग्ने देखिन्छ। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी माल वस्तु भन्दा कम्तीमा एक तह न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर सरकारले घटाएको छ। विद्यमान 11 तहको भन्सार दरलाई 7 तहमा सीमित गरिएको छ। यो व्यवस्थाले आयातित वस्तु सस्तो हुन गई नागरिकले कम मूल्यमा वस्तु तथा सेवा खरिद गर्न पाउनेछन्।
2: तलब वृद्धि गरेर सरकारले सुशासन र सेवा प्रवाह सुधारमा जोड़ दिएको छ। कर्मचारीको तलबमा झण्डै 21%सम्म वृद्धि भएको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत शुरू तलब स्केलमा 10% वृद्धि गरेको हो। कार्य सम्पादनको आधारमा नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ता पनि व्यवस्था गरिएको छ। यसबाट अहिले खाली पाई आएको पारिश्रमिकमा झण्डै 21% वृद्धि हुने अर्थमन्त्री डाक्टर सोनी वाग्लेले बताउनु भएको छ। अर्थमन्त्री वाग्लेका अनुसार अब ग्रेड सहित कर्मचारीको पारिश्रमिक झण्डै 40,000 रूपियाँदेखि 1,00,000 रूपियाँ माथिसम्म कायम हुनेछ। नयाँ तलब स्केल आउँदो साउन 1 गतेदेखि लागू हुनेछ। कर्मचारीको तलब पछिल्लो 4 वर्षदेखि बढ़ेको थिएन। 2079 बजेटबाट कर्मचारीको तलब 15% बढ़ाइएको थियो। सबै तहका कर्मचारीले पाउँदै आएको मासिक 5,000 रूपियाँ महँगी भत्तालाई सरकारले यथावत नै राखेको छ। अब कर्मचारीको न्यूनतम 38,401 रूपियाँ हुनेछ भने अधिकतम तलब 98,425 रूपियाँ हरारी हुनेछ।

0: निजामती कर्मचारीको सबैभन्दा माथिल्लो पद मुख्य सचिव हो। अब मुख्य सचिवको तलब ग्रेड समेत जोड्दा 1,00,000 रूपियाँ हाराहारीमा पुग्नेछ। यसै गरी सबैभन्दा तल्लो तहको कर्मचारीको तलब ग्रेड समेतको रकम जोड्दा 40,000 रूपियाँ हाराहारी हुनेछ।
1: बजेटमा कर प्रणालीमा व्यापक परिवर्तन भएको छ। बजेटले विद्युत उपभोगमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा भएको छ। अन्तिम तहका उपभोक्तालाई बिक्री गरिने मासिक 50 इङ्गित भन्दा बढ़ीको खपतमा भ्याट लगाउने व्यवस्था गरेको हो। यस्तै सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढ़ाउने यस्ता सेवा निर्यातबाट आर्जित आयमा 50% कर छुट्टी दिने व्यवस्था भएको छ। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेज इक्विटीको रकमलाई करयोग्य आय गणनामा 100% छुट हुने व्यवस्था बजेटले गरेको छ। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क लगाइएको छ। नाफा नकमाउने गरी स्थापना भएका पूर्ण स्वामित्वमा विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था बजेटले गरेको हो। महानगरपालिका र उपमहानगरपालिका बाहेक क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई शुरूको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने व्यवस्था बजेटले गरेको छ। बजेटले दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा का न्यूनतम दरमा समता शुल्क लगाइएको छ। विद्युतीय गाड़ीमा भन्सार महसूल मूल्यका आधारमा लगाउने व्यवस्था बजेटले गरेको छ। यसअघि पिकावर क्षमताका आधारमा लाग्दै आएको थियो। यस्ता गाड़ीको स्वदेशमा उत्पादन चार्जिङ स्टेशन निर्माण ब्याट्री व्यवस्थापनका लागि पैठारी बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लागिनेछ। नेपाल लिली ब्राण्डका मदिराको निकासी प्रवर्धन गर्न गुणस्तरीय स्पीड उत्पादन तथा मेचुरेशन कामलाई प्रोत्साहित गरिने बजेटमा उल्लेख छ। चुरोट र मदिरामा 10% अन्त शुल्क बढ़ाइएको छ। यस्तै डिजिटल भुक्तानी मार्फत वस्तु सुता सेवा खरिद गर्दा मूल्य अभिवृद्धि कर मा 10% छूट दिइएको छ। सरकारले निर्धारण गरेको नयाँ दर संरचना अनुसार 20,00,000 रूपियाँसम्म भन्सार मूल्य भएका विद्युतीय गाड़ीमा 2.5% स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ। यस्तै 30,00,000देखि 40,00,000 रूपियाँसम्मका विद्युतीय गाड़ीमा 17.5%, 40,00,000देखि 50,00,000 रूपियाँसम्मका गाड़ीमा 72.5% तथा 50,00,000 रूपियाँ भन्दा माथिका विद्युतीय गाड़ीमा 112.5% कर लाग्ने व्यवस्था गरिएको छ। सरकारले वृद्ध भत्ता यथावत राखेको छ भने दलित बाल पोषण भत्ता दोब्बर बनाएको छ।
0: अर्थमन्त्री डाक्टर सोनी वाग्लेले आउँदो आर्थिक वर्षको बजेटमा कर प्रणालीमा व्यापक परिवर्तन गर्नुभएको छ। बजेटले विद्युत उपभोगमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा गरेको छ। अन्तिम तहका उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको खपतमा भ्याट लगाउने व्यवस्था गरेको छ। आउँदो आर्थिक वर्ष 2083-84 को बजेटमाथि राजनैतिक दल निजी क्षेत्र र आर्थिक विश्लेषकहरूले निश्चित प्रतिक्रिया दिएका छन्। बजेटले आत्मसात गरेको प्रशासनिक सुधार र डिजिटल अर्थतन्त्रको सोचलाई धेरैले सकारात्मक ठानेका छन्। बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयन पक्षमा भने आशंका व्यक्त गरिएको छ। सत्तापक्षका समर्थकले बजेटलाई अर्थतन्त्रको बोल्ड रूपान्तरणकारी कदमका रूपमा व्याख्या गरेका छन्। 31 वटा अनावश्यक सरकारी संरचना खारेज गर्ने, मन्त्रालय संख्या घटाएर 18 बनाउने, सूचना प्रविधि आईटी र एआई क्षेत्रलाई प्राथमिकता, संसद ल मार्फत पुराना कानून सच्याउने घोषणा सकारात्मक भएको र यसले प्रशासनिक चुस्तता ल्याउने सत्तापक्षको दावी छ। पूर्व अर्थमन्त्री महेश आचार्य नीतिगत र कानूनी सुधारलाई बजेटले समेट्ने प्रयास गरे जस्तो देखिएको बताउनुहुन्छ। बजेट कार्यान्वयन र निजी क्षेत्रको आत्मविश्वास बढ़ाउने कुरा सरकारको काममा भर पर्छ उहाँले भन्नुभएको छ। त्यस्तै एफएमसीसीआईका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले समग्रमा बजेट सुन्दा हामी उत्साहित भएका छौं भनेर प्रतिक्रिया दिनुभएको छ। बजेटले धेरैजसो समस्या सम्बोधन गर्न खोजेको उहाँले बताउनुभयो। करका दर घटाउन खोजेको जस्तो देखिन्छ उहाँले भन्नुभएको छ। त्यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुलले वी लिएर घिउ खानु जस्तो गरी बजेट आएको प्रतिक्रिया दिनुभएको छ। बजेट वितरणमुखी देखिन्छ र स्रोत ऋण भनिएको छ। बजेटको आकार पनि वास्तविकतामा आधारित छैन उहाँले भन्नुभएको छ।
1: बजेट मार्फत आफ्ना मागहरू पूरा गरेपछि शेयर बजारका लगानीकर्ता उत्साहित देखिएका छन्। उनीहरूले विगतदेखि राति आएको पूँजी बजारको पूँजीगत लाभ गर्ने, अन्तिम कर मान्ने व्यवस्था सरकारले बजेट मार्फत गर्ने घोषणा गरेसँगै उत्साहित भएका हुन्। काया कैरनमा निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द गर्ने सरकारको निर्णयमा नागरिकको प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ।
0: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछन्। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: خوشی تو بس، ایشی بس رو بر زمزم خوشی تو بس.
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बजेटमा मध्यम वर्गका नागरिकलाई राहत तर निम्न वर्गका लागि भने सीमित कार्यक्रम, कर्मचारीको तलब बढाएर सुशासन र सेवा प्रवाहमा जोड, कर नीतिमा व्यापक फेरबदल, व्यक्तिगत आयकरको छुट सीमा 10 लाख रूपियाँ, वृद्ध भत्ता यथावत, दलित बाल पोषण भत्ता दोब्बर, बजेटको सुरक्षा व्यवस्थापन र कार्यान्वयनमा आशंका, निजी क्षेत्र र लगानीकर्ता उत्साहित लगायतका खबर प्रस्तुत
2: गर्यौं। सरकारले चालू आर्थिक वर्षको तुलनामा आउँदो वर्ष प्रदेशलाई दिइने विभिन्न शीर्षकको अनुदान रकम बढ़ाएको छ। पालिकामा पठाउने समानीकरण अनुदान बाहेक अन्य सबै अनुदान रकममा कटौती भएको छ। संघले प्रदेशलाई समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान शीर्षकमा बजेट उपलब्ध गराउने संवैधानिक व्यवस्था छ। यो व्यवस्था कार्यान्वयनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न माध्यम मा टेकेर गर्ने सिफारिशको आधारमा सरकारले वित्त हस्तान्तरण गर्दै आएको छ। आउँदो वर्ष संघ सरकारबाट प्रदेश र स्थानीय तहमा 6 खर्बभन्दा बढ़ी रकम परिचालन हुने प्रक्षेपण गरिएको छ। यो रकम चालू आर्थिक वर्षको भन्दा केही बढ़ी हो। प्रदेश र पालिका तहको अधिकार कार्यान्वयनको विषयमा बजेट उत्साहजनक नभएको संघीय मामिलाका जानकार खिमलाल देवकोटाले बताउनुभयो। संघीय सरकारलाई रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्ने भन्ने विषय बजेटको सिद्धान्त र प्राथमिकतामा उल्लेख भएको प्रसंग जोड्दै देवकोटाले बजेट भने सबै काम संघीय सरकारले नै गर्ने ढाँचाको देखिएको टिप्पणी गर्नुभएको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच वैदेशिक लगानी सहजीकरण, कच्चा पदार्थको भन्सार दरमा कमी, ठूलो संख्यामा अन्तशुल्क खारेजी, स्टार्टअप र साना उद्यम प्रवर्धन लगायत विषय समेटेर आर्थिक वर्ष 84-84 बजेट आएको छ। अर्थमन्त्री डाक्टर सुनिल यादवले संसदको संयुक्त सदनमा हिजो प्रस्तुत गरेको बजेटले निजी क्षेत्रलाई तत्कालका लागि उत्साहित बनाए पनि लगानी प्रवर्धन गर्ने नगर्ने विषय कार्यान्वयनको अवस्था हेरेर मात्र निक्लिएको गर्न सकिने उद्यमी

0: राजनीति जनशक्ति र स्रोत सुनिश्चितताको विषयमा विज्ञान सरकारद्वारा प्रश्न उठाएका छन्। यही केन्द्रित बजेटका कार्यक्रम नौला र सकारात्मक अवधारणा भए पनि स्पष्ट कार्यविधि र विद्युतको निरन्तर आपूर्ति जस्ता विषयलाई मुख्य चुनौतीका रूपमा लिएको खबर कान्तिपुरले छापेको छ।
1: सरकारले निजी अस्पतालहरूबाट प्रदान गरिँदै आएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक भएका सबै सेवा स्थगित गरेपछि नागरिकमा चिन्ता बढ़ेको छ। सरकारी अस्पतालको तुलनामा बढ़ी व्यवस्थित सहज र छिटो सेवा पाइने भएकाले पछिल्लो समय केही निजी अस्पतालहरूमा बीमा गराएका बिरामीको भीड़ बढ़ेको थियो, तर स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार आजदेखि लागू हुने गरी सबै निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ। निजी अस्पतालहरूमा बीमा सेवा स्थगित गर्ने सरकारको यो निर्णय कतिको व्यावहारिक छ भनेर साथी महेश गेवालीले काठमाडौँको एक निजी अस्पताल परिसरमा भेटिएका नागरिकलाई सोध्नु भएको छ।
2: म राजकुमार ढुङ्गानाल हजुर, अहिले हस्पिटल आएको स्थायी ओखलढुङ्गा हो, अहिले हामी यहाँ गौरीघाट बस्छौँ। कुनै पनि देशको सरकार कस्तो छ भन्ने कुरा सरकारले गरेका निर्णयहरूमा थाहा हुन्छ। यो स्वास्थ्य बिमाले नागरिकका अब नागरिकको संविधानमै व्यवस्था भएको स्वास्थ्य सम्बन्धीको हक नागरिकलाई छ। संविधानले प्रदत्त गरेको हक अधिकारलाई वञ्चित गरेर सरकार कतातिर हिँड्न खोज्नु भएको, त्यसैले एउटा सरकारले दिने अर्को सरकारले खोज्ने, यो राम्रो हो त्यो होइन? त्यसकारण सरकार भनेको आम नागरिकलाई हेरेर गर्ने हो नि त, नागरिकलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्छ। त्यसैले सरकारले यसलाई गम्भीर ढंगले हेर्नुपर्छ, संशोधन गर्नुपर्छ, यो निर्णयलाई तत्काल ब्याक गरेर त्यही सुझाव दिन चाहन्छु।
3: सरस्वती घिमिरे म गएर बस्छु। सर्वसाधारण सबैले स्वास्थ्य सुविधाहरू पाइरहेको थियो, सेवा सुविधा सहजी रूपमा पाइरहेको थियो, त्यो रोक्नु हुने गलत हुन्छ। पैसा हुनलाई त मात्रै भएन, अब देशभरि विदेश जहाँ पनि गरेर घर घर सक्ने सरकारी उहाँलाई मैले अलिकति भिड बनाउनुहुन्थ्यो। टाइममा पैसा निकासा नगरेर त हामी त्यो बनाउनुहोस् लागेको त सहज रूपमा पैसा निकासा गरेर निजी हस्पिटललाई पनि सजिलो बनाइदिनु पर्यो।
1: शिव ढुङ्गाना सफल ढुङ्गा जिल्ला चिसरीका पर्यटक थिए। यसरी स्वास्थ्य बिमा कार्यक्रम जुन थियो त्यसले चाहिँ दूरदराजका गरिब निम्फा विपन्न नागरिकहरूको लागि धेरै राम्रो काम गरेको थियो, राहत थियो। यसरी तुरन्तै एउटा तहकाउ जस्तो ढंगले बन्द गरिन्थे आम नागरिकको लागि त्यति राम्रो विषय होइन, यसले चाहिँ आम नागरिकलाई राम्रो गरेन, यो चाहिँ तत्काल सरकारले सच्याउनुपर्छ भनेर।
4: बिमा त गर्यौं तर साधारण रुखा खोजी यस्तो ज्वरोहरूको रोगको लागि चाहिँ ठिकै छ। दीर्घकालीन औषधिहरू खाने जुन जति समस्याहरू छ नि हाम्रो, त्यसको लागि चाहिँ त्यति प्रभावकारी देखिएन। बन्द गर्ने त ठिक होइन, यसलाई झन् अझै प्रभावकारी बनाएर अझै यहाँ जनमासलाई अझै धेरै सुविधा दिन पर्ने हो। त्यो कुरा चाहिँ जहाँबाट परिचालित हो उहाँहरूले चाहिँ एउटा अनुगमन निरीक्षण गरेर यसलाई प्रभावकारी बनाउनु चाहिँ
5: पर्ने अधिकार हो गर्नुपर्ने राज्यले होइन यही भन्ने निर्णय ठुलो जनता भत्कै राहत बिन्दा थिएन त्यो भएन भन्ने कुरो हो, त्यो हुनु पर्यो भन्ने कुरो हो।
6: विष्णु पेटी हाम्रो गाउँपालिका मेरो बगालघाट घर, नयाँ सरकारले स्वास्थ्य शिक्षा सबै दिने भनेर निर्णय गरिरहेको छ। अब न अस्पतालले नमानेको न बिमाको रकम नपुगेको के कारणले गर्दाखेरि यसबाट नै हामीलाई जटिल अवस्था होला। जस्तो कि बिमाको अब एक वर्षसम्म एक लाखसम्मको बिमा भनेर हामीलाई दिग गरिरहेको थियो, अहिले हामीलाई नै समस्या छ। अब पहिला पनि हामीले पालिकाले पनि त झुलखेल भनेर दिएको थियो, त्यो झुलखेलले लिँदैन, नलिसकेपछि त्यो रकमहरू त्यसै नै सिद्धियो। हामीलाई भक्तपुर आइज भन्छ कता कता आइज भन्छ, एकदम अन्यल भयो। यो बिमाले गर्दाखेरि धेरै समस्या छ। काभ्रे हो काप्ती देउराली गाउँपालिका चन्द्र प्रसाद चौलाई बाल्दाखानी खप साह्रै गरिबले त अब स्वास्थ्य बिमा पाउनै पर्ने होइन, हेर विचार गरेर गरिब भए त गरिब त भएन नि, स्वास्थ्य बिमा त चाहियो त मार्नु पार्नु भएन।
7: डाक्टर होस् वा नर्सको तयारी लिन्छ प्रेग्नेन्टले पुरै जिम्मेवारी।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबही बालेश्वर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट dcci.org, फोन नम्बर 01-5224-5352।

0: तपाईं ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
1: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आदेशन गर्नुहोस्
0: हाम्रा सेवाहरू
1: ओपीडी सेवा
0: विशेषज्ञ ओपीडी सेवा
1: निशुल्क औषधि वितरण
0: सशुल्क फार्मेसी सेवा
1: फिजियोथेरापी सेवा
0: अकुपंचर सेवा
1: योग परामर्श सेवा
0: क्रियाकल्प सेवा
1: पूर्व कर्म पंचकर्म सेवा
0: क्षार सूत्र सेवा
1: जलौका सेवा
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
1: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
0: विस्तृत जानकारी
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-696 98-514-2463
2: हर घर ये हर घर में प्रकट ये वन्य साक्षी गाथा रामायण को दिवंगा सभा हर एक बिहार शुक्रवार रात्रि 8 बजे मात्र विष्णु को सुनवाई टीवी
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ
4: अब बाँकी खबर वर्षा सकिएपछि मुस्ताङका खेत फेरि भिउजिन्छन् खेतीबालीमा रौसिएका किसान बिहानै हलो कोदालो र बोको बोकेर खेततिर लाग्छन् बेला किसान कतै माटो पल्टाइरहेका हुन्छन् कतै बिउ छरिरहेका त्यसको प्रतिफल कार्तिक मंसिर देखिन थाल्छ त्यसबेला आलु बिस्तारै जमिनमाथि निस्किएर फैलिन थाल्छ जाडो बढ्दै जाँदा खेतमा आलुका हरिया बेट हुर्किन्छन् फूल फुलेपछि किसानको आँखामा आशाका किरण छाउँछन् उनीहरूलाई थाहा हुन्छ माटोभित्र भविष्य पलाइरहेको छ आलु खोल्ने समयमा परिवार छिमेकी र साथीहरू सधैँसँगै खेतमा जम्मा हुन्छन् हिमाली क्षेत्रमा आलु फलाउन मौसमसँग लड्नुपर्छ पानी जोगाउनुपर्छ कहिलेकाहीँ कठिन हिमपातसँग पनि सम्झौता गर्नुपर्छ त्यही आलु ट्रक चढेर पोखरा काठमाडौँ र देशका बजारसम्म पुग्छ तर यो यात्रामा चुनौती पनि कम छैनन् सड़क अवरोध मौसम परिवर्तन नलको अभाव र बजारको अस्थिर मूल्यले किसानसँग हरेक वर्ष परीक्षा लिन्छ तैपनि मुस्ताङका खेत खानु हुँदैनन् किनकि मुस्ताङलाई थाहा छ माटो छोडे हिमाली जमिन पनि रित्तिन्छ त्यसैले हरेक वर्ष फेरि आलु रोपिन्छ फेरि सपना हुन्छ र फैलिन्छ मुस्ताङको आलु केवल खाद्य बाली होइन यो हिमालीको धैर्य हो किसानको संघर्ष हो मुस्ताङ आलुको शहर यात्रा शीर्षकको खबर नयाँ पत्रिका छापेको छ
3: अब विदेशको खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले अन्तिम निर्णय गर्ने बताउनु भएको छ ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरान कहिले पनि आणविक हतियार नराख्न इन्धन तथा अरू सामान ढुवानीका लागि हर्मुज जलमार्ग खोल्न सहमत हुनुपर्ने शर्त उल्लेख गर्नु भएको छ इरानका विदेश मन्त्री अब्बास अराघचीले युद्ध विरामका लागि अमेरिकी अत्यधिक माग के हो भन्ने विषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्ने निर्भर रहने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् इरानका उच्च कूटनीतिज्ञ अराघचीले आफ्नो ओमानी समकक्षीलाई मध्यपूर्व युद्धका लागि अमेरिकासँग सम्झौताका लागि उसले आफ्नो अत्यधिक माग त्यागेमा मात्र सम्भव रहेको बताउनु भएको छ यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गर्नुभएको थियो यद्यपि उहाँले युद्धबारे सम्झौता हुनुअघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको पनि बताउनु भएको छ
4: अब खेल खबर काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि लगातार इरानले दोस्रो पटक जितेको छ त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको

0: छ। त्यसैले तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। खेलकै अर्को खबरमा आईपीएल क्रिकेटको फाइनलमा गुजरात टाइटन्स पुगेको छ। हिजो बेलुका न्यू चण्डीगढमा भएको दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सले दिएको 215 रनको लक्ष्य गुजरातले 18/4 बलमा 3 विकेट गुमाएर भेटायो। गुजरातका कप्तान शुभमन गिलले 104 रन बनाए। साई सुदर्शनले 58 रन जोडे। त्यसैले टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 214 रन बनाएको थियो। राजस्थानका वैभव सूर्यवंशीले 96 रन बनाए पनि टोली पराजित भयो। अब उपाधिका लागि गुजरातले साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीसँग खेल्नेछ। फाइनल खेल भोलि हुनेछ।
1: कैरनमा अब केही खबर संक्षेपमा। वर्षाको फुरीमा गए राति ठूलो पानी परेको छ। पछिल्लो 6 घण्टामा 169 मिलिमिटरसम्म पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गए राति मधेस प्रदेश सहित बागमती गण्डकी र कर्णालीका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी परेको छ। काठमाडौँ प्रत्येकमा पनि बिहान पानी परेको छ। आज देशभर साधारणतया बादल लागिन्छ। लुम्बिनी सुदूरपश्चिम मधेस कोशी बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको पानी पर्ने महाशाखाले जनाएको छ। तराई र पहाड़ी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। भोलि बेलुकीदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदले बताएका छन्।
0: सरकारले पर्यटन तथा नागरिक उद्यम क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि सारेको छ। त्यसै गरी बजेटको प्राथमिकतामा यूको कालो सूचीबाट नेपाललाई हटाउने अर्थमन्त्री सोनिम वागेले बताउनु भएको छ।
1: र सरकारले निजी विद्यालय कलेज र अस्पतालसँग पनि कर उठाउने भएको छ। काया कैरनमा अब पालो उखान उखान सुन्दै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: बजेटमा मध्यम वर्गका नागरिकलाई राहत तर निम्न वर्गका लागि भने सीमित कार्यक्रम। कर्मचारीको तलब बढ़ाएर सुशासन र सेवा प्रवाहमा जोड़।
1: कर नीतिमा व्यापक फेरबदल। व्यक्तिगत आयकरको छुर्सीमा 10 लाख रूपियाँ वृद्ध भत्ता यथावत। दलित बाल पोषण भत्ता दोब्बर।
0: बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयनमा आशंका। निजी क्षेत्र र लगानीकर्ता सहित
1: इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने। अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। अमेरिकाले अत्यधिक माग त्याग्नुपर्ने इरानी विदेश मन्त्रीको प्रतिक्रिया।
0: र काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि इरानलाई। राजस्थानलाई हराउँदै गुजरात आईपीएल क्रिकेटको फाइनलमा।
1: अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट ज्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। बजेट र बजेट भाषणको बेला प्रधानमन्त्री बालेन्द्र शाह पूरै समय संसदमा बसेको विषयसँग यो कार्टुन सम्बन्धित छ। बजेट पछि सोधिएको प्रतिक्रियामा एउटाले भन्दैछन् बजेट न पूरा गरौं, खुद प्रधानमन्त्री नै पूरै समय बस्नुभयो भनेपछि कति इपी होला। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँग हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र

छोटा दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारको चार चारवटा पसल चाहे त त्यही पाउनु अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुरुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुनु बहिनी सुरु दुखुमा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई थियो नि त्यही बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुम्ब नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर गुरुकुल नारायण श्रेष्ठ 97 63 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनि दुखुम्ब नगरपालिका पाँच सल्लेरी।

युवा कृषि पर्यटन मार्फत समृद्ध मुख्य दुधकोशी स्वदेशी विकासका आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मात्र दुधकोशीको समृद्धि मात्य दुधकोशी गणपालिका स्वरूपको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म 101.2 MHz अनलाइन र स्टुडियो एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। कहाँ पुग्यो कहाँ पुग्यो जनप्रतिनिधिको विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेचा सुमेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचा सुमेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz www सुरु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना नेपाली सेनाको सुपुर दरबन्दीभित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापक फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्त आह्वान मिति यही पुस्तक 18 गतेदेखि 23 गतेसम्म दोब्बर दोस्रो घुसाई मिति जेठ 17 गतेदेखि 23 गतेसम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 5 6 7 साथै भ्रमण सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गर्नुहुन सक्नुहुन्छ।

0: ഹെക്ടറിന്റെ അതിഥി ഈമായ നിബന്ധനകൾ ഏറ്റവും പ്രധാനമാണ്. ബിജെപിക്ക് സ്ഥാനിക്കുന്ന ബജറ്റ് ഫാക്ടറിട്ട പ്രശ്നം ഒട്ടേപ്പാണ്. नगरपालिका ओडामिने पासमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ। त्यहाँ दुसुरीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक वाइडिंग का सामान जे खुजो त्यही तयार लौ। नया सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोल्दा बेलुका मिले जस्तै भयो नि दिदी। हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु भुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरूकुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु भुटकुण्ड नगरपालिका 5 सल्लेरी सुनु खुम्बु।
1: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
2: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
3: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
1: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ। त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज साबुन काठमाडौँ जाऊ।
2: किन र अङ्कल? त्यो राम्रो कलेज हो र?
1: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
2: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
1: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए, एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्। वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर। नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अनुषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्। लोकेशन कहाँ हो अङ्कल? साबेल चोकबाट 100 मिटर मात्र भित्र।
2: त्यसो भए त म त यही जाने भए।
1: म पनि विनायक सिद्ध कलेजमै पढ्छु। कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइमा लोक, प्रतिभा र भविष्य बनाउन।
0: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। यस गाह्रोमा माध्यमिक विद्यालयमा क्लास रुम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षित आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रुचिपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1 जना, पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा शीर्ष रह उत्तीर्ण गरेको, अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम, 18 वर्ष पूरा भई 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते 4 बजेसम्म। सम्पर्क मिति स्थान यही 14 गते 11:30 बजेदेखि को हिस्से में अंगार मापी करना परीक्षा मिति स्थान संपर्क मिति को भी जानकारी कराइने पाठ्यक्रम प्राथमिक तह को पाठ्यक्रम में आधारित हुए प्राचीन इंडा क्लाउड स्मृता संस्था तथा विद्यालय निर्माण प्रश्नपत्र को आधार में होने परीक्षा को विषय लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षा को साथ ही संस्था के नियमानुसार थप मूल्यांकन के साधन समेत प्रयोग होना सकने तर लिखित चरण पार करने मात्र अन्य चरण में समावेश कराने दरखास्त दस्तूर 1005 प्रश्नपत्र मूल्यांकन करी आवश्यकता के साथ एसए व एसएल से देखि मासिक योग्यता प्रमाण पत्र नागरिकता अनुभव हुए स्कूल प्रमाण पत्र को फोटोकपी प्रति दरखास्त विद्यालय में सूची दर्ता करना गारमास 2019@gmail.com में ईमेल करी तपाई पठाउन सक्नुहुन्छ थप जानकारी को लागि सम्पर्क नम्बर प्रधान अध्यापक दिनेश तामाङ 9842 89 6 54 54 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गभर्नेन्स शान्ति संस्था 9851 18 73 79 संस्था प्रतिनिधि एजुकेशन सर्टिफिकेट लिडर श्री तामाङ 9851 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय श्री किसुन्द नगरपालिका सात सुनकुण्ड।

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुनवाई एफएम 101.2 मेगाहर्ट्ज देश का विभिन्न भाग www.sunwaifm.com संसार भर के साथ प्रसारण भईर बिहान 7 बजे सोलू समाचार लिएर आईपुगे म सरस्वती पुरी मुख्यमंत्री खबर का शीर्षक सरकार ने ल्याय 21 खर्ब 24 अर्ब को बजेट कर्मचारी को तलब बढ़े शिक्षा में 2 खर्ब 18 अर्ब बजेट खेलकूद क्षेत्र 4 अर्ब 3 करोड़ बजेट विनियोजन चुरोट मदिरा में 10% बढ़े कर श्रम तथा रोजगार क्षेत्र में 3 अर्ब 63 करोड़ बजेट विनियोजन सोलू खुल्लू में कृषि कर्जा और व्यवसाय का चुनौती बारे अंतर्क्रिया सम्पन्न सगरमाथा में 1008 जना को सफल आरोहण सरकार ने 5 वर्ष भित्र 100% नागरिक स्वच्छ खाने पानी उपलब्ध कराने सगरमाथा चुनने सबैभन्दा कान्छा नेपाली आरोही बने सोलू का छिरिंग प्रभाव फेरी औपचारिक कार्यक्रम सहित सगरमाथा दिवस मनाइयो काबा महिला भलीबल चैंपियनशिप को उपाधि ईरान लाइए अब समाचार विस्तार में स्थानीय खबर सरकारले आउँदो आर्थिक वर्ष 2083/84 का लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपैयाँ बराबर को बजेट सार्वजनिक गरेको छ संघीय संसद को संयुक्त सदनमा आउँदो आर्थिक वर्ष को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोनी मुवांगले यो जानकारी दिनुभयो बजेट चालू खर्चतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़ र पूंजीगत खर्चतर्फ 10 खर्ब रूपैयाँ विनियोजन गरिएको छ यस्तै वित्तीय व्यवस्था तर्फ 4 खर्ब 22 अर्ब 24 करोड़ रूपैयाँ विनियोजन गरिएको छ सरकारी कर्मचारी को तलब 21% बढ़े घोषणा गरेको छ अर्थमन्त्री सुरेन मुवांगले आउँदो आर्थिक वर्ष को बजेट प्रस्तुत गर्दै शुरू तलब स्केल में 10% प्रोत्साहन भत्ता 10% र महंगी भत्तालाई निरन्तरता दिने घोषणा गर्नुभएको हो अर्थमन्त्री वाग्लेका अनुसार बजेट भाषण मार्फत न्यूनतम तलब 40,000 देखि अधिकतम तलब 1,00,000 रूपैयाँ भन्दा धेरै कायम भएको छ विगत 4 वर्षदेखि कर्मचारी को तलब बढ़ना न सकेको र यसबीच में महंगी 17% बढ़ेको उहाँले बताउनुभयो यसैबीच सरकारले शिक्षा क्षेत्र का लागि 2 खर्ब 18 अर्ब 30 करोड़ बजेट विनियोजन गरेको छ जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेट भन्दा कम हो भौतिक र शहरी विकास पूर्वाधार का लागि 2 खर्ब 68 करोड़ बजेट विनियोजन गरिएको छ यस्तै सरकारले आगामी आर्थिक वर्ष में खेलकूद क्षेत्र का लागि 4 अर्ब 3 करोड़ बजेट विनियोजन गरेको छ अर्थमन्त्री डाक्टर सोनी मुवांगले बजेट प्रस्तुत गर्दै सो रकम खेलकूद क्षेत्र में छुट्याइएको जानकारी दिनुभयो सरकारले चुरोट र मदिरामा 10% कर बढ़ाएको छ आगामी आर्थिक वर्ष 2083/84 को बजेट भाषण गर्दै अर्थमन्त्री डाक्टर सोनी मुवांगले यस्तो जानकारी दिनुभयो अर्थमन्त्री वाग्लेले भने चुरोट र मदिरामा 10% अन्त शुल्क वृद्धि गरिएको छ यस्तै सरकारले श्रम तथा रोजगार क्षेत्र में 3 अर्ब 63 करोड़ रूपैयाँ बजेट विनियोजन गरेको छ आगामी आर्थिक वर्ष को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोनी मुवांगले श्रम तथा रोजगार क्षेत्र का लागि 3 अर्ब 63 करोड़ रूपैयाँ बजेट विनियोजन गरेको जानकारी गराउनुभयो रिभर्स प्रभाषणलाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोग गर्दै विप्रेषणलाई उपभोक्ताबाट उत्पादनशील परियोजना रूपान्तरण गर्दै विप्रेषण लगानी मिलानको सञ्चालन गरिने बताइएको छ वैदेशिक रोजगारीबाट फर्किएका ज्ञान सिप र दक्षताको सदुपयोग गर्न रिटर्नी माइग्रेन्ट कार्यक्रम कार्यान्वयन गरिने बताइएको छ युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिका कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी सुयुक्त बनाउने अर्थमन्त्री वाग्लेले बताउनुभयो
यस्तै सरकारले आगामी पाँच वर्ष भित्र 100% नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको छ। हिजो संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 3 वर्षमा 65% नागरिक र 5 वर्षभित्र 100% नागरिकहरूलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने बताउनु भयो। आगामी 5 वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट 24 घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्ने उहाँको दावी छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कोशी प्रदेशको पूर्वधार ऊर्जा र खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नु भएको छ। बजेटमा कोशी करिडोर निर्माणदेखि ठूला जलविद्युत आयोजना र खेलकुद संरचना निर्माणसम्मका महत्वाकांक्षी योजनाहरू समेटिएका छन्। बजेटमा कोशी करिडोरको निर्माण कार्यलाई तीव्रता दिने घोषणा गरिएको छ। यसै आर्थिक वर्षभित्र उक्त करिडोरको 15 किलोमिटर कालोपत्र गरिने अर्थमन्त्रीले बताउनु भएको छ। यस्तै भारतसँग जोड्ने बथनाहा विराटनगर रेलमार्ग निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ। कोशी प्रदेशलाई ऊर्जाको केन्द्रका रूपमा विकास गर्न सरकारले अरू नदीमा आधारित आयोजनाहरूलाई प्राथमिकता दिएको छ। अर्ध जलसायुक्त माथिल्लो अरू जलविद्युत आयोजनाको लागि स्रोत सुनिश्चित गरिने बजेटमा उल्लेख छ। यसका साथै अरू 4 जलविद्युत आयोजना को सभ्यता अध्ययन गरिने र निर्माणाधीन अरूण तेस्रो तथा तल्लो अरूण आयोजनाको विकासका लागि सरकारले सहजीकरण गर्ने नीति लिएको छ। शहरी व्यवस्थापनतर्फ प्रमुख शहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन खानेपानी तथा भल व्यवस्थापनका कार्यक्रमहरू ल्याइएका छन्। विशेष गरी संखुवा सभाको खाँदबारीमा ढल प्रशोधन केन्द्र निर्माण गरिने भएको छ। यस्तै झापाको मेची नगरमा विपन्न तथा लक्षित वर्गका लागि 100 आवास भवन निर्माण गरिने घोषणा गरिएको छ। कोशी प्रदेशमा खेलकुदका विकासका लागि ठूला पूर्वधारका योजनाहरू अगाडि सारिएका छन्। विराटनगरमा 2010 क्षमताको इन्डोर मल्टीपर्पज स्टेडियम निर्माण गरिने भएको छ। साथै विराटनगरमै एक आधुनिक क्रिकेट रंगशाला र गिरिजा पश्चात कोइराला क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अगाडि बढ़ाउन बजेट विनियोजन गरिएको छ। सरकारले आर्थिक वृद्धि विद्यार्थी राशि मार्फत विभिन्न करका दरहरूमा हेरफेर गरेको छ। आगामी आर्थिक वर्ष 2084/85 बजेट मार्फत विभिन्न 360 वस्तुमा लाग्दै आएको अन्त शुल्क खारेज गरिएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बताउनुभयो। मदिरा सुर्तीजन्य वस्तु लगायतमा भने अन्त शुल्कका दरहरू बढ़ेका छन्। त्यस्तै पत्रुखाना जंक फूड रंग रोगन जुस लगायतका वस्तुमा पनि अन्त शुल्क बढ़ेको छ। आर्थिक विधेयक अनुसार गुड सक्खर घेलीको अन्त शुल्क प्रति क्विन्टल 138 बढ़ाएर 140 रूपियाँ पुर्याइएको छ। त्यस्तै उखुको खुदोको अन्त शुल्क प्रति क्विन्टल 110 बढ़ाएर 115 रूपियाँ पुर्याइएको छ। चिनीले छोपेको वा नछोपेका तथा मिठोले लगाइएका वा नलगाइएको चुइगम कोको धुलो चिनी वा गुलियो पदार्थ नहालेको चकलेट र अरू कोको मिसाएका वस्तुको अन्त शुल्क पनि बढ़ाइएको स्पागेटी म्याक्रोनी पास्ता जस्ता वस्तुमा प्रति किलो 20 लाग्दै आएको अन्त शुल्क बढ़ाएर 35 रूपियाँ पुर्याइएको छ। कुरमुरे लेग चीज बल जस्ता वस्तुको अन्त शुल्क यसअघि प्रति किलो 20 लाग्दै आएकोमा त्यसलाई बढ़ाएर प्रति किलो 75 रूपियाँ बनाइएको छ। यसअघि आलु चिप्समा प्रति किलो 18 अन्त शुल्क लाग्दै आएकोमा त्यसलाई बढ़ाएर प्रति किलो 30 रूपियाँ पुर्याइएको छ। विभिन्न फलफूलहरूको जुस जस्तै सुन्तलाको झुस भोगटेको झुस भुइँकटरको झुस अंगुरको झुस स्याउको झुस कोइल भिराको झुस आँपको झुसका अन्त शुल्क यसअघि प्रति लिटर 13.50 रूपियाँबाट बढ़ाएर प्रति लिटर 14 रूपियाँ बनाइएको छ। सुर्ती रहित पान मसलामा यसअघि प्रति किलो 875 लाग्ने गरेको अन्त शुल्क रकम अहिले बढ़ाएर प्रति किलो 1150 रूपियाँ बनाइएको आर्थिक विधेयकमा उल्लेख गरिएको छ। अल्कोहल रहित बियरमा अन्त शुल्क
प्रति लिटर 45 लाग्ने गरेकोमा 100% बढ़ाएर प्रति लिटर 90 रूपियाँ बनाइएको छ। इनर्जी ड्रिंक्समा अन्त शुल्क प्रति लिटर 52 लाग्ने गरेकोमा 120 रूपियाँ पुर्याइएको छ। यस्तै हल्का पेय पदार्थमा प्रति लिटर 25 अन्त शुल्क लाग्ने गरेकोमा त्यसलाई बढ़ाएर 60 बनाइएको छ। माझबाट बनाइएको बियरमा 5% अल्कोहल भएकोमा अन्त शुल्क प्रति लिटर 240 बढ़ाएर 255 रूपियाँ त्यस्तै 12% 17% अल्कोहल भएको वाइनमा अन्त शुल्क प्रति लिटर 460 लाग्ने गरेकोमा अब प्रति लिटर 490 रूपियाँ पुर्याइएको छ। यसैबीच सरकारले आर्थिक विभाग 2083 मार्फत आयकर र ऐनको व्यवस्था अनुसार कर योग्य आय गणना गर्दा व्यक्ति वा दम्पति दुवैको आय हेरेर कर निर्धारण गर्ने व्यवस्था गरेको छ। यसअघि आयकरका दरहरू निर्धारण गर्दा प्राकृतिक व्यक्तिको हकमा भनिएकामा अहिले त्यसलाई संशोधन गरी प्राकृतिक व्यक्ति वा दम्पतिको भन्ने शब्दहरू राखिएका छन्। नयाँ व्यवस्था अनुसार कुनै आय वर्षमा प्राकृतिक व्यक्ति वा दम्पतिको 10 लाखसम्म कर योग्य आय भएकोमा 1% कर लाग्नेछ। यसअघि व्यक्तिको वार्षिक 5 लाखसम्मको रोजगारीको कर योग्य आयमा 1% आयकर लाग्ने गरेको थियो। तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा निवृत्तिभरण बापतको आय निवृत्तिकरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा यस बमोजिमको कर लाग्ने छैन। त्यस्तै कुनै व्यक्ति वा दम्पतिको वार्षिक आय 10 लाख भन्दा बढ़ी तर 15 लाखसम्म कर योग्य आय भएमा 10 लाखसम्म 10,000 र 10 लाख भन्दा बढ़ी कर योग्य आयमा 10% आयकर लाग्ने व्यवस्था गरिएको छ। यसअघि 5 लाखदेखि 7 लाखसम्मको आयमा 10% कर लाग्ने व्यवस्था थियो। आर्थिक विभागको व्यवस्था अनुसार 15 लाख भन्दा बढ़ी तर 25 लाखसम्म कर योग्य आय भएमा 15 लाखसम्म 60,000 र 15 लाख भन्दा बढ़ी कर योग्य आयमा 20% आयकर लाग्ने व्यवस्था गरिएको छ। यस्तै 25 लाख भन्दा बढ़ी कर योग्य आय भएमा 25 लाखसम्म 2,60,000 र 25 लाख भन्दा बढ़ी कर योग्य आयमा 27% आयकर लाग्नेछ। सोभी खुम्बुमा कृषि कर्जामा ब्याज अनुदान परिचालन तथा जिल्ला स्तरका एग्रोभेट एवं विश्वादेय व्यवसायीहरूसँगको विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको आयोजनामा शुक्रबार आयोजित उक्त कार्यक्रममा जिल्लाभरका एग्रोभेट तथा विश्वादेय व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य कृषि क्षेत्रमा वित्तीय पहुँच बढ़ाउनु र व्यवसायीहरूले भोग्नु परेको समस्याको समाधान खोज्नु रहेको थियो। अन्तर्क्रिया कार्यक्रममा सहभागी व्यवसायीहरूले कृषि कर्जा प्राप्त गर्ने प्रक्रियामा भोग्नु परेका विभिन्न व्यावहारिक समस्या र चुनौतीहरू खुलेर राखेका थिए। उनीहरूले प्रक्रियागत सुधार गर्दै आगामी बिमा कर्जा प्रभावलाई अझ सरल र सहज बनाउने पनि प्रतिबद्धता व्यक्त गरेका छन्। यसै गरी कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवाले मन्त्रालय मार्फत कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको कानूनी तथा व्यावहारिक व्यवस्थाबारे विस्तृत रूपमा प्रकाश पार्नुभयो। वहाँले बैंक मार्फत लगानी हुने कृषि कर्जामा मन्त्रालयले 6% ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको जानकारी दिनुभयो। यदि कुनै वाणिज्य बैंकको कृषि कर्जाको ब्याज दर 6% भन्दा कम भएको खण्डमा सोही कायम भएको ब्याज दर अनुसार नै अनुदान प्रदान गरिने स्पष्ट पार्नुभयो। विश्वको सर्वोच्च शिखर सगरमाथामा यस वर्षको वसन्तकालीन आरोहण सिजनमा नयाँ इतिहास रचिएको छ। पर्यटन विभागका अनुसार यस सिजनमा कुल 1,008 जनाले सफल आरोहीहरूले सगरमाथाको सफल आरोहण गरेका छन्, जुन हालसम्मकै उच्च संख्या हो। यसअघि सगरमाथामा एकै सिजनमा करिब 900 जनाले मात्र सफल आरोहण गरेको रेकर्ड थियो। पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले यसपटक सगरमाथा आरोहण नयाँ कीर्तिमान कायम भएको जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि दिएको अनुमति संख्या संकलन भएको सुलामी दस्तुर तथा आरोहण दलको सहभागिताका हिसाबले समेत अभूतपूर्व रेकर्ड बनेको छ। सगरमाथाको आधार शिविरमा स्थापना गरिएको अस्थायी फिल्ड कार्यालयका संयोजक खिमलाल गौतमले शुक्रबार बिहानसम्म 1,008 जनाले सफलतापूर्वक शिखरमा पाइला टेकिसकेको पुष्टि गर्नुभएको छ। यस वर्षको आरोह
प्रबन्धनबाट राज्यलाई ठूलो आर्थिक योगदान समेत पुगेको छ। महानिर्देशकले अनुसानेका अनुसार सगरमाथा आरोहण बापत मात्रै यस पटक करिब 1.8 करोड़ रूपियाँ सुनामी दस्तुर संकलन भएको छ। 16 वर्षीय छिरिङ पासाङ शेर्पाले नेपालतर्फको दक्षिण मुहुडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी सबैभन्दा कान्छा नेपाली आरोहीको नयाँ ऐतिहासिक कीर्तिमान कायम गर्न भएको छ। काठमाडौँमा 2066 साल मंगसिर 19 गते जन्मनु भएका शेर्पाले गत जेठ 6 गते बिहान 10:05 जाँदा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल हुनुभएको हो। वहाँको यो ऐतिहासिक साहसिक आरोहण ग्लेसियर हिमालय ट्रेक्स एण्ड एक्सपेडिएशन मार्फत सम्पन्न भएको हो भने यस ऐतिहासिक यात्रामा उहाँलाई गाइड कालचाङ शेर्पाले सहयोग गर्नुभएको थियो। यस अभूतपूर्व उपलब्धिप्रति नेपाल पर्वतारोहण संघले बधाई ज्ञापन गर्दै यसलाई नेपाली पर्वतारोहणको इतिहासमा नयाँ पुस्ताका लागि एक प्रेरणादायी गौरवका रूपमा व्याख्या गरेको छ। संघका अध्यक्ष फुर्गे शेर्पाले नेपालतर्फबाट सबैभन्दा कान्छो आरोहीका रूपमा छुरिङ पासाङ शेर्पाले नयाँ रेकर्ड राखेको बताउनु भएको छ। वहाँले जारी गर्नुभएको बधाई सन्देशमा छुरिङको साहस अद्वितीय समर्पण र दृढ़ संकल्पको उच्च प्रशंसा गरिएको छ। आफ्नो सफलताका बारेमा बोल्दै छुरिङ पासाङ शेर्पाले नेपालतर्फबाट सगरमाथाको सफल आरोहण गर्ने आफ्नै अहिलेसम्मको सबैभन्दा कान्छो नेपाली आरोही भएको दावी स्पष्ट रूपमा वहाँले गर्नुभएको छ। यसअघि सन् 2001 नेपाली आरोही पेम्बा छुरी शेर्पाले तिब्बतको उत्तरी मुहुडाबाट 16 वर्षको उमेरमा सगरमाथा आरोहण गरी तत्कालीन समयमा विश्वकै कान्छा आरोहीको कीर्तिमान बनाउनु भएको थियो। पछि अमेरिकी किशोर जोर्डन रोमेरोले 13 वर्षको उमेरमा सो विश्व कीर्तिमान तोडे पनि पेम्बा छुरी नेपालीहरू मध्ये सबैभन्दा कम उमेरमा सगरमाथा पुग्ने आरोहीका रूपमा स्थापित हुनुहुन्थ्यो। सोलुखुम्बुको थुलुङदुतको सिगाउँपालिका नौलोखिम संस्थामा स्थायी घर भई हल्का स्नानको डी लाइन्स पब्लिक स्कूलमा अध्ययनरत छिरिङ पर्वतारोहणकै पृष्ठभूमि भएको परिवारमा हुर्कनु भएको हो। विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा मनाइने सगरमाथा दिवसका अवसरमा हिजो विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित सरकार बनेवाला निकायहरूले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रम कर्मचारी संचय कोष परिसरबाट प्रभाव फेरी गरी जमल स्थित नाचखोमा पुगी औपचारिक कार्यक्रम गरिएको थियो। उद्घाटन समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल प्रमुख अतिथिका

सरकारले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले निशुल्क उपलब्ध गराउने मध्ये 25 प्रकारका औषधि उत्पादन गर्न सक्ने गरी लिमिटेडको क्षमता अभिवृद्धि गरिने बताउनु भएको छ। महानेत्र भुवन विश्वविद्यालय शिक्षण अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयका रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाइने दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले सार्वजनिक साझेदारी मोडेलमा देशका सातवटै प्रदेशका अस्पतालहरूलाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टकृत स्वास्थ्य सेवा केन्द्रका रूपमा रूपान्तरण गरिने उल्लेख गर्नुभयो। वहाँले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार मेडिकल शिक्षा र विशिष्टकृत सेवा विस्तारमा परिचालन गरिने पनि बताउनु भएको छ। अन्तिममा खेल समाचार, कास्कीस्तानलाई हराउँदै इरानले खाबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जितेको छ। गएको संस्करणको उपाधि पनि इरानले जितेको थियो। त्यो पूर्वेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर हलमा हिजो भएको फाइनलमा इरानले कास्कीस्तानलाई 3-1 सेटमा हरायो। इरानले पहिलो सेट 25-18 र तेस्रो 25-15 र चौथो सेट 25-21 जित्यो। कास्कीस्तानले दोस्रो सेट 25-19 जित्यो। योसँग विजेता बनेको इरानले स्वर्ण र उपविजेता बनेको कास्कीस्तानले रजत पदक जितेको छ। हिजै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। भारतले पहिलो सेट 25-22, दोस्रो सेट 25-23 र चौथो सेट 25-22 जित्यो। नेपालले तेस्रो सेट 25-15 जित्यो। योसँगै भारतले तेस्रो स्थानमा रहेर काँस्य पदक जितेको छ। नेपाल चौथो स्थानमा रह्यो। घरेलु मैदानमा आयोजना भएका पछिल्ला तीन प्रतियोगितामा नेपाल पहिलो पटक पदक विहीन भएको हो। प्रतियोगितामा 8 टोली सहभागिता रहेको थियो। समूहमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स तथा समूह बीमा इरान, कास्कीस्तान, श्रीलंका र बंगलादेश रहेका थिए। बिहान 7 बजेको सुरु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँग सरस्वती पनि विदा हुन्छ। बिहान 10 बजे सुन भाषा लिएर फेरि आउँछौ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनु एफएम सुन्दै रहनुहोला। नमस्कार। निजी क्षेत्रमा महिला शैक्षिक आवश्यकता सम्बन्धी सूचना। इस गाडमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुकद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ। वड महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1 वडको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको, अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम, 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियमानुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म। सम्पर्क मिति र स्थान यही सेट 14 गते बिहान 11 बजेदेखि 3-2 बजेसम्म। गार्मा मापी कारमा परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित, प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमानुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुनु गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र, नागरिकता अनुभव

0: जापानीज भाषा पढेर जापान छ कि भनेको दिदी गाउँमा जापानीज भाषा पढै नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
0: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन छेत्री जापानी संसार पढ्ने अनि जापान जाने
0: होइन त्यो इन्स्टिच्युटमा चाहिँ के पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यही जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
0: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुनुहुन्छ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफूले सुरक्षित गरिहाले कान्छा
0: ल दिदी म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
2: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाँडै केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550 17979
2: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चारोहन चुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनुभएको जिम्मेवार हुनुभयो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मार्फत दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2072/14 भन्दा अगाडि 5 वर्ष र 14/14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुर्ती प्रतिद्वारा जनहितमा कार्य

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यस्तै देख्छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई द सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलाम आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइमा प्रतिभा र विश्व बनाउन सकिन्छ।

0: अक्षय गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुपदी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा एसएस शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई एसएस सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याथ एसएस 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा संचालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याथ 2083 साल असोज 20 गतेसम्म।
0: पढ़ाई हुने समूहहरू
1: कम्प्युटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह,
0: कानून समूहमा 30 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98-55-10-55 छ, 98-41-63-53-37, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, कल्लेरी, सोलुखुम्बु।

0: 3分を飛ばしてください。
1: सूचना सूचना सूचना सुरू जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरू क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरूबाट ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा साधन क्षेत्र में घासपात काट्न गाई बस्तु चराउन तथा आवत जावत गर्ने पूरा स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जिम्मेवारी उपभोक्ता समिति सुरु खुम्बु बाट बचाउ र बचाउ लुम्पनी हिंसा सामाजिक अपराध हो। बाल बालिका लुम्पनी हिंसाको झुक्कीमा हुन सक्छन्। हिंसा समिति असन्तोष साथीलाई परिचित नदिबाट जेसीबीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहारका राखौं। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क हुने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहित में

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना आदरित व गृह निर्माण विभाग यातायात व्यवस्था कार्यालय प्रदान करने सेवा प्राप्ति को सहजीकरण के लिए नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राखने अनुरोध सेवा प्राप्ति में कसई को प्रलोभन नगरी आपू सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कने घास राष्ट्रीय अधिकार कार्यालय प्रमुख कृषि संपर्क सकने
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराजमान गए।
0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
2: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल विभूत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभूत नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभूतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साबिकको नम्बर कायम गरी बिलभूतको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल स्तरीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं परचुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभूत समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हस्तालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: सोलू एफ एम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल कलरला तथा ध्वलामय अफसेट प्रेस सोलु दुतुन्न नगरपालिका 5 सोलु
2: प्रश्न विचार नेटवर्क
3: किसान पाल प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट फाइटिंग सोल्युसन्स

I'm not going to be able to do it.

0: डम्कल एम्बुलेन्सको सम्बन्ध जुनसुकै समयमा पनि चाहिन सक्छ। कम चपाएर वा सबैले देख्ने ठाउँमा राखौँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: entire brand.
1: Classic Deco 60th anniversary offer. Jati ma paayu, kheti ma paayu. Budget trip package for paayu ke design. About internet TV, the Wi-Fi 6 router, pani kheti ma paayu. Classic Deco kune pani plan kharib ma har ek hafta. Kyo jana rai, seen magna internet bonus. The master ek jana rai, hu 12,000 ko internet bonus. Samparta 980-100-2477. Classic Deco. Jati ma paayu, kheti ma paayu.
2: के तपाईं झाड कम्मर घुरा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ
3: यस्तै समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आदेश सम्झनुहोस्
2: हाम्रा सेवाहरू
3: ओपीडी सेवा
2: विशेषज्ञ ओपीडी सेवा
3: निशुल्क औषधि वितरण
2: सशुल्क फार्मेसी सेवा
3: फिजियोथेरापी सेवा
2: अकुपंचर सेवा
3: योग परामर्श सेवा
2: क्रियाकल्प सेवा
3: पूर्व कर्म पंचकर्म सेवा
2: क्षार सूत्र सेवा
3: जलौका सेवा
2: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
2: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6690 98514-2463

0: बाटो बाटो गर्नु भएको थियो ऊ त्यो झेब्रा क्रसबाट मात्र बाटो गर्नुभयो
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
2: पिपल्स क्याम्पस काठमाडौँको बढ्ना सम्बन्धी सूचना
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
3: यहाँ जियो अन्तर्गतका एमबीबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
4: साथै सुविसु सुरक्षाले तपाईँ राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ
4: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
5: 0-42-38-88
2: नेहरूले निर्मिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना यस नेहरूले निर्मिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेहरूले निर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड
6: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना यस नगरपालिकाभित्र सञ्चालन भएका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।

नेपाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। शिक्षा र स्वास्थ्यमा समता शुल्क लाग्ने, सुर्तीजन्य पदार्थमा कर बढ़्यो, घर जग्गा कारोबारमा लाग्दै आएको पूँजीगत लाभ करमा पनि वृद्धि। आज 8 राष्ट्रिय महिला अधिकार दिवस मनाउँदै कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण आजदेखि। आज पनि पानी पर्ने, तराई र पहाड़ी थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना, भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने अनुमान। दक्षिण सुडानमा 72 लाख नागरिकलाई तत्काल खाद्य सहायताको आवश्यकता, मानिसको जीवन बचाउने तर्फ ध्यान केन्द्रित हुनुपर्नेमा राष्ट्रसंघको जोर। र एसियाली खेलकुद महिला टी20 छनौटको फाइनलमा पुग्ने नेपालले आज मलेसियासँग खेल्दै खेलकुद बजेटमा परेमा एसियन गेम्सको नेपाल खबरमा अब पूरा खबर। निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारको शुल्कमा शिक्षा समता शुल्क लाग्ने भएको छ। त्यस्तो शुल्क गुणस्तरीय शिक्षामा पहुँच र शैक्षिक पूर्वाधार निर्माणमा खर्च गरिनु भएको छ। निजी अस्पताल र स्वास्थ्य संस्थामा उपचार गर्न गएका बिरामीबाट असुल गरिने सबै प्रकारको सेवा शुल्कमा पनि स्वास्थ्य समता शुल्क लाग्ने भएको छ। यस्तो शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माणमा खर्च गर्ने प्रबन्ध गरिएको छ। यस्तो सरकारले सुरक्षित पान मसला र सुगन्धित सुपारीको अन्तशुल्क बढ़ाएको छ। अर्थमन्त्री डाक्टर सुनिल लागेले हिजो प्रस्तुत गर्नुभएको आर्थिक विधेयकमा शुल्क वृद्धि गरिएको हो। यस्तै सुर्तीजन्य पदार्थमा लाग्ने कर पनि वृद्धि भएको छ। बजेट मार्फत चुरोटमा 10% अन्तशुल्क निर्धारण गरिएको छ। अन्तशुल्कको वृद्धिपछि नेपालमा सुर्तीजन्य पदार्थको करको दर 91% बराबर पुगेको छ। विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा 75% कर लगाउनु पर्ने उल्लेख गर्दै आएको छ। स्वास्थ्य जोखिमलाई ख्याल गरेर करको दरमा वृद्धि गर्नुपर्ने विभिन्न सरकारवालाको माग रहँदै आएको थियो। यस्तै घर जग्गा कारोबारमा लाग्दै आएको पूँजीगत लाभ करमा पनि वृद्धि भएको छ। यसअघि 5% पूँजीगत लाभ कर लाग्दै आएकामा अब भने 7.5% कर लाग्नेछ। त्यस्तै विद्युतीय गाड़ीमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाई असुल गरिने व्यवस्था आर्थिक विधेयकमा गरिएको छ। सुन चाँदी तथा तिनका घर गहना र वस्तुको बिक्री गर्दा सीप प्रवर्धन शुल्क लाग्ने व्यवस्था गरिएको छ। आज 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ। नेपालमा हरेक वर्ष जेठ 16 गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रूपमा मनाइन्छ। 2063 साल जेठ 16 गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले महिला अधिकार सम्बन्धी ऐतिहासिक 4 विशेष प्रस्ताव पारित गरेको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ। यस वर्ष महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान नारका साथ दिवस मनाउन लागि हो। दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई देश निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी समृद्धि तथा दिगो विकास हासिल गर्न आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ। यस्तै उपराष्ट्रपति रामसाय प्रसाद यादवले आमा वा बुवा मध्ये एकको नामबाट सन्तानलाई नागरिकता प्राप्त गर्ने व्यवस्था, राज्यका सबै संरचनामा कम्तीमा एक तिहाई महिलाको सहभागिता सुनिश्चित गर्ने संवैधानिक प्रावधान, विभेदकारी कानूनको खारेजी तथा महिलामाथि हुने हिंसा अन्त्य गर्ने प्रतिबद्धता जस्ता उपलब्धि दिवसका आधार स्तम्भ भएका बताउनु भएको छ। कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण आजदेखि शुरू हुँदैछ। आजदेखि सुर्खेतको

नेकपा अल्पसंख्यक समुदाय का करीब 250 भन्दा धेरैको उपस्थिति रहने आयोजक श्री ज्योति फाउंडेशन का अध्यक्ष ज्योति कटुवालले जानकारी दिनुभयो। बालिका किशोरी तथा महिलामाथि हुने लैंगिक विभेद, बाल विवाह, छलपरी, कुप्रथा, घरेलू हिंसा, यौन दुर्व्यवहार र मानव बेचबिखन लगायत सामाजिक कुरीति विरूद्ध आवाज उठाउने उद्देश्य सहित कर्णाली छोरी सम्मेलन 2083 को दोस्रो संस्करण आयोजना गरिएको हो। सम्मेलनबाट प्राप्त निष्कर्षलाई तीन तहका सरकार समक्ष सुझावका रूपमा

0: सञ्चालन हुनेछ। फाउन्डेशनले सन् 2082 वैशाख 27 देखि 29 गते सम्म पहिलो कर्णाली छोरी सम्मेलन सम्पन्न गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार दिन भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्टान परेको बेला घरको झ्याल ढुङ्गा बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निम्ग्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज पनि देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। अस्ति बेलुकादेखि शुरू भएको पानी पर्ने क्रम आज र भोलि पनि रहनेर भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिम निम्नचापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको निम्नचापीय रेखाको प्रभाव छ। वर्षाको गैराती ठूलो पानी परेको छ। ठोरीमा पछिल्लो 12 घण्टामा 169 मिलिमिटरसम्म वर्षा मापन भएको महाशाखाले जनाएको छ।

वर्षण भइरहेको छ। आज देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, सुदूरपश्चिम, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको तराई र पहाड़ी भागका केही ठाउँमा हावाहरूको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। पछामको पञ्चदेवल विनायक नगरपालिका चार थापा मोड़ मध्य पहाड़ी राजमार्गमा गएर

छानुको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा ज्यान गएको अछाम प्रहरी प्रमुख प्रविनाभ परीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। उहाँका अनुसार घाइते सिंह कल्याणपुर नगरपालिका दशका सन्त कुमार सह सेन्जाक निकुला गाउँपालिका चारका अर्जुन कुमार पौडेल र जीपका चालक नेपालगंज उपमहानगरपालिका पाँच बस्ने राज राजेन्द्र भीमराज चट्टान गुप्ताको उपचार भइरहेको छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघले द्वन्द्वग्रस्त दक्षिणी सुडानमा 72 लाख भन्दा धेरै नागरिकलाई तत्काल खाद्यान्न सहयोगको आवश्यकता रहेको जनाएको छ। दक्षिण सुडानका लागि डब्ल्यूएफपीका कन्ट्री डाइरेक्टर मुन्टिन्ता चिमुकाले 72 लाख नागरिकलाई तत्काल खाद्य सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ। स्थिति गम्भीर रहेको र सहयोगको आवश्यकता भएका मानिसको जीवन बचाउन तत्काल ध्यान केन्द्रित गर्नुपर्नेमा उहाँको जोड़ छ। संयुक्त राष्ट्र संघका मानवीय सहायता प्रमुख पिल्चरले गएको महिना पूर्वी अफ्रिकी देश पूर्ण रूपमा भोकमरीको खतरामा पर्ने चेतावनी दिनुभएको थियो। दक्षिण सुडानले सन् 2011 सुडानबाट स्वतन्त्रता प्राप्त गरेको थियो तर केही समयपछि नै गृहयुद्धमा फँसेको थियो। त्यहाँ चरम गरिबीसँगै भ्रष्टाचार र असुरक्षा बढ्दो छ। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौटको सेमीफाइनलमा नेपालले आज घरेलू टोली मलेसियासँग खेल्दैछ। खेल कोलालम्पुरमा नेपाली समय अनुसार अहिले 12:15 शुरू हुनेछ। आजको खेलको विजेता फाइनलमा पुग्नेछ। नेपाल समूह चरणमा चीन र इण्डोनेसियालाई हराउँदै समूह विजेताको रूपमा सेमीफाइनलमा पुगेको हो। अर्को समूहबाट मलेसिया उपविजेताको रूपमा सेमीफाइनलमा पुगेको थियो। टी20 खेलमा नेपाल र मलेसिया बीच अहिलेसम्म 18 खेल हुँदा नेपालले 12 खेल जितेको छ भने मलेसियाले 6 खेल जितेको छ। यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली

0: प्रदेश सहभागी हुनेछन्। यसैबीच आउँदो आर्थिक वर्ष 83-84 बजेटमा जापानमा आउँदो सेप्टेम्बरमा हुने विश्व एसियन गेम्सको तयारी र बजेट समावेश भएको छैन। अर्थमन्त्री डाक्टर सोनी मार्गेले हिजो प्रस्तुत गर्नुभएको बजेटमा एसियन गेम्सको तयारीमा परेको हो। यद्यपि अर्थमन्त्री वागेले खेल क्षेत्रका लागि 4 अर्ब 3 करोड़ रूपियाँ बजेट विनियोजन गर्नुभएको छ। अर्थ मन्त्रालयले खेलकुदलाई 3 अर्ब 20 करोड़को सिलिङ दिएको थियो, तर तोकिएको सिलिङ भन्दा 82 करोड़ थप सहित बजेट आएको हो। एसियन गेम्स, दशौं राष्ट्रीय खेलकुद र पारा खेलकुद जस्ता महत्वपूर्ण आयोजना कार्यक्रममा समावेशक बजेट प्रस्ताव भएको थियो। तीमध्ये जापानमा हुने विश्व एसियन गेम्सको तयारीका लागि भने बजेटमा कतै उल्लेख छैन। राष्ट्रीय खेलकुद परिषद राखेपछि एसियन गेम्स तयारीका लागि 15-16 करोड़ रूपियाँ माग गरेको थियो। सरकारले प्रमुख 8 शहरमा आधुनिक क्रिकेट रंगशाला बनाउन आउँदो 5 वर्षको दीर्घकालीन योजना अघि सारेको छ। चारभुञ्जिङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। शिक्षा र स्वास्थ्यमा समता शुल्क लाग्ने, सुर्तीजन्य पदार्थमा कर बढ़्यो, घर जग्गा कारोबारमा लाग्दै आएको पूँजीगत लाभ करमा पनि वृद्धि। आज 8 राष्ट्रिय महिला अधिकार दिवस मनाउँदै कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण आजदेखि। आज पनि पानी पर्ने, तराई र पहाड़ी थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना। भोलि बेलुकादेखि मौसममा क्रमिकको सुधार आउने अनुमान। दक्षिण सुडानमा 72 लाख नागरिकलाई तत्काल खाद्य सहायताको आवश्यकता। मानिसको जीवन बचाउनेतर्फ ध्यान केन्द्रित हुनुपर्नेमा राष्ट्रसंघको जोर। र एसियाली खेलकुद महिला टी20 समूहको फाइनलमा पुग्न नेपालले आज मलेसियासँग खेल्दै खेलकुद बजेटमा परेमा एसियन गेम्सको तयारी।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानु भई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: मेरो चोरको काख
3: स्वच्छ सुन्दर र स्वच्छ प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
3: हिलबाट टाढा
2: सहरबाट नजिकै।
3: तपाईँको स्वागत र आतिथ्यका लागि सदैव तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841954181, वेबसाइट झुले.com.np।
4: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बगरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
4: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
5: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851776619 वा
6: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुखले भेटेको क्यान्सर छ, बाँचेर पनि म मरे तुम्ले भने म अलिकति पनि हिँड्न सक्दिनँ। स्वास्थ्य श्वासमै समस्या देखियो। धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा

गुड मर्निङ, नमस्ते, नमस्कार सम्पूर्णलाई हार्दिक स्वागत छ कार्यक्रम लकी गुस्साई लिएर सदाको जस्तै आज पनि उपस्थित भइ नै सकेका छु। रेडियो सुन्दैनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुन्दैनुहुन्छ र प्राविधिक मित्रबाट मलाई सरस्वतीजीले सपोर्ट गर्दै हुनुहुन्छ भने म आवाजमा छु रेडिकल राय है। र विशेष गरिकन आज शनिबार पनि रहेको छ र कतिजना साथीहरूले यो समयमा है हामी कार्यक्रमको प्रतीक्षामा पनि हुनुहुन्थ्यो होला, तपाईँको प्रतीक्षाको घडी पनि आइ नै सकेको छ र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 97 64 49 70 को लाइनहरू कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहेर आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ है। कतिजना साथीहरूले यो समयमा खाना बनाउँदै पनि हुनुहुन्छ होला, खाना खाँदै हुनुहुन्छ होला, कतिजना साथीले खाजा पनि खाँदै हुनुहुन्छ होला है, अनि कतिजना साथीहरू कामतिर हुनुहुन्छ होला, गोठालो तिराउनुहुन्छ होला, घाँस काट्दै हुनुहुन्छ होला है, गाउँघरमा मकैहरू गोड्दै डुडाउँदै हुनुहुन्छ होला है, जस्तो सुकै अवस्थामा गए पनि सरसफाइतिर पनि हुनुहुन्छ होला है, आज शनिबार पनि रहेको छ, कतिजना साथीले लुगा कपडाहरू पनि धुँदै हुनुहुन्छ होला है, जस्तो सुकै अवस्थामा गए पनि कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे र कार्यक्रममा पनि सहभागिता जनाउनु होला र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ। विशेष गरी त तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने सिकाउने प्रज्ञामा निरन्तर कार्यक्रम लक्कीलाई लिएर उपस्थित हुने गर्दछ र आज पनि हामी त्यही समयलाई लिएर चाहिँ रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ 97 64 49 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे। विशेष गरिकन त तपाईँले लकी नम्बर प्राप्त गर्नुभयो भने तपाईँ महिनाको अन्त्यमा लकी विजेता बन्ने सम्भावना पनि रहेको हुन्छ र तपाईँले कल गर्नुपर्ने हुन्छ त्यसको लागि 97 64 49 70 को लाइनहरू चाहिँ कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे। सोलो खुम्बुतिरको वेदीको कुरा सुनाउनु पर्दाखेरि

लगीमा चाहिँ तपाईले अनिवार्य रूपमा हामी दुईवटा प्रश्न हामी राख्छौ है। यदि तपाईले दुईवटा प्रश्नको सही उत्तर दिनुभयो भने तपाईले लकी नम्बर प्राप्त गर्नुहुनेछ। लकी नम्बरको साथमा अन्तिम तेस्रो प्रश्न पनि हामी वनस्पति तेस्रो प्रश्न पनि हामी राख्ने गर्छौ है। र यदि तपाईले दुईवटा प्रश्न हामी सोधेको मध्ये तपाईँले दुईवटै प्रश्नको सही उत्तर दिनु भएन भने पनि तपाईँले केही कुरा सिकेर जान सक्नुहुनेछ अनि तपाईँ म चाहिँ छुट्नु पर्ने हुन्छ है। यदि मैले जानकारी गराइ नै सकेकी छु आउन सक्नुहुनेछ 9964 50 70 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। र केही प्रश्नलाई म राख्न चाहे। प्रश्न यस्तो रहेको छ, सफलता संयोग होइन यो त कड़ा मेहनत दृढता सिकाई र त्यागको परिणाम हो यो भन्ने व्यक्तित्वको हुन्। सफलता संयोग होइन यो त कड़ा मेहनत दृढता सिकाई र त्यागको परिणाम हो भन्ने व्यक्तित्वको हुन्। यसको सही उत्तर रहेको छ पेले रहेको छ है, जुन चाहिँ फुटबलका सम्राट भनेर पनि चिन्ने गरिन्छ है। र सम्पूर्ण साथीले कपीमा नोट गर्दै पनि जानुहोला भन्न चाहन्छु। र अर्को प्रश्न यस्तो रहेको छ, नेपाल सरकारले हाल निर्धारित कति नेपाल सरकारले हाल निर्धारित अति कम विकसित मुलुकबाट विकास उन्मुख राष्ट्रमा हुने स्तर उन्नति समय सीमालाई लम्बाएर कहिलेसम्म पुर्याउन संयुक्त राष्ट्र संघ समक्ष अनुरोध गरेको छ। यसको सही उत्तर रहेको छ सन् 2030 नोभेम्बरसम्म चाहिँ रहेको छ है। र आज चाहिँ विशेष गरिकन हामी गोर्खा पत्रबाट हामी प्रश्नहरू राखिरहेको छौं भन्न चाहे। र अर्को प्रश्न यस्तो रहेको छ, उपन्यास पुस्तकालयको स्थापना कहिले कहाँ गरिएको हो भन्ने प्रश्न रहेको छ है। उपन्यास पुस्तकालयको स्थापना कहाँ गरिएको हो यसको सही उत्तर रहेको छ काठमाडौँमा, जुन चाहिँ विक्रम सम्वत 2083 साल जेठ 6 गते रहेको छ है। एकदम महत्वपूर्ण प्रश्नहरू रहेको छ, समसामयिक प्रश्नहरू रहेको छ। सम्पूर्ण साथीले गभीमा नोट गर्दै पनि जानुहोला भन्न चाहे, किनकि हाम्रो सोधिरहेको प्रश्नहरू एकदम महत्वपूर्ण पनि रहेको छ। र लोकसेवा निजामतीतिर एकदम धेरै सम्भावित प्रश्नहरू सोधिरहेको प्रश्नहरू हुन्छन्, त्यसैले सम्पूर्ण साथीले गभीमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे, प्रश्न यस्तो रहेको छ, एसियाली विकास बैंक एडीबीले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको अवधि कुन हो रहेको छ है। एसियाली विकास बैंक एडीबीले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको अवधि कुन हो, यसको सही उत्तर रहेको छ सन् 2025 देखि सन् 2029 सम्मका लागि लागू हुने रणनीतिले नेपालको आर्थिक रूपान्तरणका लागि हरित निजी क्षेत्र लगित र जलवायु रेजिलियन्ट विकास मोडेललाई अघि सारेको छ है। सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। र प्रश्न यस्तो रहेको छ, राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा विक्रम सम्म 2083 जेठ 6 गते सार्वजनिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 नेपालको राष्ट्रिय कुल गृहस्थ उत्पादन उपभोक्ताको मूल्यमा कति हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा विक्रम सम्म 2083 जेठ 6 गते सार्वजनिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 नेपालको राष्ट्रिय कुल गृहस्थ उत्पादन उपभोक्ताको मूल्यमा कति हुने अनुमान गरिएको छ, यसको सही उत्तर रहेको छ 66 अर्ब रूपियाँ रहेको छैमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। राष्ट्रिय अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै 36.7% र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम 4.2% रहेको छ। बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसतभन्दा माथि रहेको छ। मध्य प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा कम रहने प्रारम्भिक अनुमान रहेको छ। राष्ट्रिय औसत प्रति व्यक्ति आय 1513 अमेरिकी डलर रहेको छ। बागमती प्रदेशको प्रति व्यक्ति आय सबैभन्दा उच्च र मध्य प्रदेशको सबैभन्दा न्यून रहेको छ। यो पनि सबैजना साथीले नोट पनि जानुहोला भन्न चाहे। र अर्को प्रश्न यस्तो रहेको छ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा चीनको औपचारिक राजकीय भ्रमण कहिले भएको हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा चीनको औपचारिक राजकीय भ्रमण कहिले भएको हो, यसको सही उत्तर रहेको छ सन् 2026 मई 29 देखि 20 सम्म भएको थियो। रूसी राष्ट्रपति पुटिनले चीनिया राष्ट्रपति चिनफिङको निमन्त्रणामा चीनको 2 दिने राजकीय भ्रमण गर्नु भएको थियो। यो भ्रमणले चीन र रूस राजनीतिक साझेदारीको 30 वर्षगाठ र सन् 2001 को मैत्री तथा असल छिमेकी सहयोग सन्धि 2025 सन्धिको 25 वर्षगाठको सहयोग जुराएको हो। मूल्य उपलब्धि भ्रमणका क्रममा दुवै राष्ट्र प्रमुखद्वारा

0: भूध्रुवीय विश्व र अन्तर्राष्ट्रीय सम्बन्धको नयाँ प्रकार निर्माण गर्ने विषयमा संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेको साथै आर्थिक व्यापारिक र शैक्षिक क्षेत्रमा दुई दर्जन भन्दा बढ़ी द्विपक्षीय सम्झौता भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण लगायतका भ्रमण लगतै भएको यस भ्रमणलाई विश्वशक्ति सन्तुलन र राजनीतिक समीकरणको दृष्टिकोणले विशेष महत्वपूर्ण मानिएको छ। यो सम्पूर्ण साथी नै कविमा नोट गरिदिनु जानुहोला भन्न चाहे। सम्पूर्ण 6449970 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहे। र अब चाहिँ पनि हामी कार्यक्रम लकीको पहिलो नै छोटो विश्राम जाने बेला भइ नै सकेको छ। पहिलो नै छोटो विश्राम जानेछ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: हार्दिक निमन्त्रणा 2083 साल भेट 11 र 12 गते सुनु दुखुमा नगरपालिका 10 पुनमा निर्माण गरेको ओल्डिङ सुरिङ गुम्बा तथा सेवा केन्द्रको प्रदित धर्मक गुरूपुरको टेमा थर्सुङ मुखुसी जीवबाट राप्ले प्राण प्रतिष्ठा जीवका पूजा मानवको अभिषेक वहाँ हुने भएको हुँदा आमा बाबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध प्रदर्शन। साथै राप्ले प्राण प्रतिष्ठान कार्यक्रममा पाउनु भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
3: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काव्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ले प्राण प्रतिष्ठान झुसा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
1: उडुन तासी अध्यक्ष, लेनी शेर्पा कोषाध्यक्ष, निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुनु दुखुन्द नगरपालिका 10 सुनु खुम्बु।

0: तिनका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारको चार चारवटा पसल चाँडे पत्तै पाउने ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छ बिजुलीको सामान लिन काठमाडौँ किन जाने हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुनु बहिनी सुनि दुखुमा नगरपालिका ओडा नम्बर पाँचमा भएको शान्ति स्टोर एन्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त भिन्न खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु गुकुन्द नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर गुरु गुण नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु ढुकुन्द नगरपालिका पाँच फैलिदी सुरु हुँदो
2: हेलो दाई नमस्कार
3: नमस्कार भाइ कता छौ
2: म त गाउँमै छु नि दाई एसी परीक्षा सकेर बसेको साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके कहाँ पढ्ने के पढ्ने म त अल्माउमा परे दाई
3: अल्माउमा पढ्ने कुरै छैन भाइ त्यो सँगै एसी दिएर साथीभाइ चाबनको मनसुन कलेज

0: radio next to your heart.
1: Solo FM 101.2 MHz.
2: Lucky is sponsored by Bursa Electronic and Service Center. Solo the Kundu Nagar Palika Pass Solari Solo Kumbo.
3: Lucky. कार्यक्रम लोकीको यो पहिलो नै छोटो विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा कार्यक्रम लोकीलाई लिएर उपस्थित भइ नै सकेका छौँ। सुनिदिनुहुन्छ यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लोकीलाई सुन्दैनुहुन्छ र कार्यक्रम लोकीमा सहभागिता जनाउन चाहनुहुन्छ भने 97.49 लाइन हुँदै कार्यक्रम लोकीमा सहभागिता जनाउनुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको विशेष गरिकन तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई लिएर चाहिँ उपस्थित हुने गर्दछ र आज पनि हामी त्यही समयलाई लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौँ र कार्यक्रममा फटाफट सहभागिता जनाउनुहोला भन्न चाहे एकदम तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र तपाईँसँग हामी प्रश्न उत्तरको खेल खेल्दै चाहिँ हामी अगाडि बढ्ने नै सबै विशेष गरिकन अहिलेको समयमा कतिजना साथीहरू रेडियो सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रममा सहभागिता पनि जनाउनुहोला भन्न चाहे र तपाईँलाई हामी प्रश्न उत्तरको खेल खेल्दै हामी अगाडि बढ्ने नै सबै भन्न चाहे केही प्रश्नलाई म निरन्तरता दिन चाहे सम्पूर्ण साथीले है कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहन्छु। सम्पूर्ण साथीले कविमा नोट गर्दै जानुभयो भने तपाईँलाई अलिक सहज हुनेछ नि त है। कुनै पनि हामी बिर्सेको खण्डमा हामीले कविमा हेर्दै पनि हामी पढ्न सक्छौ है। र केही प्रश्नलाई निरन्तरता दिन चाहन्छु। प्रश्न यस्तो रहेको छ, सरकारले नागरिक उड्डयन प्राधिकरणको महानिदेशकमा कसलाई नियुक्त गर्ने निर्णय गरौं। यसको उत्तर रहेको छ मुकेश डंगोल रहेको छ, जुन चाहिँ विक्रम सम्मत 2083 साल जेठ 11 गते रहेको छ है। र अर्को प्रश्न यस्तो रहेको छ, अन्तर्राष्ट्रिय जैविक विविधता दिवस कहिले मनाइने गरिन्छ। अन्तर्राष्ट्रिय जैविक विविधता दिवस कहिले मनाइने गरिन्छ। यसको सोच रहेको छ मे 22 रहेको छ, जुन चाहिँ सन् 2026 नारा रहेको छ। विश्वव्यापी प्रभावका लागि स्थानीय पहल 18 लोकल फर ग्लोबल इम्प्याक्ट रहेको छ है। र अर्को प्रश्न यस्तो रहेको छ, विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा बढ़ी आरोहण गर्ने दोस्रो कीर्तिमाने आरोही कुन हो। यसको उत्तर रहेको छ पासाङ दावा शेर्पा रहेको छ है। पासाङ दावा शेर्पाले चाहिँ विक्रम सम्मत 2083 साल जेठ 8 गते सन् 2026 मे 22 तीसौ आरोहण, विक्रम सम्मत 2083 वैशाख 31 गते सन् 2026 मे 14 उहाँले 31 आरोहण गर्नुभयो भएको छ है। र दोस्रो उहाँ पसाङ दावा हुनुहुन्छ भने पहिलोमा कामिरुता शेर्पा हुनुहुन्छ है। र महिलामा चाहिँ को हुनुहुन्छ, महिलामा चाहिँ सबैभन्दा धेरै आरोहण गर्ने महिला चाहिँ 11 पटक आरोहण गर्नुभएको थियो लाक्पा शेर्पा रहेको छ है, नेपालको र विश्वको पनि रहेको छ है। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे, प्रश्न यस्तो रहेको छ, सम्पूर्ण साथीले नोट गर्दै पनि जानुहोला भन्न चाहे, प्रतिष्ठित अन्तर्राष्ट्रिय बुकर पुरस्कार 2026 प्राप्त गर्न सफल कृति कुन हो। यसको सही उत्तर रहेको छ ताइवान ट्राडग रहेको छ है, जुन यसको लेखक हुनुहुन्छ याङ सुआङजी ताइवान, अनुवादक हुनुहुन्छ लिङ कुन ताइवानी अमेरिकी, पुरस्कार राशि 50,000 पाउण्ड स्ट्रली, लेखक र अनुवादक दुवैलाई समान रूपमा आधा आधा बाँडिने, बुकर पुरस्कार जित्ने मडारिन चिनिया भाषाबाट अनुवाद यो पहिलो कृति हो। सन् 2026 विजेता भारतीय लेखिका बानु मुस्ता द्वारा लिखित र दीपा भास्तद्वारा कन्डक भाषाबाट अंग्रेजीमा अनुवाद कथा संग्रह हार्ट ल्याम्प रहेको छ है। र अर्को प्रश्न यस्तो रहेको छ, नेपालमा 3300 प्रधान न्यायाधीशको नियुक्ति विक्रम सम्मत 2083 को हुनुभएको छ। यसको सही उत्तर रहेको छ डाक्टर मनोज कुमार शर्मा रहेको छ है। जुन चाहिँ संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाई समितिबाट प्रधान न्यायाधीशमा अनुमोदित भएसँगै डाक्टर शर्माले विक्रम सम्मत 2083 जेठ 5 गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रधान न्यायाधीशका रूपमा डाक्टर शर्माले छ वर्ष काम गर्नुहुने न्याय परिषदले भावी प्रधान न्यायाधीशका लागि छ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिश गरेको थियो र कविमा निर्वृत्ति पनि जानुहोला भन्न चाहे र अर्को प्रश्न यस्तो भएको छ नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन सबैभन्दा बढ़ी आर्मीद्वारा सगरमाथ आरोहण कहिले गरियो यसको सहितमा रहेको छ विक्रम सम्मत 2083 जेठ 6 गते जेठ 6 गते एकै दिन 247 जना पर्वतारोही सगरमाथको शिखरमा पुग्न सफल भएका छन् यसअघि सन् 2019 एकै दिन 223 जना आरोही सगरमाथको चुचुरोमा पुग्न सफल भएका थिए पाँच दिनमा सगरमाथको वेश्य र मुप्सी हिमालको सफल आरोहण गरिए कीर्तिमान कायम गर्ने पर्वतारोहीको हुन् यसको सहयोग रहेको छ तेन्जिङ डेभिड शेर्पा रहेको कपिमा निर्गत पनि जानुहोला भन्न चाहे उहाँले चाहिँ विक्रम सम्मत 2083 साल जेठ 3 गते मुप्से जेठ 6 सगरमाथा र जेठ 7 लुस्ते हिमालको आरोहण गरी सो कीर्तिमान कायम गर्नुभएको हो सम्पूर्ण साथीले कपिमा निर्गत पनि जानुहोला भन्न चाहे एकदम महत्वपूर्ण प्रश्नहरू रहेको छ र अर्को प्रश्न यसो रहेको छ विक्रम सम्मत 2082 सालको गोकुल बाङ्मय पुरस्कार कसलाई प्रदान गर्ने निर्णय गरिएको हो यसको सहित रहेको छ साहित्यकार एवं राजनीति मोहन विक्रम सिंह रोयको छ जुन चाहिँ गण्डकी साहित्य संगमद्वारा स्थापित यो पुरस्कारको राशि 40,000 रूपियाँ रहेको छ समाजवादी यथार्थवाद धारामा साधना गर्ने स्रष्टालाई प्रोत्साहन गर्ने उद्देश्यले विक्रम सम्मत 2052 यो पुरस्कार प्रदान गर्न थालिएको हो र सम्पूर्ण साथीले कविमान उर्वेले पनि जानुहोला भन्ने चाहे र बजे पनि हामी कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम जाने बेला भइ नै सकिएको छ दोस्रो अनि अन्तिम विश्राम जानेछ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ सम्पूर्ण साथीले 97,64,49,69 रूपियाँ लाइनमा कल गर्दै गर्नुहोला
0: हार्दिक निमन्त्रणा 2083 साल जेठ 11 र 12 गते सोलु दक्षिण नगरपालिका 10 किमिलमा निर्माण गरेको ओगेन सुलिङ गुम्बा तथा सेवा केन्द्रको प्रदि धर्म गुरु टुलको पेमा थर्सुङ मुकुस जीवबाट राप्ले प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पाल्नु भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ने प्राण प्रतिष्ठान झुन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ उलिम तासी अध्यक्ष लेनी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सोलु दुखुण्ड नगरपालिका 10 सोलु खुम्बु

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेबीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: 최소 3으로 퍼지도록 하자이.
1: 앞뜰사 부부 유나의 가르바는 꼭 또 떠났고 강요하사라니 비즈니코 사만 키마 보자르가 짜짜로다 보살자리 어때이 빠이마 अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सोमनामा छौ बिसुदीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो ल सुन बहिनी सुलु दुखुम्ब नगरपालिका ओरानुमा पासमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुजु त्यही तयार लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु
0: जहाँबाट चल्किन्छ सगरमाथा जहाँबाट छचल्किन्छ दुधकोशी तिमीबाट गुन्जन्छ तपाईँ हाम्रै आवाज
3: धर्म रीति रिवाज संस्कृति सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज
4: लक्की स्पोन्सर्ड बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम लाइभ रूप पार गरेर फेरि पनि भएको रेडियो सेटमा कार्यक्रम लकीलाई लिएर उपस्थित भइ नै सकेका छौं र सुन्दै हुनुहुन्छ यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुनेफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुन्दै हुनुहुन्छ र कार्यक्रम लकीमा सहभागिता जनाउन चाहनुहुन्छ भने 97 64 49 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र केही प्रश्नलाई निरन्तरता दिन चाहे सम्पूर्ण साथीले कविमा नियोग गर्दै पनि जानुहोला भन्न चाहे प्रश्न यस्तो रहेको छ उत्तर गंगा जलाशय युक्त जल विद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ यसको उत्तर रहेको छ 828 मेगावट जुन चाहिँ स्थान रहेको छ बाक्लुङको ढोरपाटन क्षेत्र रहेको छ अर्को प्रश्न यस्तो रहेको छ सन् 2026 मेमा चीनको ग्वाङझाउमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल कुन उपाधिबाट सम्मानित भएको हो यसको उत्तर रहेको छ मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेशन रहेको छ जुन चाहिँ सर्वाधिक आकर्षक पर्यटक गन्तव्य रहेको छ है र अर्को प्रश्न यस्तो रहेको छ चलचित्र पत्रकार संघ नेपालको 27 वार्षिक उत्सव 2083 राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मानबाट कसलाई सम्मान गरियो यसको उत्तर रहेको छ अनन्त वाक्ले रहेको छ जुन चाहिँ पुरस्कार राशि रहेको छ रु 55,555 रहेको छ अर्को प्रश्न यसो रहेको छ महालेखा परीक्षाको 63 वार्षिक प्रतिवेदन अनुसार प्रदेश गत रूपमा सबैभन्दा बढ़ी बेरोजी कुन प्रदेशको रहेको छ यसको सही उत्तर रहेको छ मधेस प्रदेशको रहेको छ है जुन चाहिँ 3.77% रहेको छ भने सबैभन्दा कम बागमती प्रदेश 0.83% रहेको छ है अर्को प्रश्न यस्तो रहेको छ कोशी प्रदेश सरकारले कुन अवधिलाई कोशी प्रदेश भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ यो यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2083 साल साउनदेखि 2085 सालको असारसम्म रहेको छ र अब चाहिँ भने हामी कार्यक्रम लकीको अन्तिम समयमा पनि हामी आइ नै सकेका छौँ। अब चाहिँ हामी कार्यक्रमबाट विदा माग्नेछौँ किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ। र आज कल नआए तापनि अन्तिम समयसम्म धेरैजना साथीले सुनेर साथ दिनुभयो अनि प्रयास गर्नुभयो, कल ट्राई गर्नुभयो, सबैजनालाई पुस्तमा विशेष गरिकन धन्यवाद दिन चाहन्छु। र हाम्रो सुधीको प्रश्न चाहिँ सम्पूर्ण साथीले कविमा नोट गरेको पनि जानुहोला भनेर चाहे। र अब चाहिँ पनि हामी कार्यक्रमबाट विदा माग्ने नै छौँ। सबैजना सुन्ने सम्पूर्ण आफ्नो कामको व्यस्त बावजुद पनि तपाईँले हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुभयो, कल ट्राई गर्नुभयो, यहाँ सबैजनालाई म हृदयदेखि आभार प्रकट गर्न चाहे। र आगामी दिनमा पनि कल ट्राई गर्न र कार्यक्रममा सहभागिता र रेडियो सुन्न चाहिँ नभुल्नुहोला भनेर चाहन्छु। र विशेष गरिकन मेरो आवाजलाई चाहिँ तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सरस्वतीजीलाई पनि विशेष गरी आभार प्रकट गर्दै आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुता निविता राई पनि बिदा चाहन्छु। नमस्ते, नमस्कार, शुभदिन।
4: लकी स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुत कुण्ड नगरपालिका पास पल्लेरी सोलु खुम्बो
6: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
7: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
6: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुत कुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
7: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
6: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
8: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
6: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833868418।
7: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलु कुम्बु
8: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
9: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिनँ है।
10: किन के भयो, सन्चो भएन?
9: होइन, यतिकै जाने मन लागेन।
10: यतिकै पनि हुन्छ?
9: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
10: ए, कुरा त्यस्तो पो, लगेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
11: नमस्ते, कति टाइमले पाल्नुभयो?
10: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
11: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
9: हस् म्याडम।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: फत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
14: ए के भो, दौडिदिई पो आइस त।
13: दाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको।
14: भन् को हो त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
15: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो।
16: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ। अधिकारको दुरुपयोग नगरौं। जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: एगुरो आज मेरो जन्मदिन हो, याद त छ नि।
2: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
1: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
2: ल अब आँखा खोला त।
1: वाउ कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि। ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 9742840456 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु धुपकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलु।
3: मन्जु तिमी त विदेश जान लाग्यो रे? हो दिदी, त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्यो नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी,
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
7: हजुर
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी।
7: लु हेलो भन्नुहोस् त।
5: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
6: ए नानी के के भन्ने रहेछ, के हो के भयो?
7: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल, किन दिन्थे?
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
9: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
8: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराऊ।
9: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग र www.soluwafm.com बाट संसार भरेक साथ प्रसारण भइरहेको बिहान 10 बजे को सोलुवा चालिएर आइपुगे म सरस्वती पुरी नेकपा एमालेले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियान शुरू गरेको घोषणा गरेको छ। यो अभियान सफल पार्न केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको छ। जेठ 4 गतेबाट शुरू भएर 8, 9 र 10 गते भएको केन्द्रीय सचिवालयको बैठकका निर्णयलाई माधवका कमिटिमा प्रस्तुत गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले तर पार्टी निर्देशन अपानी दुई जारी गर्दै यो अभियान घोषणा गर्नुभएको हो। गणतन्त्र दिवसको दिन हिजो जेठ 15 गतेको मितिमा जारी गरिएको अपानीमा नेताहरूको जिम्मेवारीको विस्तृत खाका उल्लेख गरिएको छ। पार्टीका केन्द्रीय सदस्यहरूलाई जनसंगठन इन्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरूलाई आफ्नो पालिकाको समेत जिम्मेवारी तोकिएको छ। केन्द्रीय सदस्यहरूमा पालिका केन्द्रित अभियानमा अपर्याप्त रहेकाले केन्द्रीय निकायका सदस्य तथा अगुवा कार्यकर्तालाई समेत यो जिम्मेवारी तोकिएको छ। एमाले गरेको कार्य विभाजन अनुसार अध्यक्षले समग्र कामको नेतृत्व र महासचिवले पार्टीको संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ। उपाध्यक्ष र उपमहासचिवहरूलाई पार्टीका विभाग तथा फाँटको संयोजनको जिम्मेवारी दिएको छ। 9 मध्ये 6 जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ। मुख्यमन्त्री एवं सचिव हिक्मत कार्कीलाई विपद व्यवस्थापन तथा स्वयं सेवा विभागको प्रमुख पद अरियाललाई संसदीय मामिला प्रमुख र भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख तोकिएको छ। अन्य सचिवहरू छविलाल विश्वकर्मालाई इन्चार्ज लुम्बिनी खर्ग राज अधिकारीलाई गण्डकी इन्चार्ज एमलाल कडेललाई कर्णाली इन्चार्ज शेर धनरायलाई कोशी इन्चार्ज राजन भटुवाईलाई राजधानी विशेष प्रदेश इन्चार्ज महेश बस्नेतलाई बागमती प्रदेश तोकिएको छ। खास गरी आफूले प्रतिनिधित्व गर्ने जिल्लामा पालिकामा पार्टी जागरण अभियान संचालन गर्ने जिम्मेवारी दिएर केन्द्रीय सदस्यहरूलाई भूगोलमा केन्द्रित गर्न खोजिएको एमाले जनाएको छ। निर्वाचनपछि सुस्त आएका कमिटी र पार्टी गतिविधिलाई जागरण अभियानले गति दिने एमालेको अपेक्षा छ। आज पनि देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। अस्ति बेलुकादेखि शुरू भएको पानी परिक्रम आज भोलि पनि रहने र भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले नेपालमा उपल्लो वायुमण्डलमा रुवाईको पश्चिमी न्यून चापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहने न्यून चापीय रेखाको प्रभाव छ। वर्षाको धोरीमा गई राति ठूलो पानी परेको छ। धोरीमा पछिल्लो 12 घण्टामा 170 मिलिमिटरसम्म वर्षा मापन भएको महाशाखाले जनाएको छ। गैराती मधेश प्रवेश सहित बागमती गण्डकी र कर्णालीका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भयो। काठमाण्डु उपत्यकामा पनि बिहान पानी परेको छ। काठमाण्डुमा अहिले पनि मौसम बदली छ। आज देशभर सातमतया बादल लाग्नेछ। लुम्बिनी सुदूरपश्चिम मधेश प्रदेश कोशी बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका तराई र पहाड़ी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। आज 8 राष्ट्रीय महिला अधिकार दिवस मनाइँदैछ। 2063 साल जेठ 16 गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले महिला अधिकार सम्बन्धी ऐतिहासिक 4 विशेष प्रस्ताव पारित गरेको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ। यस वर्ष महिला अधिकारको सम्मान आत्मनिर्भरता र समृद्धिको अभियान नाराका साथ दिवस मनाउन लागि हो। दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता सृजनशीलता र नेतृत्वलाई देश निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ। यस्तै
उपराष्ट्रपति रामसराय प्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व शिक्षा उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले अन्तिम निर्णय गर्ने बताउनु भएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरान कहिले पनि आणविक हतियार नराख्न इन्धन तथा अन्य सामान ढुवानीका लागि हर्मुज जलमार्ग खुल्न सहमत हुनुपर्ने शर्त उल्लेख गर्नुभएको छ। इरानका विदेश मन्त्री अब्बास अराघची युद्ध विरामका लागि अमेरिकी अत्याधिकमा के हुने भन्ने विषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्ने निर्भरले भने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अन्तिममा खेल समाचार। आउँदो आर्थिक वर्ष 2083-84 बजेटमा जापानमा आउँदो सेप्टेम्बरमा हुने विश्व एसियन गेम्सको तयारी र बजेट समावेश भएको छैन। अर्थमन्त्री डाक्टर सोनी मुआङले हिजो प्रस्तुत गर्नुभएको बजेटमा एसियन गेम्सको तयारी नपरेको हो। यद्यपि अर्थमन्त्री मुआङले खेल क्षेत्रका लागि 4 अर्ब 3 करोड़ रूपियाँ बजेट विनियोजन गर्नुभएको छ। अर्थ मन्त्रालयले खेलकुदलाई 3 अर्ब 20 करोड़को सिलिङ दिएको थियो, तर सिलिङ भन्दा 82 करोड़ थप सहित बजेट आएको हो। एसियन गेम्स तसु राष्ट्रिय खेलकुद र पारा खेलकुद जस्ता महत्वपूर्ण आयोजना कार्यक्रममा समावेश सहित बजेट प्रस्ताव भएको थियो। तीमध्ये जापानमा हुने विश्व एसियन गेम्सको तयारीका लागि भने बजेटमा कतै उल्लेख छैन। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 2016 फोन वा सुनवा फ्यान न्यूज @gmail.com हिमल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई फेरि हालचाल सकियो। अपराह 4 बजेको सुन हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनवा फ्यान सुन्दै गर्नुहोला। नमस्कार। Yeah.

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर यकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: हेता हेता स्मार्ट हुनु सधैँभरि एसएमएस है रोजी।

0: करियर टिकाऊ यी सबै एसियन गेम्सै हो हाम्रो पहिलो रोजाई।
1: सूचना सुलुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा सादौं क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलुङ जुन बेसी उपभोक्ता समिति सुलुखुम्बु।
2: यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यसको पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: वन जंगल को छेउमा घर आँगन पर्ने भए।

0: रुखो दाजु भाई बाल बालिका बेर समय सजन छोड्नु वन भित्र जाँदा आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हाम्जी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउन भनेर हाम्जी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आम्जे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आम्जी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879652 9824417718 9843449696 र 9861323472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोक में।
2: होंडा का विशेषता
3: जापानीज उच्च प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भरपर्दो
3: अफ रोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
3: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होंडा का सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने
2: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
3: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।

0: उपयुक्त
1: BS6 तथा नयाँ नयाँ वर्षन बजारमा लन्च भइरहेको
0: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी
1: हाम्रा सेवाहरू
0: ओखलढुङ्गा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
0: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
0: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भन्ज्याङ ओखलढुङ्गा
1: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842880300

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्ना त यही यति कार्पेट नै हो।
1: विगत तीन दशक देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह। लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार, विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
1: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्या बजारमा?
6: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्षे वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
5: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
6: यो नेपालभर अवस्थित

0: होंडा शोरूम में किन्न पाइन्छ र बिक्री पछि को पार्ट्स तथा सर्विस समेत सोही शोरूम बाट उपलब्ध हुने छ।
1: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलर बाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रश कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्विस प्राली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222 98528820222 साथै 98010208095 मा मिस कल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
3: वडा अध्यक्षज्यू नमस्कार।
4: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिक ठाक?
3: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्ग्याइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
4: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
3: टोल छिमीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
4: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्ती करने जस्ता अपराधमा मेलमिलाप होइन, उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
5: आया आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
6: तीन दिनदेखि दात दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
5: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
6: हो र, के डेन्टल रे?
7: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
5: हाम्रा सेवाहरू
7: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू अपनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
9: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98212990 र 97648543487।
10: आज मेरो जन्मदिन हो, याद त छ नि?
11: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल, आँखा बन्द गर त।
10: यसै जिस्किनुहुन्छ हजुर पनि? ल, आँखा बन्द गरे।
11: ल, अब आँखा खोल त।
10: वाउ, कस्तो राम्रो उठी! अनि मंगलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र?
2: अरू कहाँबाट हुनु र हजुर, विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबाडी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु दुधकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलुखुम्बु।
12: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
13: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
12: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
13: खै के गर्ने गर्ने दिदी,
14: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: नमुना दुधकुण्ड आयल फर्म स्टोर,
17: हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 87 35 19, समुद्र साक्य 98 61 83 35 34, टेलिफोन 0385 20 243।
16: नमुना दुधकुण्ड आयल फर्म स्टोर,
17: प्रोपाइटर तोरण कुमार श्रेष्ठ 98 62 82 13 87। नमुना दुधकुण्ड आयल पम्प स्टोर सँगै न्यू आइसमा मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 98 62 93 06 46।
16: नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा, जोर बौद्ध, सोलुखुम्बु।
18: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
19: लो किन नि, के भयो, सन्चो भएन?
18: होइन, यतिकै जाने मन लागेन।
19: यतिकै पनि हुन्छ?
18: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
19: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
20: नमस्ते, कति कामले पाल्नु भयो?
19: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
20: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
18: हस् म्याडम।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ।
22: ए, के भो, दौडिदिई पो आइस त।
21: दाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
22: भन, को हो त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
23: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो।
17: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरुपयोग नगरौं। जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलुदत कुञ्ज नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग
2: हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ
3: हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ
1: यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
4: हाम्रो के दोष सर पक्रिनु भएको सर
5: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
6: हामी त जन्ती गएका त हो नि सर
5: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
4: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
5: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
6: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
5: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रित नेपालको जनहितमा जारी सन्देश
7: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
7: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
7: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
8: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
7: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
8: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
0: नेपाल सरकार विज्ञापन बोर्ड
9: ओ को बाहिर
10: म हो दिदी सुन्तली ढोका खोल्नुहोस् न
9: के भयो यति राति किन रुदै राखी
10: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
9: ल भन के भयो
10: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले भागेर आएको दिदी
9: माइला दाईले पस् त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ प्रहरी पठाइदिनु हुन्छ कि ल ल अब धेरै नरो कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला
11: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौ सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
11: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
13: के रे नानी त भर्खर 17 कि लागि होइन र
11: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
13: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
11: ए हो र
12: नेपाल सरकार विज्ञापन बोर्ड
14: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौ कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
15: नेपाल सरकार विज्ञापन बोर्ड
16: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
17: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
18: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
15: धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
16: नेपाल सरकार विज्ञापन बोर्ड
15: अब सुन्नुहोस् पूरा समाचार
19: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
15: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
19: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
15: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ
19: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
15: मद्यपान र धूम्रपान सेवन नगरौ
19: स्वस्थ रहौ सुखमय जीवन बिताऊ
15: नेपाल सरकार विज्ञापन बोर्ड
9: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
20: देख्नु भएन औषधि हालेको
9: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
20: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
9: हेर्नुहोस् दाई
2: यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
20: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
20: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
20: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
19: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
15: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
19: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
15: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
19: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
15: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
19: सचेत बनाऊ।
15: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: हेलो
23: हेलो,
22: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
23: हुन्छ हुन्छ, पक्नुहोस् है। ए ए नानी, छोरी।
24: हजुर,
23: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
24: हेलो हेलो, भन्नुहोस् त।
22: हेलो हजुर
24: हजुर,
22: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
24: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
23: ए नानी, के भने रहेछ, के हो, के भयो?
24: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
23: ल ल ल, किन दिन्थे?
15: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
19: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
15: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
19: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
2: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
25: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
26: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
27: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
28: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
29: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
30: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
28: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
24: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
15: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
15: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
15: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
15: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
24: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
3: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन।
24: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
3: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
24: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
28: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
28: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
15: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
29: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
15: 45 किलो भन्दा बढी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
29: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
15: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
29: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
15: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
29: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू।
15: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
15: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
15: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
15: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
15: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
15: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
24: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
24: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
24: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ।
23: दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
24: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
23: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
24: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुने रहेछ है डाक्टर साहब।
23: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
24: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
23: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
24: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
23: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
24: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
23: हजुर।
24: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
23: हस् डाक्टर साहब, हजुरले भने यसै गर्छु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: हेर त, रगतै रगत भयो। चामो त त्यस्तो हेर्न नि सक्दैन।
23: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
24: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
23: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त,
24: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
7: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार,

0: सोलु एफएम 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Township. Sunny afternoon. It's studio time.
2: Robin Air. We had a cup in Hanover.
3: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामय अफसेट प्रेस सोलु दुतुन नगरपालिका पाँच सोलु खुम्बु
4: आदरणीय श्रोताबिन तपाईँ अहिले सुन्नु भएको छ सोलु एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: को घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, वाससम्म नलाग्ने, आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौं। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
0: सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार।
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सय र नभएको सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्की पूर्ण व्यवहार दबाव फर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
1: पक्षी गरामा वर्ण हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
2: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति।
2: भर्ना म्याद यही फेर 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म।
1: पढ़ाई हुने समूहहरू
2: कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानवीकी समूह, शिक्षा शास्त्र समूह।
1: कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 98-55-10-55 छ, 98-41-63-53-37, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरु
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरु विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध

0: कक्षा 11 को भर्ना खुलिसकेको छ। आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइमा यो प्रतिभा र भविष्य बनाउने कलेज।
1: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ। वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय संख्या एकजना वाटको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म। सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मा मापिका। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुनु गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा garmas2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधानाध्यापक विनोद सिंह तामाङ 98-42-99-6-53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 98-51-18-73-82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98-51-17-43-81 श्री गार्मा माध्यमिक विद्यालय सोनी तुटकुण्ड नगरपालिका 4 सुनको।

0: ठट्टै मायो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँडे
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ आउने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति सुरु हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन किच्चेपाटी काठमाडौँ
4: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सक्नुहुनेछ
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

0: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट

Yeah.

0: खबर सरकार को पछिल्लो निर्णय अनुसार निजी अस्पताल में आजदेखि आकस्मिक बाहेक स्वास्थ्य बीमा को सेवा कटौती भएको छ। स्वास्थ्य बीमा कार्यक्रम गंभीर संकट में धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्ड ने यसअघि गएको 12 गते निजी अस्पताल में आकस्मिक बाहेक का सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित गरेको थियो। सूचना में आजदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको स्वास्थ्य बीमा सम्बन्धी सेवा आकस्मिक बाहेक बन्द हुने उल्लेख छ। जेठ 11 गते बसेको बोर्डको बैठकले यो निर्णय गरेको थियो। यो निर्णय कार्यान्वयन संगे देशभर स्वास्थ्य बीमा कार्यक्रम में आबद्ध रहकर सयौं निजी अस्पताल मेडिकल कलेज बीमित नागरिक ने पाउदै आएको परीक्षण ओपीडी सेवा औषधि तथा अन्य नियमित सेवा प्रभावित होने बीमा बोर्ड का अनुसार सेवा प्रदायक संस्था 15 अर्ब भन्दा धेरै बकेटा तीर्न बाकी नै छ। निजी अस्पताल ने लामो समयदेखि सरकार ने स्वास्थ्य बीमा बापत को भुक्तानी नगरेको दाबी रकम अड्काएको र प्रक्रियागत झंझट बढाएको गुनासो गर्दै आएका थिए। तर निजी अस्पताल में स्वास्थ्य बीमा को सेवा बन्द गर्ने निर्णयबाट सेवाग्राही मर्कामा परेका छन्। उनीहरूले निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन आग्रह पनि गरेका छन्। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार पछिल्लो निर्णय अनुसार स्वास्थ्य उपचारको लागि सुविधा थौलीको परिवर्तित दर रेट पनि आजदेखि लागू भएको छ। सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दर अनुसार औषधि औषधिजन्य सामग्री स्वास्थ्य सेवा शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले महिला अधिकार लैंगिक समानता र महिला सशक्तिकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले बाल विवाह छाउपडी दाइजो तथा तिलक लगायतका कुप्रथा तथा लैंगिक घरेलू र डिजिटल हिंसाको अन्त्यका लागि कानूनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताउनु भएको छ। महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य समुदाय तथा सरकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड़ छ। प्रधानमन्त्री शाहले आर्थिक सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तिकरण मार्फत आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड़ दिँदै महिला विरूद्ध हुने सबै प्रकारको हिंसा शोषण र भेदभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। यस वर्ष राष्ट्रिय महिला अधिकार दिवस महिला अधिकारको सम्मान आत्मनिर्भरता र समृद्धिको अभियानको नाराका साथ मनाइँदैछ। आज अन्तर्राष्ट्रिय आलू दिवस। आलू जहाँ फल्छ त्यहाँ जीविकोपार्जन फस्नाउँछ नाराका साथ विभिन्न देशमा कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओको आह्वानमा सन् 2024 यो दिवस मनाउन थालिएको हो। यसपटक तेस्रो दिवस मनाइँदैछ। यो दिवसले आलू उत्पादन वितरण तथा उपभोगसँग जोड़िएका किसानदेखि मूल्य श्रृंखलासम्मको सबै सरकार भएकालाई समेट्दै दिगो तथा समावेशी कृषि खाद्य प्रणाली प्रवर्धन गर्ने उद्देश्य लिएको छ। आलू विश्वका अरबौं मानिसको नियमित आहारमा समावेश हुने प्रमुख बाली मध्येको एक हो। एफएओका अनुसार आलू विश्वका 159 देशमा खेती गरिन्छ। यसको झण्डै 5,000 प्रजातिहरू विश्वभर पाइन्छन्। आलू बाली खाद्य सुरक्षा र जीविकोपार्जनको आधारका रूपमा रहँदै आएको छ। यो दिवसले सन् 2008 मनाइएको अन्तर्राष्ट्रिय आलू वर्षको उपलब्धिलाई निरन्तरता दिँदै आलू बालीको महत्वलाई अझ उजागर गर्ने उद्देश्य राखेको छ। संयुक्त राष्ट्रसंघले बढ़दो भोकमारी गरीबी र जलवायु परिवर्तन जस्ता चुनौती सामना गर्न दिगो कृषि प्रणालीको विकासमा आलू जस्ता बालीको योगदान महत्वपूर्ण हुने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सशस्त्र प्रहरीद्वारा कञ्चनपुरको पुनर्वासमा बाढ़ीमा फँसेका 20 जनाको उद्धार, इलामको मानसेबुङमा आज च्यामरुङ महोत्सव लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बबरमहल काठमांडू को भर्ना संबंधी सूचना।
2: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
1: कोर्स का विशेषता 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरह को जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856714314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: 40 वर्षदेखि सञ्चालनमा नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ.
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज. इतिन्जेल हामीले निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक बीमाको सबै सेवा स्थगित, निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन सेवा गराएको आग्रह, महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई लगायतका खबरहरू प्रस्तुत गर्यौं. नेपाल खबरमा अब थप खबरहरू. सशस्त्र परिवार नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढ़ीमा फँसेका 20 जनाको उद्धार गरेको छ. पुनर्वास नगरपालिका 9 सीतावस्ती दोडा नदीमा 81 पानीको बाढ़ बढ़ेपछि नदी तरेर नजिकैको जंगलमा निगुरु टिप्न गएका स्थानीय 5 जना महिलालाई सशस्त्र प्रहरी बल नेपाल बीओपी बीचफाटाको टोलीले उद्धार गरेको हो. त्यस्तै पुनर्वास नगरपालिका 9 हरियाली टोलमा पर्ने बाहुन खोलामा पानीको सतह बढ़ेपछि दाउराघाँस गर्न गएका 15 जना महिलालाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नम्बर 7 वैद्यनाथका बहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुवेदीले जानकारी दिनुभयो. पानी पर्दा तराईका नदीमा 81 पानीको बहाव बढ़ेर बाढ़ी आउन सक्ने जोखिमतर्फ सतर्क रहन सशस्त्र प्रहरी बल वैद्यनाथ बहिनी मुख्यालयले आह्वान समेत गरेको छ. इलामको मांगसेबुङ गाउँपालिकामा आज च्याम्रुङ महोत्सव केलाङ प्रदर्शन हुँदैछ. लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याम्रुङ नाचको संरक्षण प्रवर्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो. मांगसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किरान्त याथुङ चुम्लन मांगसेबुङको आयोजनामा मांगसेबुङ एक गजुरमुखी धाममा एक दिने महोत्सव हुन लागेको हो. किरान्त याथुङ चुम्लन मांगसेबुङ अध्यक्ष मानस बिन्दुले महोत्सवमा 500 भन्दा धेरै च्याम्रुङ एकसाथ प्रदर्शन गरिने जानकारी दिनुभयो. महोत्सवमा इलामको 10 पालिकासहित झापा र पाँचथरका किरात याथुङ चुम्लुङको सहभागिता रहनेछ. स्थानीय जात जातिको कला संस्कृति र पहिचानको संरक्षणमा मांगसेबुङ गाउँपालिकाको प्राथमिकता रहेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनुभयो. राष्ट्रिय जनगणना 2078 तथ्याङ्क अनुसार नेपालमा लिम्बू जातिको जनसंख्या 3,59,000 रहेकोमा इलाममा मात्रै 45,007 रहेको छ. अब विदेशको खबर. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा संचालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गरेको भए पनि अन्तिम निर्णय अझै गर्नुभएको छैन. व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँग झण्डै 2 घण्टा लामो बैठक सम्पन्न भएको छ. तर ठोस विषयमा कुनै अन्तिम निष्कर्ष नआएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएका बीबीसीले जनाएको छ. राष्ट्रपति ट्रम्पले अमेरिकी सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चितता भएको अवस्थामा मात्रै सम्झौता अगाडि बढ़ाउने धारणा राख्दै आउनुभएको छ. यसबाट सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही समय लाग्ने देखिएको छ. इरानका विदेश मन्त्री अब्बास अराघाचीले यसअघि आफ्ना अनुमानीसम्म कक्षीलाई युद्धविरामका लागि अमेरिकी अत्यधिकमा के हुने भन्ने विषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्नेमा निर्भर रहने बताउनु भएको थियो. अब खेल खबर. एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा अहिले नेपाल र घरेलु टोली मलेसिया खेलिरहेका छन्। क्वालालम्पुरमा खेल केही बेर अघि शुरू भएको हो. नेपालले टस जितेर पहिला ब्याटिङ गरेको छ र ताजा अवस्थामा नेपालले खराब शुरूआत गरेको छ. 6 ओभर 5 बलको खेल सकिँदाखेरि नेपालले 3 विकेट गुमाएर 29 रन जोडेको छ. यो खेलको विजेताले फाइनलमा थाइल्याण्डसँग खेल्नेछ. आज भएको पहिलो सेमी फाइनलमा चीनलाई हराउँदै थाइल्याण्ड फाइनलमा पुगिसकेको छ. नेपालसँग चरणमा चीन र इण्डोनेसियालाई हराउँदै समूह विजेताको रूपमा सेमी फाइनलमा पुगेको हो. अर्को समूहबाट मलेसिया उपविजेताको रूपमा सेमी फाइनलमा पुगेको थियो. टी20 खेलमा नेपाल र मलेसिया बीच अहिलेसम्म 18 खेल हुँदा नेपालले 12 खेल जितेको छ भने मलेसियाले 6 खेल जितेको छ. यो प्रतियोगितालाई शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देश सहभागी हुनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक. निजी अस्पताल में आज देखि आकस्मिक बाहेक बीमा को सब सेवा स्थगित निर्णय पुनर्विचार करी बीमा कार्यक्रम में निरंतरता दिन सेवा कराई आग्रह महिला अधिकार को प्रभावकारी कार्यान्वयन में सरकार प्रतिबद्ध रहकर प्रधानमंत्री शाह को भनाई सब प्रकार को भेदभाव अंत्य गर्नुपर्ने में जोर आज अंतरराष्ट्रीय आलू दिवस आलू जहां फल जीविको उपार्जन फस्टाउं नारा का साथ मनाई ईरान संघ को युद्ध विराम और समझौता बारे ट्रम्प अज अनुमित अंतिम निर्णय आए में कई समय लगने एशियाली खेलकूद महिला टी ट्वेंटी समिट को फाइनल में पुग्न नेपाल और मलेसिया बीच को खेल चल रहा दिवसो 12 बजे को नेपाल खबर सकियो दिवसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं नमस्कार
2: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11मा भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ भर्ना कार्यक्रम हुने मिति भर्ना म्याथ यही फिर 17 गतेदेखि असार 15 गतेसम्म कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याथ 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानवीकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ 98 41 63 53 37 98 42 84 87 75 मा सम्पर्क गर्न सक्नुहुनेछ उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दै छु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अंकल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज साबेल काठमाडौँ जाऊ।
1: किन र अंकल? त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन्द्र राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अंकल?
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 को भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
3: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्दर एफएम। सुन्दर एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षित आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम अठार वर्ष पूरा भए चालिस वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी

तथ्यको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रतिफिर्ता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए त्यो प्रमाणपत्रको फोटोकपी प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा garmas2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 96 53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 98 51 18 73 82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय सोनी तुकुण्ड नगरपालिका साथ सुनखुण्डो।

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हुँदै संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9585017979
3: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन किचेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा छ।

0: आर्थिक वर्ष 2084-85 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दछन्। स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव बनाउन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आएको वेबसाइट ppc.kc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ।
0: सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ।
1: सेवा प्राप्तिमा कतिको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ।
0: सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझी सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाणपत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिएर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: बाल बालिकालाई लागू औषध दुरूपयोग हटाउन छौं। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
0: सवारी साधनको इन्जिन र ट्रेफिक रूपकरण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र ट्रेफिकको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: प्रायः गंडा ध्यान दियो सड़क सीमा अतिक्रमण न करो सड़क सीमा में अस्था एवं स्थायी संरचना निर्माण न कराओ सड़क को नाली ठल तथा पानी निकास बंद हुन नदियो सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्मतमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र शुष्क ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: यौनी हिंसाबाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: प्रोनु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम लोग ज्ञान
1: Time check. Studio time. It's studio time.
2: It's 1 p.m. Dusko ek baje.
0: Time check ko saath ma. New Star Digital Color Lab tatha Dwaramai Offset Press. Solu Dutun Nagar Palika 5 Solu Khumbu.
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ

0: ठट्टै मायो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू फेर सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबैल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन किच्चेपाटी काठमाडौँ
4: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना
5: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै योगी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2023 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ
4: भर्ना कार्यक्रममा हुने मिति
5: भर्ना म्याद यही फेट 17 गतेदेखि असार 15 गतेसम्म कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ 98-41-63-53-37 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ
4: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु

0: निजी स्रोत में महिला शिक्षित आवश्यकता संबंधी सूचना। इस गार में माध्यमिक विद्यालय में क्लास रूम्स इन द क्लाउड मिसाल को अनुदान तलब हिस्सा उपलब्ध कराने गरी निजी स्रोत में प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक हुआ विधायक योग्यता पुगे इच्छुक द्वार पूर्वक दरखास्त आह्वान कर पद महिला शिक्षक तह प्राथमिक तृतीय व संख्या एक जना पद को किसिम निजी स्रोत सीआईटीसी प्राप्त अनुदान तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्ती में कक्षा 12 वा शीर्ष रह उत्तीर्ण अंग्रेजी माध्यम में प्राथमिक तह में कक्षा शिक्षण कर सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्ने छ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नु पर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मा मापी कार्मा। परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1/5 प्रस्तुतिता नहुने गरी आवश्यकता साथहरू एफए र एसएलसीदेखि मासिका योग्यता प्रमाण पत्र नागरिकता अनुभव भए सोको प्रमाण पत्रको फोटोकपी 2/2 प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधानाध्यापक विनय सिंह तामाङ 98 42 96 56 53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 98 51 18 73 82। संस्था प्रतिनिधि एजुकेशन सेक्रेटर लिडर छिरिङ तामाङ 98 51 17 43 81। श्री गार्मा माध्यमिक विद्यालय सोनी तुकुन्द नगरपालिका साथ सोलुखुम्बु।

पुलिस इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गर्नुहुन्छ। स्थान श्री दुर्गापोक फोन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो भिसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 6 7। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइमा प्रतिभा र भविष्य बनाउने कलेज
3: हत्केरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाउनु अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहन तिमी पनि कस्तो समनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ ल सुन बहिनी सुरु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एन्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
4: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु दुपकुण्ड नगरपालिका 5 सल्लेरी सुनु

गाउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु उत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: ए बाबु मैन, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तो बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउँ दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843986852, 9824417718, 9843449096 र 9861314472। आन्जी औषधालय सोलुदुत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

0: किताब किन्नुहुन्छ अनि बाबाले कस्तो मिठो खाना पकाउनुहुन्छ।
1: ए हो, कस्तो राम्रो कुरा। आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ। त्यसो भए फेरि पढौ है। आमाले
2: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौँ।

0: Raio Rádio Solo FM. Solo FM, XA1.2 MHz. Ujjwal Bhavishya ko lagi, hamro abhiyan.
1: Sanche. Solo FM, studio time.
2: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम। सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका

0: यदि कोई महिला को इच्छा विपरीत जबरदस्ती प्रलोभन दिखाई प्रेम संबंध बनाई पद प्रतिष्ठा या पैसा को मोह में पारे या झुक्याएर राखिने यौन संबंध जबरदस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेर को बालिकालाई निज को मंजूरी में लिएर यौन संबंध राखे पनि यो जबरदस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। उनी कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूमपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुखले घाटेको क्यान्सर छ। बाँचेर पनि मलाई तुङ्गे भयो। म अलिकति पनि हिँड्न सक्दिन। स्वास्थ्य स्वास्थ्यमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
3: अलिकति जत्न पाक्दैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चुनर छैन भने बजारमा
4: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
3: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
4: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध।
5: खेतबारी जोत्न, छोपाई गर्न, ल्यान्ड बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
6: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मा मिस कल गर्नुहोस्। नगदै तपाईलाई फोन आउनेछ।
7: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऔ। खानामा सागपात र फलफूल खाऔ।
7: मद्यपान र धूम्रपान सेवन नगरौं।
8: स्वस्थ रहौं, सुखमय जीवन बिताऔ।

0: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: न शरीर ढाक्ने कपडा मास्क पाउँदा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै जोखिम हुन्छ
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाम्रो त पऱ्यो नि
0: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत पिसादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटर साइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चोकमा हुन्डाका विशेषताहरू
3: जापानिज उच्च प्रविधिबाट उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाउ र भरपर्दो
3: अफरोडका लागि पनि उपयुक्त
2: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
3: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी
2: हाम्रा सेवाहरू
3: ओखलढुङ्गा र खोटाङको डिक्चल बजारबाटै फाइनेन्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
2: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
3: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
3: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भिजाङ ओखलढुङ्गा
2: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842803000
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
5: गलत एवं धनपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
4: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
4: सचेत बनाऊ
5: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन
1: हेलो
6: हेलो हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
6: हुन्छ हुन्छ पाउँछ है ए नानी छोरी
0: हजुर
6: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
0: हेलो हेलो नमस्ते
1: हेलो हजुर
0: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
0: ए मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्ने
6: ए नानी के भन्ने रहेछ के भयो
0: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
6: ल ल ल किन दिन्थे
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको यूजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुनो प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालो पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबदास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यो अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनु पर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक समस्याबाट बस्ने उपायहरू
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
8: असल साथीहरूसँग मात्रै संगत गरौं
7: मादक पदार्थ र लागू औषध सेवन नगरौं
8: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
7: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
0: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्
9: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
0: हो खिचौ खिचौ केटाकेटी सबैको सानो खिचौ न
9: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
0: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन् योभन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ

0: नमस्कार संसदीका दिदी
1: नमस्कार नमस्कार दिदीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
1: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
0: हो त
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
1: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ
3: नेपाल सरकार विज्ञापन हो
4: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
4: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
4: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
4: निराशा बढ्नु खुसी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
4: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो

0: Namaste, Doctor, sir.
1: Namaste. Bajnusna. Bajnusna? Kiyo?
0: Namaste, Doctor, sir. Mere bacha rati ramasanga nirauna pani saktaina. Bela belama uthcha, tarauchha. Tauko dukhyo bhancha. Ke garnu hola?
1: Yaha udyaunu chha, ekchoti tolera. Ani khana kati ho khanchu?
0: Khana ta khanchu. Tara phone ya iPad dinu parcha. Natra khane mandaina.
1: Hejus, ahileko samasya nai yahi ho. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद पनि थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब।
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोडाउनु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: डाडा पखालाले धेरै दुःख दियो। तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
0: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारण हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
0: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने यसै गर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मरेँ के हो?
0: हेर त रगतै रगत भयो, छ्यामा त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोको बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स हेलो लगिहालौ लगिहालौ।
0: अरे हेर त, धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरिदियो कि बाँच्यो केही ठेगान छैन।
4: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त,
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन।

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: ल जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
5: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
4: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
5: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
4: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
6: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
4: प्रोप्राइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809909094 र 9863868418
5: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
6: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु खुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, मैले मेरो त हात खुट्टा अनि नसा झनझन गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879852, 9824747718, 9843449690।

0: FM 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Time check. Solar time. In studio time.
2: 3 PM. News for 10 बजे.
0: Time check को साथ में New Star Digital Color Lab तथा Dwaramai Offset Press. सोलु दुतु नगर पालिका 5 सोलु खुंबु.
2: पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यहरूको कार्य विभाजन पार्टी पुनर्गठन हुने भएकाले निराश नहुन अध्यक्ष ओलीको अपील काठमाडौँमा भएको सम्मेलनबाट दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय परम्परागत ज्ञानको मान्यता र जलवायु न्याय साझा प्राथमिकतामा अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 18 जनाको ज्यान गयो 29 जना घाइते र एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित नेपाल खबरमा अब पूरा खबर राष्ट्रीय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिला अधिकार र मानवाधिकार एकअर्काका परिपूरक भएको बताउनु भएको छ महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले महिला अधिकारको सम्मान र सफल कार्यान्वयन बिना समग्र मानवाधिकारको अवस्था सबल बन्न नसक्ने बताउनुभयो बाल विवाहको कानूनी उमेर हद 20 वर्ष बारे भइरहेको बहसप्रति संकेत गर्दै अध्यक्ष मगरले आयोगले यस विषयमा राष्ट्रिय स्तरको जाँचबुझ गरिरहेको जानकारी दिनुभयो कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संविधानले महिला अधिकारको सुनिश्चितता गरे पनि प्रभावकारी कार्यान्वयन र पहुँचमा अझै चुनौती रहेको बताउनुभयो संविधान संशोधनको बहसमा लैंगिक पक्ष सुदृढ गर्न सुझाव प्राप्त भइरहेको उल्लेख गर्दै वहाँले इतिहासमै पहिलो पटक मन्त्री परिषद मा 40% महिला उपस्थित र महिला मन्त्रालयका लागि पर्याप्त बजेट विनियोजनलाई सकारात्मक उपलब्धिका रूपमा चित्रण गर्नुभयो यसैगरी महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिलाहरूको सारभूत सशक्तिकरण र सहभागिता बिना समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताउँदै सरकारले महिलाको आर्थिक सामाजिक र राजनीतिक सशक्तिकरणलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो नेकपा एमालेले आउने पालिका चुनावलाई लक्षित गरी केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ चुनाव लक्षित पार्टी जागरण अभियानका लागि पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको हो जेठ 11 गते सम्पन्न सचिवालय बैठकले कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो अध्यक्ष ओलीले हिजो अन्तर पार्टी निर्देशन अपानी जारी गर्दै यो अभियान घोषणा गर्नुका साथै पार्टीको 11 औं राष्ट्रिय महाधिवेशन पछिको पहिलो कार्य विभाजन पठाउनु भएको हो कार्य विभाजनमा जिल्ला इन्चार्ज र जनसंगठनका इन्चार्ज पनि तोकिएको छ अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेलले संगठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् उपाध्यक्ष र उपमहासचिवहरूलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजन र 9 मध्ये 6 सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ पार्टी निर्देशनमा ओलीले पार्टी पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने बताउनुभयो चुनावमा बेहोर्नु परेको गम्भीर पराजयका कारण पार्टीको एक हिस्सा निराश र पलायन हुन खोजेको उल्लेख गर्दै पार्टी पंक्तिमा आशा र उत्साह जगाउन आवश्यक रहेको बताउनुभयो आगामी केन्द्रीय कमिटी बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने वहाँले जानकारी दिनुभयो नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ स्वास्थ्यमा समस्या देखिएपछि वहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगेको प्रचण्डको सचिवालयले जनाएको छ निमोनिया भएको आशंकामा चिकित्सकहरूले अस्पतालमै भर्ना हुन सल्लाह दिएका मुख्य प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो काठमाण्डमा सम्पन्न पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय गरेको छ। जेठ 12 देखि हिजोसम्म आयोजित सम्मेलनमा 40 देशका 100 भन्दा बढ़ी पशुपालक महिलाको सहभागिता रहेको थियो। सम्मेलनले अधिकार संरक्षण, जलवायु परिवर्तनसँग जोड्ने क्षमता अभिवृद्धि र विश्वव्यापी पशुपालक महिला संचाल गठनको निर्णय गर्दै काठमाण्डु घोषणा पत्रको मस्यौदा तयार पारेको हो। यस घोषणा पत्रमा भूमि तथा प्राकृतिक स्रोतमा अधिकार, राजनीतिक सहभागिता, परम्परागत ज्ञानको मान्यता र जलवायु न्यायलाई साझा प्राथमिकताका रूपमा समेटिएको छ। इसिमोडको समन्वयमा भएको यो सम्मेलन अन्तर्राष्ट्रिय चरण भूमि तथा पशुपालक वर्ष 2026 महत्वपूर्ण उपलब्धि मानिएको छ। सम्मेलनले तय गरेको एजेण्डालाई संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय मंचहरूमा प्रस्तुत गर्ने इसिमोडले जनाएको छ। चरणभूमिले पृथ्वीको झण्डै आधा भूभाग ओगटेको छ र नेपालमा पनि झण्डै 22% चरणभूमि छ। विश्वभरका पशुपालक जनसंख्याको आधा हिस्सा महिला तथा किशोरीको रहेको छ, जो भूमि संरक्षण, खाद्य सुरक्षा र परम्परागत ज्ञान हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। तर असुरक्षित भूमि अधिकार, सीमित राजनीतिक प्रतिनिधित्व र जलवायु परिवर्तनको असमान असर अझै उनीहरूका प्रमुख चुनौती बनिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्जानभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: मेरो कपडा प्याकिङ गर्दै त सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु परेको
5: हो र अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0 56 4 94 33 4 93 5 55।
2: सीधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सप्तरीमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। हनुमाननगर कंकालिनी नगरपालिका वड़ा नम्बर 1 भारदहमा धानको बिउ छर्न विद्युतीय मोटर मार्फत पानी तान्ने क्रममा करेन्ट लागेर 48 वर्षीय सहदेव लौगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो। खेतीको समयमा सप्तरी सहित मधेस प्रदेशमा विद्युतीय मोटरबाट खेतमा पानी हाल्ने र मोटर जडान गर्ने क्रममा धेरै जसो किसानको ज्यान जाने गरेको छ। यस्ता जोखिमबाट ज्यान जाने किसानप्रति सरकारले ध्यान दिएर न्यूनीकरण गर्नुपर्ने किसानले माग गरेका छन्। उज्यालो पार्टी नेपालका अध्यक्ष कोलमान घिसिङले आउँदो आर्थिक वर्षको बजेटमा मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर लगाउने सरकारको निर्णयको कड़ा विरोध गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले यो निर्णय आम उपभोक्ताको हित विपरीत मात्र नभई स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियानको विरूद्ध पनि रहेको बताउनु भएको छ। खाना पकाउने र पानी तताउने जस्ता का घरायस्थित काम का लागि विद्युत प्रयोग प्रोत्साहन गर्नुपर्ने बेलामा यस्तो करले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र मानिसहरू फेरि एलपी ग्यास तर्फ फर्किन बाध्य हुने उहाँको भनाई छ। अब विदेशको खबर। अफगानिस्तानमा एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा 10 जना बालबालिका सहित 18 जनाको ज्यान गएको छ। अरू 29 जना घाइते भएका छन्। पाकिस्तानबाट फर्किएका अफगान परिवारहरू चढ़ेको ट्रक पल्टिएको प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। लगमान प्रान्तका गवर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार 10 जना बालबालिका 5 जना महिला र 3 जना पुरूष सहित 18 जनाको ज्यान गएको हो। पाकिस्तानले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कड़ा नियम लागू गरेसँगै धेरै अफगानहरू आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रम बढ़ेको छ। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको तथ्याङ्क अनुसार यस वर्षको शुरूदेखि 4,47,400 अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्किएका छन्। यसअघि अगस्तमा पश्चिमी अफगानिस्तानमा इरानबाट फर्किएका अफगान आप्रवासीहरू बोकेको बस र अन्य 2 सवारी गाड़ी ठोक्किँदा 19 बाल बालिका सहित 78 जनाको ज्यान गएको थियो। अब खेल खबर। एशियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेटायो। मलेसियाकी एल्सा हन्टरले 48 रन बनाइन्। नेपालकी रिया शर्माले 3 तथा मनिषा उपाध्याय र रूबिना छेत्रीले समान 2 विकेट लिए। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनायो। नेपालकी कप्तान इन्दु वर्माले अभिजित 46 रन बनाइन्। मलेसियाकी विनिफ्रेड डुराई सिंघमले 2 विकेट लिइन्। अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ। आज भएको अर्को सेमी फाइनलमा थाइल्याण्डले चीनलाई 83 रनले हराउँदै फाइनलमा पुगेको छ। यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीको पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देश सहभागी हुनेछ। चार बञ्चाङ भित्रका खबर शुरू गर्न अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। महिला अधिकार र मानव अधिकार एकअर्काका परिपूरक, कार्यान्वयन र पहुँच मुख्य चुनौती रहेका महिला आयोगका अध्यक्ष पराजुलीको भनाई। पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यहरूको कार्य विभाजन, पार्टी पुनर्गठन हुने भएकोले निराश नहुन अध्यक्ष ओलीको अपील। काठमाडौँमा भएको सम्मेलनबाट दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय। परम्परागत ज्ञानको मान्यता र जलवायु न्याय साझा प्राथमिकतामा। अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 18 जनाको ज्यान गयो, 29 जना घाइते। र एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
8: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई
9: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब उखलढुंगा को मिलन चुकिया।
10: हुंडा का विशेषता
11: जापानीज उच्च प्रभावी उत्पादित
10: उत्कृष्ट माइलेज
11: राम्रो रिसेल मूल्य
10: टिकाऊ र भर पर्दो
11: अफ रोड का लागि पनि उपयुक्त
10: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको
11: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
10: हाम्रा सेवाहरू
11: ओखलढुङ्गा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने
10: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
11: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा 1 सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
10: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
11: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे झन्झाई उखाल्नु होला।
2: सम्पर्क नम्बर 0375902222 9852288002222 र 9842380300।

0: मा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.3

गीत अर्जुन नमस्कार अभी लोक संगीत का विभाजन संपूर्ण में हार्दिक स्वागत के साथ में कार्यक्रम अपने पास अपने बाका लेर उपस्थित भई सकता छौ। प्राविधिक मित्र को साथ में आवाज में छू मेर्की लम शेर्पा सुंदर हमीला यह समय में पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सोलह एफएम 101.2 MHz देश कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयले नै लिएर उपस्थित भइ नै सकेका छौं भने चाहिँ आज चाहिँ हामी विशेष गरी शनिबारे दशैंमा छौं र शनिबारे दशैंमा चाहिँ हामीले लिएर आएका छौं लोक बाकाको धुन्द। आज चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ हामीले राखेका एकदमै मिठो लोक बाकाको धुन चाहिँ कुन लोक बाका हो भनेर तपाईँले लोक बाकाको बोल भन्नुपर्ने हुन्छ र पक्कै पनि धेरैजना साथीहरू हाम्रो कार्यक्रममा आफ्नै पाका आफ्नै बाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ र आउन सक्नुहुनेछ 97964950970 को लाइन हुँदैछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र यदि तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने हामी तपाईँहरूसँग एकदमै मिठा मिठा कुराकानी गर्दै तपाईँहरूलाई एकदमै मिठो लोक बाकाको दिन राख्नेछौं र तपाईँहरूले चाहिँ कुन लोक बाका हो भनेर चिन्नु पर्ने हुन्छ र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, कोही खाजा बनाउँदै हुनुहुन्छ होला, कोही खाजा खाँदै हुनुहुन्छ र धेरैजना साथीहरू मेला पातमा पनि हुनुहुन्छ होला र धेरैजना साथीहरू त आज शनिबार बुझाइ भएका कारण पनि स्कूल कलेज त्यस्तै गरी अफिस बन्द भएको कारण पनि धेरैजना साथीहरू सरसफाईतिर ध्यान दिँदै हुनुहुन्छ होला, त्यतातिर व्यस्त हुनुहुन्छ होला र धेरैजना साथीहरू आफ्नो बाबा मामीलाई पनि सघाउँदै हुनुहुन्छ होला, घरको काम सघाउँदै हुनुहुन्छ होला। जस्तोसुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र थोरै समय छुटाएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउने कोसिस गर्नुहोला र अब भने चाहिँ हामी ढिला नगरिकन एकदमै मिठो लोक बाकातर्फ नै जानेछौ किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन। त्यसकारण चाहिँ हामी एकदमै मिठो लोक बाकातर्फ नै जानेछौ, एकदमै मिठो लोक बाका रहेको छ माया सँगै पाइता जान भने एकदमै मिठो लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बढ़ भएको छ शान्तिश्री परियार यज्ञ दिकाको आवाजमा सजिएको एकदमै मिठो लोक बाका चाहिँ हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ पहिला नै छुट्टो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: सोचिएको भन्ने त सबले बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको शहंशाह
1: आज मेरो जन्मदिन हो याद त छ नि
2: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
1: हजुर पनि ल आँखा बन्द गरे
2: ल अब आँखा खोला त
1: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोनी भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
3: मन्जु तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यो टिका दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भन्नु नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र गाऊ खै के गर्ने भने दिदी
4: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन
5: वडा अध्यक्षजी नमस्कार
3: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिकठाक
5: खै के भन्नु वडा अध्यक्षजी पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो

0: छ। उसले छलफल गरी घटना टुंगाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईं न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
1: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न, निलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
0: तुलछिमीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
1: अह हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरण जस्ता अपराधमा निर्मूलक होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: close to your heart. Go to FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कशप सोलु दुधकुण्डे नगरपालिका छ 0.6

कार्यक्रम आफ्नै पाखा आफ्नै बाकको यो भने पहिला अनि छुट्टो विश्राम रहेको थियो। पहिलो अनि छुट्टो विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह्यौं भने फेरि पनि कार्यक्रममा मिलेर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुलाफ्याम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर आउने कुरा त तपाईँ सम्पूर्णलाई अवगत नै छ। राजेश हामी विशेष गरी शनिबार बसाईमा छौं र शनिबार बसाईमा चाहिँ हामीले लिएर आएका छौं लोक बाकाको दिन। आज चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफू सहभागिता जनाउनु भयो भने चाहिँ हामी तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्नेछौ र तपाईँहरूको तिराको मौसम कस्तो छ भन्ने कुरामा पनि हामी एकदमै जानकारी लिनेछौ र त्यसै गरी तपाईँहरू चाहिँ हामी एकदमै मिठो लोक बाकाको दिन राख्नेछौ र तपाईँहरूले चाहिँ कुन लोक बाका हो भनेर चिन्नु पर्ने हुन्छ र तपाईँहरूले लोक बाकाको बोल भनेर चाहिँ आफ्ना नजिकका मात्र एकजना साथीले पनि सम्झन पाउनुहुनेछ र पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला। जस्तो सुकै अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र थोरै समय छुटाएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउने प्रयास गर्नुहोला र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र आउन सक्नुहुनेछ 97964 49 70 कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र यदि कार्यक्रममा सहभागिता जनाउन चाहिँ तपाईँहरूको फुर्सद छैन भने चाहिँ हामीले राखेका एकदमै मिठो लोक बाकासी सुनेर चाहिँ एकदमै धेरै नै मनोरञ्जन लिनुहोला र फेरि पनि म ढिला नगरिकन अर्को एकदमै मिठो लोक बाकातर्फ नै जानेछौ। एकदमै मिठो लोक बाका रहेको छ मायालु आजैलाई भन्ने एकदमै मिठो लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ खेम सेन्चुरी र शान्तिश्री परिवारको आवाजमा सजिलो एकदमै मिठो लोक बाका चाहिँ हामी एकैछिन सुनेछौ र यो लोक बाका पश्चात फेरि उपस्थित हुनेछौं।

स्वागत गर्दछु भर्खरै मात्र नै हामीले एकदमै मिठा लोक बाका सुनेर चाहिँ एकदमै धेरै नै मनोरञ्जन लिइसकेका छौँ। र आज चाहिँ हामी विशेष गरी शनिबारे बसाइमा छौँ र शनिबारे बसाइमा चाहिँ हामीले लिएर आउने गर्छौँ एकदमै मिठो लोक बाकाको धुन्दा। तपाईँहरूले चाहिँ कार्यक्रममा सहभागिता जनाएर चाहिँ हामीले राखेका एकदमै मिठो लोक बाकाको धुन चाहिँ सुनेर चाहिँ कुन लोक बाका हो भनेर चाहिँ चिन्नु पर्ने हुन्छ। र यसको लागि चाहिँ हाम्रो टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र आउन सक्नुहुनेछ 97964970 को लाइन युजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ एकदमै खुल्ला रहेको छ र तपाईँहरूको टेलिफोन लाइनको पर्खाइमा छौँ र हामी तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने हामी लिने नै छौँ र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरू चाहिँ एकदमै मिठा लोक बाकाको दिन राख्नेछौ। र विशेष गरी त आज भोलिको समयमा हामी लोक बाका चाहिँ एकदमै धेरै कमाइ मात्रामा सुन्ने गर्छौं। र आज भोलिको समयमा त हामी एकदमै आधुनिक गीत त्यसै गरी पविदाका गीत मात्र नभएर चाहिँ हामी चाहिँ विदेशी गीततिर चाहिँ रमाउन त थालेका छौँ। त्यसकारण पनि हाम्रो लोक बाका चाहिँ एकदमै धेरै लोप हुँदै गइरहेको अवस्थामा पनि हामी देख्न सक्छौ। र जसरी अन्य विधाका गीतहरूलाई चाहिँ एकदमै प्राथमिकतामा राखेर सुन्छ मनोरञ्जन लिन्छौ र त्यसै गरी हामीले लोक बाकालाई पनि एकदमै प्राथमिकतामा दिएर सुन्नुपर्छ मनोरञ्जन लिनुपर्छ र संरक्षण गर्नुपर्छ भन्न चाहन्छु। र फेरि पनि म एकदमै मिठा लोक बाका तर्फ नै जानेछ। एकदमै मिठा लोक बाका रहेको छ साइलो भन्ने एकदमै मिठो लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बन्नुभएको छ विष्णु माझी र विग्राम राणाको आवाजमा सजिएको एकदमै मिठो लोक बाका चाहिँ हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

लौन दुखलाई पन्छौन लौन लौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टोरे, तपाईँले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज। ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै ओखला ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

0: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्ड नगरपालिका छ 0.0 सोलुखुम्बु कार्यक्रम आफ्नै पाखा आफ्नै बाटाको यो भने दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अनि अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भए फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सोलह एफएम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाटा सुनिरहनु भएको छ। आज चाहिँ हामी विशेष गरी शनिबारे बसाईमा चौरा शनिबारे बसाईमा चाहिँ हामीले लिएर आएका छौं लोक बाकाको ढुङ्गा। तपाईँहरूले आज चाहिँ कार्यक्रममा सहभागिता जहाँ चाहिँ आफूलाई मन परेको एकदमै हामीले एकदमै मिठो लोक बाका चाहिँ राख्नेछौं र तपाईँहरूले चाहिँ कुन लोक बाका हो भनेर चिन्नु पर्ने हुन्छ र कोही साथी आइसक्नु भएको छ टेलिफोन लाइनमा म उहाँलाई स्वागत गरिहाल्छु। को हुनुहुन्छ कहाँबाट? हेलो नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? देवराज श्रेष्ठ खुटाङबाट बोल्दै हुनुहुन्छ। अनि के गर्दै हुनुहुन्छ त देवराजी यो समयमा? अनि खाजा लिनु अर्को बाँकी छ त देवराजीले? हाम्रो त भइसक्यो भन्नुपर्छ है देवराजी। ल ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ र हामी तपाईँलाई एकदमै मिठो लोक बाकाको दिन राख्नेछौ र तपाईँले चाहिँ कुन लोक बाका हो भनेर चिन्नु पर्ने हुन्छ है। ओके, ध्यान दिएर सुन्नु होला, हामी तपाईँको लागि एकदमै मिठो लोक बाकाको दिन राख्नेछौ। पक्कै पनि सुन्नुभयो होला है देवराजी?
1: दिदी
0: ठ्याक्कै भनिदिनुहोस् त देवराजी, कुन लोक बाका हो?
1: मैले बाटा कसरी खाइसके भन्ने गीत जस्तो लाग्छ।
0: पक्कै हो नि पक्कै पनि यही गीत रहेको छ। आफ्नो नजिकका मात्र एकजना साथीले पनि सम्झनुहोस् है।
1: हुन्छ, फर्स्टमा तपाईँको लागि भन्न चाहन्छु, सोलह एफएम होल टिमको लागि भन्न चाहन्छु। अनि अब एकजना साथीको नाम लिनुपर्दा नजिक
0: ओके भाइ साथी हुनुहुन्थ्यो, खोटाङको साथी देवराजी हुनुहुन्थ्यो। उहाँले हामीले राखेका एकदमै मिठो लोक बाकाको धुन चाहिँ चुन्न सफल भएर पनि उहाँ छुटिसक्नु भएको छ र उहाँले चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ। कार्यक्रम आफ्नै पाखा आफ्नै बाकालाई छुट्याएको निर्धारित समय पनि समाप्त भइ नै सकेको छ र यो तीनजेलसम्म कार्यक्रममा सहभागिता जनाउनु भयो, हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई पृष्ठमा धन्यवाद भन्न चाहन्छु र मेरो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो सेवा मोबाइल सेटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रविन श्रेष्ठजीलाई पनि विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा एकदमै मिठो लोक बाका रहेको छ, धरती कुनको आकाश जुनकै हो भन्ने एकदमै मिठो लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बन्नु भएको छ रामजी खाण्डा विष्णु माझीको आवाजमा सजिएको एकदमै मिठो लोक बाका छाड्दैछु। आजको कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी शनिबारे दशैंबाट म कार्यक्रम प्रस्तुता सिर्की लमु शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।

0: हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरी को बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 कि लाग्यो हैन
1: ओ बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
0: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिरहेछ नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
0: किन नि के भयो सन्चो भएन
4: होइन यतिकै जाने मन लागेन
0: यतिकै पनि हुन्छ
4: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
0: ए कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरु
5: नमस्ते कति टाइमले पाल्नु भयो
0: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
5: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: हस् म्याडम
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएन
8: ए के भो दौडिदै पो आइस त
7: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
8: भन को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
9: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुरू एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.suruefm.com बाट संसारभरेकै साथ प्रसारण भइरहेको अपराह्न 4 बजेको सुरू हालचाल लिएर आइपुगे म सरस्वती पुरी। नेकपा एमालेले आउने पालिका चुनावलाई लक्षित गरी केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ। चुनाव लक्षित पार्टी जागरण अभियानका लागि पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको हो। जेठ 11 गते सम्पन्न सचिवालय बैठकले कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो। अध्यक्ष ओलीले हिजो अन्तरपार्टी निर्देशन अपानी जारी गर्दै यो अभियान घोषणा गर्नुका साथै पार्टीको 11 वार्षिक महाधिवेशन पछिको पहिलो कार्य विभाजन पठाउनु भएको हो। कार्य विभाजनमा जिल्ला इन्चार्ज र जनसंगठनका इन्चार्ज पनि तोकिएको छ। अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेलले संगठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी पाउनु भएको छ। उपाध्यक्ष र उपमहासचिवहरूलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजन र 9 मध्ये 6 जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ। अन्तर्पार्टी निर्देशनमा ओलीले पार्टी पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अगाडि बढ़ाइने बताउनु भएको छ। चुनावमा बेहोर्नु परेको गम्भीर पराजयका कारण पार्टीले एक हिस्सा निराश र पलायन हुन खोजेको उल्लेख गर्दै पार्टी पंक्तिमा आशा र उत्साह जोगाउन आवश्यक रहेको बताउनु भएको छ। सरकारको पछिल्लो निर्णय अनुसार निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले यसअघि गएको 12 गते निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित गरेको थियो। सूचनामा आजदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको स्वास्थ्य बीमा सम्बन्धी सेवा आकस्मिक बाहेक बन्द हुने उल्लेख गरिएको छ। जेठ 11 गते बसेको बोर्डको बैठकले यो निर्णय गरेको थियो। यो निर्णय कार्यान्वयनसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रम आबद्ध रहेका सयौं निजी अस्पताल मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको परीक्षण ओपीडी सेवा औषधि तथा अन्य नियमित सेवा प्रभावित हुनेछ। बीमा बोर्डका अनुसार सेवा प्रभावित संस्थालाई 15 अर्ब भन्दा धेरै बख्यौता तिर्न बाँकी छ। उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आउँदो आर्थिक वर्षको बजेटमा मासिक 85 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर लगाउने सरकारको निर्णयको कड़ा विरोध गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले यो निर्णय आम उपभोक्ताको हित विपरीत मात्र नभई स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियानको विरूद्ध पनि रहेको बताउनुभयो। खाना पकाउने र पानी तताउने जस्ता घर आयसी कामका लागि विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेलामा यस्तो करले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र मानिसहरू फेरि एलपी ग्यासतर्फ फर्कन बाध्य हुने उहाँको भनाई छ। घिसिङले विद्युत महसुललाई उपभोक्ता मैत्री बनाउँदै लैजान र लगाइएको 5% कर तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्प कमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई बिहान मेरी सिटी अस्पताल लगेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। निमोनिया भएको शंकामा चिकित्सकहरूले अस्पतालमै भर्ना हुन सल्लाह दिएका प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध विराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा संचालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गरेको भए पनि अन्तिम निर्णय अझै गर्न भएको छैन। व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँग झण्डै 2 घण्टा लामो बैठक सम्पन्न भएको छ, तर ठोस विषयमा कुनै अन्तिम निष्कर्ष नआएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएको बीबीसीले जानकारी दिएको छ। राष्ट्रपति ट्रम्पले अमेरिकी सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चितता भएको अवस्थामा मात्रै सम्झौता अगाडि बढ़ाइने धारणा राख्दै आउनु भएको छ। अन्तिममा खेल समाचार। एसियाली खेलकुद महिला टी ट्वेन्टी छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग दुई विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछाएको मलेसियाले 8 विकेट गुमाएर भेटायो। मलेसियाकी एल्सा हन्टरले 48 रन बनाइन्। नेपालकी रिया शर्माले 3 तथा मनिषा उपाध्याय र रूबिना छेत्रीले समान दुई विकेट लिएका छन्। त्यसअघि कुआलालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनायो। नेपालकी कप्तान इन्दु वर्माले अभिजित 46 रन बनाइन्। मलेसियाकी बिनी फ्रेड दुबई सिंहमले 2 विकेट लिइन्। अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ। आज भएको अर्को सेमी फाइनलमा थाइल्याण्डले चीनलाई 83 रनले हराउँदै फाइनलमा पुगेको छ। यो प्रतियोगिताबाट शीर्ष तीन देश एसियाली खेलकुदमा छनौट हुनेछन्। थाइल्याण्ड र मलेसिया फाइनलमा पुगेसँगै एसियाली खेलकुदका लागि छनौट भएका छन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देश सहभागी हुनेछन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835020016 फोन वा सोवाफा न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, अहिलेलाई सुरु हालचाल सकियो। साँझ 5 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोवाफा सुन्दै गर्नुहोला। नमस्कार।
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
2: देख्नु भएन, औषधी हालेको
1: लौ न। शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा दिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ कि
1: हो नि? रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
5: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको, साथै योग्य, दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: भर्ना कार्यक्रममा हुने मिति।
5: भर्ना म्याथ 1/17 गतिदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्युटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 30 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98510055 छ 98143533 98427875 मा सम्पर्क गर्न सक्नुहुनेछ
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, यस

0: उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
0: कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए, एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
0: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
0: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
0: कक्षा एघारको भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउन कलेज।
3: हेलो
4: हेलो हेलो,
3: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
1: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी।
1: लु दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए, मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
4: ए नानी, के भने रहेछ, के भयो?
1: हेर्नुहोस् न, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, वासमन नलाग्ने, आत्मविश्वास खुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
1: सुप्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
8: वैदेशिक रोजगारीको विषयमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
9: पालै पालो भन त। सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
10: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
11: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
11: सुरक्षित वैदेशिक रोजगार

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब

0: हाम्रो के दोष सर पक्रिनु भएको सर?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्तीको कता हुनु सर?
1: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
4: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्नु त होइन।
5: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हटेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो। ल सुन बहिनी, सुरु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजु त्यही तयार। लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
7: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-87 र विवेक श्रेष्ठ 98-62-82-00-00। सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहिँ कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सामानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुनि दुखुङ्गा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाइज भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्डा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97630057484 र विवेक श्रेष्ठ 98682800। सुनु धुपकुण्डा नगरपालिका पाँच सल्लेरी सुनुखुम्बु।
2: को भाइर
3: म दिदी सन्तनी, ढुक्क खोल्नुहोस् न।
2: के भयो यति राति? किन दिदी राखे
3: दिदी? भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: ल भन के भयो?
3: आज घरमा कोही नभएको मौका छोपेर तल्लो घरको माइला दाइले भागेर आगो। दिदी
2: माइला दाइले सक्छ त्यसलाई, म परलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, तरी पठाइदिनुहुन्छ कि? ल ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाम्ला।
4: महिला, किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौ, सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100, बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
5: हो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 कि लाग्यो होइन?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए। त्यसरी हामीले त बिहे गरिदिने निर्णय पो गरौँ।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिरहेछ नि, हिँडे जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, विश्वसँग पुगे बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोई महिला को इच्छा विपरीत जबरदस्ती प्रलोभन दिखाई प्रेम संबंध बनाई पद प्रतिष्ठा या पैसा को मोह में पारे या झुक्याएर राखिने यौन संबंध जबरदस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेर को बालिकालाई निज को मंजूरी में लिएर यौन संबंध राखे पनि यो जबरदस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: डाँडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
3: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
2: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
3: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
2: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
3: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
2: हजुर।
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
2: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओहो ला
5: ल ल ल ल मरे के हो?
4: हेरो त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धम्म हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन छ नि हेर त। अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
6: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज साबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यस्तो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: कक्षा 11 भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना
4: विगत 37 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ
3: भर्ना कार्यक्रममा हुने मिति
4: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म कक्षा संचालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ 98-41-63-5337 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ
3: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक

प्रसारण भइरहेको साँझ पाँच बजेको सुरु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। कोशी प्रदेशवादमा जेठ 12 गतेदेखि जारी अवरोध दलहरूबीचको सहमतिसँगै अन्त्य भएको छ। प्रदेशसभाको बैठक बस्नु अघि आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख र दलका नेताहरूबीच गतिरोध अन्त्य गर्ने सहमति भएको जनाइएको छ। प्रदेश सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम प्रदेशसभाको सर्वस्व प्रदेश सभाले सर्वसम्मत ढंगले पारित भएको भन्ने सभामुखको घोषणा सच्याउने र उक्त सहमति सभामुखले प्रदेश सभाको बैठकमा वाचन गर्ने सहमति भएसँगै गतिरोध अन्त्य भएको हो। यो सहमति अनुरूप सभामुख अनवर बहादुर विष्टले सभामा पढ़ेर सुनाउनु भएको थियो। विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले आफूहरूको असहमतिका बावजूद नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा गरेको र नीति तथा कार्यक्रममाथि संशोधनको समय नदी पारित भएको घोषणा गरिएको विषयमा सच्याउन माग गर्दै त्यस यता प्रदेशसभा बैठक अवरूद्ध गर्दै आएको थियो, जसका कारण प्रदेश सरकारले बजेट ल्याउनु 15 दिन अगाडि सदनमा पेश गर्नुपर्ने बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्न सकेको थिएन। यो गतिरोध अन्त्य भएसँगै प्रदेशसभामा बजेटको प्राथमिकता र सिद्धान्त पेश भएको छ र छलफल चलिरहेको छ। देशको प्रमुख राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा विभाजनको बीमा पुगेको छ। विभिन्न विषयमा अध्यक्षीय राजेन्द्र लिङ्गेनसँग असहमति राख्दै महामन्त्री डाक्टर धौल शमशेर राणा नेतृत्वको समूह पार्टीबाट बाहिरिने अन्तिम तयारीमा जुटेको जनाइएको छ। राप्रपाभित्र लामो समयदेखि दुई लाइनको अन्तर संघर्ष चल्दै आएको थियो। संस्थापन इतर समूहको नेतृत्व राणाले गर्दै आएका थिए। यही अन्तर संघर्षको अन्तत दुःखद पाता क्षेप हुन लागेको छ। आगामी जेठ 18 गते होटल एलो प्यागोडामा पत्रकार सम्मेलन गरेर सामूहिक राजीनामा घोषणा गर्ने तयारी नेताहरूले गरेका छन्। सामूहिक राजीनामामा ड्राफ्ट पनि तयार भइसकेको छ। राणा समूहले पार्टी संचालनमा नेतृत्वलाई चरम स्वेच्छाचारिताको प्रदर्शन गर्दै आएको तथा पार्टीको आधारभूत मान्यता र एजेण्डाहरूबारे विचलित बनेको आरोप लगाएको छ। एकता महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा र सम्भावनाका ढोकाहरू खोलेको तर मूल नेतृत्वका कारण सबै भावनाहरू क्षीण हुँदै गएको मस्यौदामा उल्लेख छ। पार्टीको वैचारिक मान्यता र आधारलाई लत्याएर पार्टीको मूल नेतृत्वले संघीय लोकतान्त्रिक गणतन्त्र सुधार गर्ने प्रचण्ड सरकारले चुनावी सामना कार्यक्रमको समर्थन गरेको आरोप पनि लगाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले महिला अधिकार, लैंगिक समानता र महिला सशक्तिकरणलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री शाहले बाल विवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलक लगायत कुप्रथा तथा लैंगिक, घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानूनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभयो। महिला अधिकारको संरक्षण प्रवर्धनका लागि राज्य समुदाय तथा सरकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभएको छ। झापाको दमकमा बोराभित्र एक महिलाको शंकास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर 10 सेतुमाडी स्थित रतुवा खोलाको पुलमुनि बगिरहेको पानीमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। बिहान अन्दाजे 11 बजेको समयमा स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। फेला परेको शव रातो भेस्ट र जीन्सको प्यान्ट लगाएकी अनुमानित 30 देखि 32 वर्ष देखिने महिलाको रहेको प्रहरीले आएको छ। शव हेर्दा 2-3 दिन अगाडिदेखि नै पानीमा रहेको र ढारिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शवलाई सेतो प्लास्टिकको बोरामा पुको पारेर खोलामा फालिएको हुनाले घटना अत्याधिक शंकास्पद रहेको र हत्या गरेर फालिएको हुन सक्ने

अनुमान गरिएको छ। घटनाको जानकारी पाउन सात इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायक उपरीक्षक डीएसपीको कमाण्डमा विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले घटनास्थलको कानूनी प्रक्रिया पूरा गरी घटनाको सूक्ष्म अनुसन्धान शुरू गरिरहेको जानकारी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा 10 जना बालबालिका सहित 18 जनाको ज्यान गएको छ। अरू 29 जना घाइते भएका छन्। पाकिस्तानबाट फर्केका अफगान परिवारहरू चढ़ेको ट्रक पल्टिएको प्रान्तीय अधिकारीलाई उद्योग गर्दै एफसीले जनाएको छ। लगमान प्रान्तका गवर्नर प्रवक्ता अब्दुल मलिक मियाद चुआईका अनुसार 10 जना बालबालिका, 5 जना महिला र 3 जना पुरूष सहित 18 जनाको ज्यान गएको हो। पाकिस्तानले आफ्नो देशमा अफगान आप्रवासी शरणार्थीहरूमाथि कड़ा नियम लागू गरेसँगै धेरै अफगानहरू आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रम बढ़ेको छ। अन्तिममा खेल समाचार। एसियाली खेलकुद महिला टी20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भयो। नेपालले दिएको 127 रनको लक्ष्य पछाएको मलेसियाले 8 विकेट गुमाएर भेटायो। मलेसियाकी एल्सा हन्टरले 48 रन बनाई। नेपालकी रिया शर्माले 3 तथा मनिषा उपाध्याय र रुबिना छेत्रीले समान 2 विकेट लिएका छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385020016 फोन वा सोरवा फ्याम न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, अहिलेलाई सोलु हालचाल सकियो। साँझ 7 बजेको सोलु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा फ्याम सुन्दै रहनुहोला। नमस्कार।

0: तिम्रो भन्ने त सबै बिर्सिसक्यो आजकल। आफ्नो त
1: कार्पेटको शहंशाह।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
2: सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
3: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौ। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: Русские известные, но огромное спасибо, Розай.
1: सुरुङ जुन गई जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा प्रातौ क्षेत्र में नस्पात काट्न गाई बस्तु चलाउन तथा आवत जावत गर्ने स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुभी जिम्मेवारी उपभोक्ता समिति।

0: बाट बच्चों र बचाओ लुम्चनी हिंसा सामाजिक अपराध हो। बालबालिका लुम्चनी हिंसा को भुकीमा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदारबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पाद पनि गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: आइया आइया भनेर पो बसेछ त बिरामी भो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583087
5: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछ भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङगाडी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840456 र 9867050620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलु
7: बन्जु तिमी त विदेश जान लागे रे हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्यो नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर अन्नाबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जानु नै भयो बुझेर मात्र जाऊ खै के गर्ने भने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि देश बिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: सुना दुधकुण्ड आयल फार्म स्टोर हम प्रतिबद्धता पेट्रोलियम पदार्थ में शुद्धता यहाँ डीजल पेट्रोल तपाईले समय में तुरंत उपलब्ध छ। संपर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुन्द्र साक्य 9861-83-35-34 टेलीफोन 0835-20-43 नमुना दुधकुण्ड आयल फार्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फार्म स्टोर सँगै न्यू आई फर्म मोटर पार्ट्स एण्ड सप्लायर्स मा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फार्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गार्मा जोर बौद्ध सुलुखुम्बु
1: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने है
2: होइन
1: यतिले जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ट्रे गर्न सकिनँ सरले कुट्नुहुन्छ
2: कुरा त्यस्तो हो म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ट गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
5: कत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो
6: ए के भो दौडिदिन त आइस त
5: है हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
6: त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
7: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सुनोदित कुंडी नगर पालिका पास सलेरी सुनखुंबु विगत इसमें ग्राहक विश्वास जीती आय को न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवा का साथ में सब सुंद हमारा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी पाल्छा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपी भूसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्र होइन, समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860321426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सलेरी सुनखुम्बु
1: हाम्रो के दोष सर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौ सर।
2: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिस होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हो बाहिर?
3: म दिदी सन्तोनी, दुःख खोल्नुहोस् न।
2: के भयो यति राति? के दिदी राति?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: न भन, के भयो?
3: आज घरमा कोही ढुङ्गाको मौका छोपेर तल्लो घरको माइला दाईले भागेर आयो। दिदी
2: माइला दाईले सब त्यसलाई, म परिलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, परि पठाइदिनुहुन्छ कि? ल अब धेरै नलौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपराम सफलतासँग भेट्न जाउँला।
0: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबस्ने, सहयोगको लागि पैसा नलाग्ने, नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: उज्जवल एफएम 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. Studio time. It's studio time.
2: It's 6 p.m. Saja ko 6 baje.
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय ऑफसेट प्रेस सोलु दुतुन नगर पालिका 5 सोलु कुंडू
3: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजन र बस्नेतको स्वागत छ नेपाल दर्पण सुरु गरौ मुख्य मुख्य खबरका शीर्षकहरूबाट
4: अत्यधिक गर्मी भइरहेको पश्चिम तराईमा पनि वर्षा केही शीतल अनुभव पश्चिम र मध्य नेपालमा प्रभाव पार्न सक्ने अर्को मौसमीय प्रणाली विकास भइरहेको मौसमविदको भनाई
3: बजेटले बजार चलायमान बनाउनेमा निजी क्षेत्र आशावादी विद्युत खपतमा मूल्य वृद्धि कर र निजी शिक्षामा 3% कर प्रति सरकारवालाको असन्तुष्टि
4: संस्करणमा कूटनीति संस्कृति र हिमालदेखि विश्व मनसम्मका कथाहरू देखाइँदै एकै फलोमा स्वदेशी र विदेशी चलचित्र हेर्ने बुझ्ने सिक्ने र जान्ने अवसर
5: एउटा उत्सवको हिसाबले होइन एउटा रमाइलो तरिकाले ठाउँ त बनाउन खोजेका हौ जहाँ विभिन्न समुदाय ब्याकग्राउण्डको मान्छेहरू आएर यी मुद्दा विषय वस्तु कथाहरू बारे बहस पनि गर्न सकुन्
3: मोबाइलको लतले किशोर किशोरीहरूमा ढिला सुत्ने बानी विकास भइरहेको अध्ययनको निष्कर्ष परिवारका लागि स्क्रिन समयको योजना बनाउन सुझाव
4: एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित मेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना यस मेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ मेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड ह्यूमन रिसोर्स डेवलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना
6: प्राविधिक शिक्षा विकल्प नभएन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खोलियो
4: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने
6: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576 21314 सम्पर्क गर्नुहुन अनुरोध छ
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्ग में रहकर कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ़ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहित गरेमा ब्याज छूट को व्यवस्था गरिएकोले यस बैंक को नजिक को शाखा कार्यालय में जानु भई ब्याज छूट सुविधा को लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देज लागू हुने छ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। गर्मी बढेर केही समयदेखि जनजीवन प्रभावित भइरहेको पश्चिम तराईमा पनि आज वर्षा भएको छ। आज दिउँसोपछि लुम्बिनीदेखि पश्चिमतर्फको तराईमा वर्षा भएको हो। पछिल्लो 24 घण्टामा मधेस बागमती गण्डकी र कर्णाली प्रदेशका सबैसो ठाउँमा पानी परेको छ। कोशी लुम्बिनी सुदूरपश्चिमका पनि धेरै ठाउँमा पानी परेको छ। पानी परेपछि तराई मधेसको गर्मी निकै घटेको छ। कैलाली र कञ्चनपुरमा भने आज पनि वर्षा नहुँदा गर्मी कायमै छ। देशमा सक्रिय वर्षा गराउने मौसम प्रणाली गैरातीदेखि पश्चिमतर्फ सर्दै गएको हो। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा अझै केही घण्टासम्म थप वर्षा हुने सम्भावना छ। प्री मनसून गतिविधि सक्रिय रहेकाले अझै केही दिन देशका विभिन्न ठाउँमा वर्षाको क्रम जारी रहने पनि विभागको अनुमान छ। यसैबीच नेपालको पश्चिम तथा मध्य नेपालमा प्रभाव पार्न सक्ने खालको मौसमीय प्रणाली विकास भइरहेको मौसमविदले बताएका छन्। मौसमविद उज्जवल उपाध्यायका अनुसार भारतको उत्तरी मैदान क्षेत्रमा विकसित भइरहेको प्रणालीले पश्चिम तथा मध्य नेपालमा प्री मनसून वर्षा सक्रिय हुन सक्छ। हिमाली तथा उच्च पहाड़ी तराई भूभाग महाभूभागमा समेत केही दिन मेघगर्जन सहित वर्षा चट्याङ र हावाहुरीको सम्भावना रहेको उहाँले बताउनुभयो। केही ठाउँमा अत्यधिक वर्षा र चट्याङ तथा हावाहुरीको घटना बढ़न सक्ने भएकोले सतर्कता आवश्यक रहेको उहाँको भनाइ छ।
8: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अंजन श्रेष्ठले सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको बजेटले देशको अर्थतन्त्र र बजारलाई चलायमान बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। आयकरको दरमा गरिएको सुधार मध्यमा आय सरकार नागरिकलाई प्रोत्साहन र युवा लक्षित कार्यक्रमलाई बजेटका सकारात्मक पक्षका रूपमा लिएको अध्यक्ष श्रेष्ठको भनाई छ। सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिएका प्रोत्साहनका कार्यक्रमहरूले डिजिटल अर्थतन्त्रमा राम्रो पार्ने उहाँको भनाई छ। लगानी सुरक्षाका लागि कर्जा असुली ऐन अगाडि बढ़ाउने र पूर्वाधार परियोजनाका अवरोध हटाउन सनसेट क्लज ल्याउने सरकारको घोषणालाई निजी क्षेत्रले स्वागत गरेको छ। उद्योगीहरूका अनुसार सरकारले बजेट मार्फत समस्याग्रस्त साना मझौला उद्योगीलाई कर राहत दिएको छ। व्याट तथा अन्त शुल्कमा दर्ता भएर पनि कर दाखिला नगरेका व्यवसायीले 2083 साल पुष मसान्तभित्र बाँकी कर र 1% थप रकम बुझाएमा सम्पूर्ण ब्याज जरिवाना र थप दशुल पूर्ण रूपमा मिना हुनेछ। वर्षौंदेखि कर विवादमा रहेका उद्योगीले पनि विवादित कर र 1% थप रकम बुझाएर मुद्दा फिर्ता लिएमा जरिवाना र ब्याज मिनाहा पाउनेछन्। यो व्यवस्थाले जरिवाना र ब्याजको दरले प्यान निष्क्रिय बनाएर बसेका हजारौं व्यवसाय पुनः औपचारिक अर्थतन्त्रमा फर्किने र लगानीको वातावरण सुधार हुने अपेक्षा छ।
7: यसैबीच उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आउँदो आर्थिक वर्षको बजेटमा मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य वृद्धि कर लगाउने सरकारको निर्णयको कड़ा विरोध गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले यो निर्णय आम उपभोक्ताको हित विपरीत मात्र नभई स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियानको विरूद्ध पनि रहेको बताउनु भएको छ। खाना पकाउने र पानी तताउने जस्ता घरायसी कामका लागि विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेलामा यस्तो करले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र मानिसहरू फेरि एलपी ग्यासतर्फ फर्कन बाध्य हुने उहाँको भनाइ छ। घिसिङले विद्युत महसुल उपभोक्ता मैत्री बनाउँदै लैजान र लगाएको 5% कर तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ।
8: यसैबीच सरकारले निजी विद्यालय र क्याम्पसले लिने शुल्कमा 3% शैक्षिक कर लगाउने व्यवस्था गरेपछि निजी शैक्षिक क्षेत्रका सरकारवालाहरूले तीव्र असन्तुष्टि जनाएका छन्। आज काठमाण्डुमा आयोजित अपेनको तेस्रो महाधिवेशनमा वक्ताहरूले यो करले निजी शिक्षा क्षेत्रलाई हतोत्साही र आर्थिक रूपमा थप कठिनाईमा पार्ने चेतावनी दिएका हुन्। एनप्याक संघका अध्यक्ष सुभाष न्यौपाने र हिस्सानका महासचिव रामहरि सिलवाल सहित विभिन्न शैक्षिक व्यक्तित्वहरूले यस नीतिगत व्यवस्थाको आलोचना गर्दै यसले शिक्षा क्षेत्रमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने बताउनुभयो।
7: सरकारको निर्णय अनुसार निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक स्वास्थ्य बीमा को सेवा कटौती भएको छ। स्वास्थ्य बीमा बोर्ड ने गएको 12 गते यो निर्णय सार्वजनिक गर्दै अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट आकस्मिक भएका सबै बीमा सेवा बन्द हुने जनाएको थियो। जेठ 11 गते को बोर्ड बैठकले गरेको निर्णय कार्यान्वयन सँगै देशभरका सबै निजी अस्पताल तथा मेडिकल कलेजहरूबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी परीक्षण औषधि र अन्य नियमित सेवा स्थगित भएको छ। बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई 15 अर्ब रूपियाँ भन्दा बढ़ी वर्षका भुक्तानी बाँकी छ। निजी अस्पतालहरूले पनि लामो समयदेखि भुक्तानी अड्किएको र प्रक्रियाको झन्झट बढ़ेको गुनासो गर्दै आएका छन्। तर यो निर्णयबाट सेवाग्राही भने मनकामा परेका छन्। उनीहरूले निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तर राख्न आग्रह गरेका छन्। बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार आजदेखि सुविधा थैलीको परिमार्जित दर रेट पनि लागू भएको छ।
8: नेपाली कांग्रेसका सभापति गगन थापाले आउँदो पालिका चुनावमा पार्टीबाट उम्मेद्वार हुन लिडरशिप एकेडेमीमा भर्ना भएर कोर्स पूरा गर्नु अनिवार्य हुने बताउनु भएको छ। नेपाल थारू संघको पहिलो महाधिवेशन उद्घाटन सत्रमा बोल्दै सभापति थापाले लिडरशिप एकेडेमीको कोर्स पूरा नगरेका नेतालाई उम्मेद्वार नबनाइने बताउनु भएको हो। उहाँका अनुसार लिडरशिप एकेडेमी भनेको नेतृत्वको छुट्टै युनिट हो जसमा केही दिनमा खुल्ला आह्वान हुनेछ। 753 वटे पालिकाको अध्यक्ष वा मेयरको पदमा प्रतिस्पर्धा गर्न अनिवार्य रूपमा लिडरशिप एकेडेमीमा भर्ना भएर कोर्स पूरा गर्नुपर्ने उहाँको भनाइ छ। नयाँ उम्मेद्वार वा दोहो दिन चाहने सबैका लागि कोर्स आवश्यक रहेको उहाँको भनाइ छ। यसपटक 753 पालिका मध्ये कम्तीमा पनि 100 वटा पालिकामा मेयर वा अध्यक्ष महिला उम्मेद्वार बनाउने पार्टीको तयारी रहेको भन्दै सभापति थापाले कोर्स पूरा गर्न महिलाहरूलाई आग्रह गर्नुभयो।
7: नेकपा एमाले आउने पालिका चुनावलाई लक्षित गरी केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ। चुनाव लक्षित पार्टी जागरण अभियानका लागि पदाधिकारी बाहेकका नेताहरूले पालिका केन्द्रित जिम्मेवारी तोकिएको हो। जेठ 11 गते सम्पन्न सचिवालय बैठकले कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो। अध्यक्ष ओलीले अन्तर्पार्टी निर्देशनमा पानी जारी गर्दै यो अभियान घोषणा गर्नका साथै पार्टीको 11 राष्ट्रिय महाधिवेशन पछिको पहिलो कार्य विभाजन पठाउनु भएको हो। अन्तर्पार्टी निर्देशनमा ओलीले पार्टी पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढ़ाउने बताउनु भएको छ। आउँदो केन्द्रीय कमिटी बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने

0: आशा ड्रीम्स इन मोशन जस्ता विशेष स्क्रीनिंग ने समाज को ऐना र चेतना अझ फराकिलो बनाएका छन्।
1: It's kind of like being up in the mountains. There's nobody else to ask, so you have to think of yourself to yourself.
0: 29 वटा देशका 50 भन्दा बढी कथाहरू बोकेका चलचित्र वृत्तचित्र र छोटा फिल्महरू यो महोत्सवको मुख्य आकर्षण हुन्। महोत्सवमा देखाइने देश विदेशका वृत्तचित्र र चलचित्रले नेपाली फिल्मको स्तर बुझ्न सजिलो बनाएको छ। यस्तै महोत्सव मार्फत नेपाली चलचित्रलाई पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र प्रचार गर्न सजिलो हुने विश्वास लिइएको छ। नेपाली सिने क्षेत्रलाई उभो लगाउन यस्ता महोत्सवले धुरी खम्बाको काम गरेको छ। यसलाई निरन्तरता दिन सकेमा महोत्सव मार्फत नेपाली समाज र संस्कृतिलाई विश्वमा चिनाउन र विश्वका संस्कृतिलाई नेपालमा बुझ्न समेत सजिलो हुन्छ भन्नुहुन्छ महोत्सवका निर्देशक रम्यता लिम्बू।
2: अब त मेनली नेपाली दर्शकहरूलाई बाहिर कस्तो फिल्म बनिरहेछ, के छ होइन, ग्लोबल सिनेमा के हो, कस्तो हो, नयाँ ट्रेन्डहरू के छन् भनेर एउटा ठाउँमा ल्याएर एउटा उत्सवको हिसाबले होइन एउटा रमाइलो तरिकाले ठाउँ त बनाउन खोजेका हौ, जहाँ विभिन्न समुदाय ब्याकग्राउण्डको मान्छेहरू आएर यी मुद्दा विषय वस्तु कथाहरू बारे बहस पनि गर्न सकौं, फिल्म मेकर भएर बाहिर नेपालको मौलिक कथाहरू लैजाँदै हुन्।

0: दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक
1: अत्यधिक गर्मी भइरहेको पश्चिम तराईमा पनि वर्षा केही शीतल अनुभव। पश्चिम र मध्य नेपालमा प्रभाव पार्न सक्ने अर्को मौसमीय प्रणाली विकास भइरहेको मौसमविदको भनाई।
0: चलायमान बनाउनेमा निजी क्षेत्र आशावादी। विद्युत खपतमा मूल्य वृद्धि कर र निजी शिक्षामा 3% कर प्रति सरकारवालाको असन्तुष्टि।
1: संस्करणमा कुटनीति

0: Heart to your heart. Zulu FM 101.2 MHz.
1: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा कार्यक्रम सुनेर आशीषित हुनुहोस् निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा प्रिय दिदी बहिनीहरू अज्ञानता असमानता विपन्नता अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन

जय श्री अनि नमस्कार प्रिय श्रोता मित्र स्वागत छ कार्यक्रम नारी आशामा। नारी आशा टीडब्ल्यूआर नेपालद्वारा निर्मित र प्रसारित रेडियो कार्यक्रम हो जुन विशेष गरी तपाई र म जस्तै दिदी बहिनीको लागि बनाइएको छ। यस कार्यक्रममा हामी परमेश्वरमा भएको हाम्रो निम्ति आशाको विषयमा कुराकानी गर्छौं जहाँ तपाई र म हाम्रो दैनिक जीवनमा हामीले भोग्ने हामीले सामना गर्ने विभिन्न चुनौतीहरूको विषयमा विभिन्न समस्याहरूको विषयमा र विभिन्न त्यस्ता टपिकमा कुराकानी गर्छौं जुन एक महिलाले अर्की महिलासँग गर्न मात्रै सजिलो लाग्छ। होइन त कार्यक्रममा हामी त्यस्ता विषयहरूलाई छुन्छौं र परमेश्वरको वचनबाट बाइबलबाट त्यसलाई कसरी बुझ्न सकिन्छ अथवा त्यो परिस्थितिमा के गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी गर्छौं। तपाईँले निरन्तर यो कार्यक्रम आफ्नो नजिकैको एफएम स्टेशनबाट सुनिराख्नु भएको छ, साथै तपाईँमा धेरैजना हामीसँग अनलाइनमा पनि जोडिनु भएको छ जस्तो युट्युब मार्फत अथवा फेसबुक मार्फत तपाईँ हामीसँग जोडिनु भएको छ। जसरी जोडिनु भएको छ जहाँ बसेर सुन्दै हुनुहुन्छ धेरै धेरै धन्यवाद छ। कार्यक्रमलाई निरन्तर सुनेर साथ दिनुभएको लागि मेरो नाम ममता हो र कार्यक्रममा म आज पनि तपाईँसँग यसरी कुराकानी गर्न पाउँदा तपाईँलाई भेट्न पाउँदा अति हर्षित छु। चिसो चिसो महिना शुरू भइसकेको छ अनि चिसो लाग्ने बित्तिकै जब लालु पातेहरू फुल्न सुरु गर्छ मलाई चाहिँ क्रिसमस आएको ध्यान हुन्छ। हो चिसो महिना लाग्यो, क्रिसमस आउन लाग्यो, होइन परमेश्वरको जन्मको एउटा छुट्टै वातावरण या छुट्टै रमाइलो एउटा परिवेशमा हामी पुग्छौं। त्यस्तै गर्दाखेरि सबै कुरा रमाइलो नै लाग्छ। मलाई विश्वास छ तपाईँको वरपर पनि तपाईँको मण्डलीमा पनि क्रिसमसका विभिन्न तयारीहरू विभिन्न कुराकानीहरू शुरू भइसकेका छन् होला। यो महिनाभरि कार्यक्रम नारी आशामा पनि हामी क्रिसमससँग सम्बन्धित रहेर कुराकानी गर्नेछौं। अघिल्लो वर्ष पनि हामीले डिसेम्बर महिना भरिलाई नै क्रिसमस विशेष भनेर क्रिसमससँग सम्बन्धित कुराकानी गरेका थियौं र त्यो सुनेर तपाईँहरूमा धेरै मेरोमा आशिषित भएको कुरा यहाँले हामीसँग बाँड्नु भएको थियो। म आशा गर्छु यो वर्ष हामीले गर्ने कुराकानीबाट कार्यक्रममा सुन्ने तपाईँले कुराकानीबाट तपाईँ आशिषित हुनुहुनेछ र क्रिसमसको बारेमा तपाईँको बुझाइ अझ फराकिलो हुनेछ भन्ने मैले विश्वास लिएको छु। त्यसकारण यो महिनाभरि तपाईँले

हजुर पक्कै पनि क्रिसमस भन्ने बित्तिकै येशु ख्रिस्टको जन्म हाम्रो उद्धारकर्ताको जन्म भन्ने कुरा चाहिँ हाम्रो दिमागमा आउनु पर्दछ किनकि क्रिसमसको मुख्य केन्द्रबिन्दु नै यही नै हो कि यस संसारमा हामीलाई उद्धार गर्नको लागि येशु ख्रिस्टको जन्म भएको थियो जसलाई हामी आजभोलि क्रिसमस भनेर सम्झिने गर्छौं यो त्यो समय हो जब संसारलाई परमेश्वरले सबैभन्दा ठूलो उपहार दिनुभएको थियो आफ्नो प्रिय पुत्र यस संसारमा पठाएर परमेश्वरले मानव जातिलाई सबैभन्दा ठूलो उपहार दिनुभएको थियो जसलाई आज हामी एउटा उत्सवको रूपमा मनाउने गर्दछौ म तपाईँलाई मेरो केही व्यक्तिगत अनुभवहरू पनि बाँड्न चाहन्छु केही वर्ष अगाडि जब क्रिसमसको समय आयो म आफ्नो घर सजाउनुमा एकदमै व्यस्त थिएँ कि कसरी सजाउने होला के गर्ने होला सरसफाई होइन तपाईँ पनि बुझ्नुहुन्छ हामी दिदी बहिनीलाई घर सरसफाईको कुराले कति धेरै सताउँछ अथवा हामी कति धेरै व्यस्त हुन्छ भनेर अनि त्यही क्रममा म एकैछिनको लागि रोकियो मेरो समाज एकछिनको लागि रोकियो र मैले सोच्न थालेँ कि क्रिसमसको वास्तविक अर्थ के हो म घर सजाउँदैछु म सफा गर्दैछु म पाहुनाहरूलाई बोलाउँदैछु तर वास्तवमा क्रिसमसको अर्थ चाहिँ के हो त त्यो एकछिन शान्त समयमा मैले परमेश्वरको प्रेमलाई नयाँ तरिकाले अनुभव गरेँ मैले नयाँ तरिकाले बुझ्ने कोसिस गरेँ क्रिसमस केवल एउटा शिशुको जन्म उत्सव मात्र होइन होइन एउटा बालक जन्मिएको उत्सव मात्र होइन यो चाहिँ येशु ख्रिस्टको माध्यमद्वारा परमेश्वरले आफ्नो उद्धारको प्रतिज्ञा पूरा गर्नुभएको एउटा महान कुरा हो भन्ने कुरालाई मैले त्यतिखेर सम्झेँ बाइबलमा लुकाको पुस्तक 2:10-14 येशुको जन्मको बारेमा यस्तो लेखिएको छ तब स्वर्गदूतले तिनीहरूलाई भनी नडराओ किनभने हेर म तिनीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ आज दाउदको समयमा तिनीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रिस्ट प्रभु हुनुहुन्छ तिनीहरूलाई चिन्न चाहिँ यो हुन्छ तिमीहरूले एउटा बालकलाई लुगाले बेरेको र दूरमा सुताइराखेको भेट्टाउनेछौ तब 81 ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो परमेश्वरको स्तुति गर्दै तिमीहरूले भने सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिससँग उहाँ प्रसन्न हुनुहुन्छ तिमीहरूलाई शान्ति कस्तो असाधारण घोषणा होइन स्वर्गदूतहरूले एकजना उद्धारकर्ताको जन्मको खबर खुसीसँग सुनाएका थिए हो यही नै क्रिसमसको मुटु हो अथवा क्रिसमसको केन्द्रबिन्दु हो कि संसारमा हामी सबै मानिसको उद्धारको निम्ति परमेश्वरले आफ्नो पुत्रलाई संसारमा पठाउनुभयो र उहाँ को जन्म भएको छ एउटा बालकको रूपमा उद्धारकर्ता हाम्रो शान्ति र खुसी हामीलाई दिनको लागि हाम्रो बीचमा एउटा बालकको रूपमा जन्मिनु भएको छ यो नै क्रिसमसको सबैभन्दा महत्वपूर्ण हामीले बिर्सनै नहुने र क्रिसमस भन्ने बित्तिकै हामीलाई याद

0: यीशुको जन्मको समयलाई विचार गर्दा हामी प्राय क्रिसमसको समयमा विशेष गरी गाईको गोठ तारा स्वर्गदूतहरूलाई ध्यानमा राख्छौं, तर हामीले कहिले बिर्सनु हुँदैन कि यीशु किन जन्मिनु भएको थियो, किन उहाँ बालकको रूपमा परमेश्वरको पुत्र भएकन पनि बालकको रूपमा संसारमा किन आउनु भएको थियो। यीशु एकदमै हम्बल वातावरणमा उहाँले जन्म लिनुभयो, एकदमै सानोभन्दा सानो भएर जन्म लिनुभयो, एउटा गाईको गोठमा होइन, जहाँ कुनै तयारी थिएन, उहाँको निम्ति कुनै विशेष कुराहरू थिएन, उहाँ त्यस्तो एकदमै हम्बल सिचुएसनमा उहाँले जन्म लिनुभयो, किनकि उहाँ सबै मानिसहरूको निम्ति आउनु भएको थियो। उहाँले हाम्रो स्थिति, हामी को हौ, हामी कस्तो छौ, हाम्रो संघर्ष के हो, हाम्रो पृष्ठभूमि के छ, केको पर्दा नगरिकन विश्वभरमा भएका सबै मानव जातिको निम्ति उहाँले जन्म लिनुभयो। उहाँले एउटा टुटेको संसारमा भनौँ न, एउटा अन्धकारमय संसारमा शान्ति ल्याउनको लागि र परमेश्वर पितासँगको हाम्रो सम्बन्धलाई पुनर्स्थापना गर्नको लागि आफ्नो जीवन मृत्यु र पुनरुत्थान मार्फत हामीलाई उद्धार दिनको लागि चाहिँ यीशु ख्रीष्टले संसारमा जन्म लिनुभयो। क्रिसमसको कथा केवल एउटा गाईको गोठमा जन्मेको शिशुको कुरा मात्र होइन, एउटा गाईको गोठमा मिरीमा बनेर होइन यात्रा गरिराखेको आमा बुवासँग एउटा अन्जान ठाउँमा गाईको गोठमा त्यो पनि अरूको गाईको गोठमा जन्मेको एउटा मिरीमा बालकको कुरा होइन, यो परमेश्वरको एउटा सुन्दर योजनाको शुरूआत हो, जसले चाहिँ मानिसहरूलाई चाहिँ के हो त मुक्ति दिने कुरा चाहिँ तय गरेको छ, अथवा मुक्ति दिने योजनाको एउटा सुन्दर शुरूआत हो क्रिसमसको कुरा चाहिँ। मत्तीको पुस्तक एक अध्यायको 21मा स्वर्गदूतले योसेफलाई भनेको कुराहरू यस्तो छ, तिमीले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ येशु राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिमीहरूका पापबाट बचाउनुहुनेछ। प्रिय श्रोता मित्र, यो नै परमेश्वरले क्रिसमसको माध्यमबाट दिनुभएको सन्देश हो कि येशु ख्रीष्ट हामीलाई उद्धार दिनको लागि आउनु भएको हो, हामीलाई पापबाट बचाउनको निम्ति उहाँले यस धरतीमा जन्म लिनु भएको हो, र यो नै क्रिसमसको पहिलो अनि अन्तिम सन्देश हो। प्रिय श्रोता मित्र, क्रिसमसले हामीलाई सम्झाउँछ कि परमेश्वरले मानिसलाई यति धेरै प्रेम गर्नुभयो, अथवा उहाँको हामी मानव जातिप्रतिको प्रेम यति महान छ कि उहाँले एकमात्र पुत्रलाई, आफ्नो पुत्रलाई चाहिँ यस संसारमा हाम्रो निम्ति पठाउनु भयो, जसले यस संसारमा जन्म लिएर स्वर्गको राज्यको बारेमा मानिसहरूलाई बताओस् र अन्त्यमा आफूलाई बलिदान गरेर हामीलाई सधैँको निम्ति हाम्रो पापबाट छुटकारा दियोस्, यो कुराको निम्ति उहाँले येशूलाई यस संसारमा पठाउनु भयो, जसको कारणले गर्दा हामीले हाम्रो जीवनको संघर्षहरू पार गर्न र परमेश्वर पितासँग फेरि फर्कनको लागि हामीले बाटो देखेका छौं, त्यो बाटो येशूले हामीलाई देखाउनु भएको छ। येशूको जन्मले आशा, शान्ति र नयाँ शुरूआतको प्रतीक हामीलाई दिएको छ, त्यो सम्झना हामीलाई गराएको छ कि हाम्रो जीवन जस्तो सुकै अन्धकारमय भएको भए तापनि, अथवा हामी जस्तो सुकै संकष्टमा भएको भए तापनि, उहाँको जन्मसँगै हामीले चाहिँ नयाँ आशा, नयाँ शान्ति र नयाँ शुरूआत पाएका छौं। क्रिसमसले चाहिँ हरेक वर्ष हामीलाई यो कुरा स्मरण गराउनु पर्दछ। क्रिसमस हामी मध्ये धेरैजनाको लागि त्यस्तो समय हो जसले चाहिँ अराजकता र कठिनाईहरूको बीचमा पनि परमेश्वर हामीसँग हुनुहुन्छ, अथवा परमेश्वर हाम्रो निम्ति आउनु भएको छ भन्ने कुरा हामीलाई स्मरण गराउँदछ। यीशु इम्मानुएल हुनुहुन्छ, इम्मानुएल परमेश्वर, तपाईँ जहाँ भए तापनि, तपाईँको परिस्थितिहरू जस्तो भए तापनि, येशूको जन्मले तपाईँलाई सम्झना गराउँछ कि तपाईँ एक्लो हुनुहुन्न, अथवा हामी जस्तो सुकै परिस्थितिमा एक्लो होइन, एकदमै पापी, एकदमै नराम्रो हामी अवस्थामा भएको भए तापनि, जब हामी येशूको जन्मको विषयलाई सम्झन्छौँ, हामी सम्झन्छौँ कि उहाँले मलाई कति धेरै प्रेम गर्नुभयो, जसको कारण उहाँ संसारमा आउनुभयो र अब म एक्लो छैन, किनकि इम्मानुएल परमेश्वर मसँग हुनुहुन्छ। अब एउटा प्रश्न म तपाईँहरूलाई गर्न चाहन्छु, जो मलाई यतिखेर सुनिरहनु भएको छ, तपाईँ क्रिसमसको समयमा क्रिसमसको उत्सवलाई चाडपर्वको रूपमा हेर्नुहुन्छ कि, अथवा कसरी तपाईँ येशूलाई केन्द्रमा राख्नुहुन्छ, कसरी तपाईँ क्रिसमस चाहिँ येशूसँग सम्बन्धित कुरा हो, यो सजावटसँग अथवा खानपानसँग या रमाइलोसँग सम्बन्धित कुरा होइन, तर येशू चाहिँ केन्द्रबिन्दुमा हुनुपर्छ भन्ने कुरा तपाईँ कसरी चाहिँ तय गर्नुहुन्छ, तपाईँ यस समयमा क्रिसमसको साँचो अर्थको बारेमा सोच्नुहुन्छ कि हुँदैन, यो चाहिँ तपाईँलाई मेरो प्रश्न, तपाईँ आफै यो प्रश्नमा घोरिन सक्नुहुन्छ र जब आफै तपाईँले पाउनुहुनेछ। प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नयाँ आशामा। तपाईँ नयाँ आशा सुन्दै हुनुहुन्छ र आजदेखि यो महिनाभरिको लागि हामी विशेष क्रिसमस केन्द्रबिन्दुमा रहेर कुराकानी गर्नेछौ। आज हामीले क्रिसमसको साँचो अर्थ के हो भन्ने बारेमा कुराकानी गरिरहेका छौं र योभन्दा अगाडि मैले तपाईँलाई एउटा प्रश्न सोधेको थिएँ कि तपाईँ कसरी यीशु ख्रिस्टलाई चाहिँ क्रिसमसको समयमा केन्द्रबिन्दु बनाइराख्नुहुन्छ अथवा कसरी चाहिँ ख्रिस्टलाई पहिलो प्राथमिकता दिनुहुन्छ क्रिसमसको समयमा भन्ने एउटा प्रश्न राखेको थिएँ। यही प्रश्न मैले हाम्रो श्रोताहरूमध्ये एकजना श्रोतालाई गरेको थिएँ केही समय अगाडि। उहाँको नाम सुशीला हो र उहाँले आफ्नो विचार मसँग बाँड्नु भएको थियो। उहाँले बताउनुभएका कुरा म जस्ताको तस्तै तपाईँलाई बताउनेछु। सुशीला धेरै लामो समयदेखि नारी आशाको नियमित श्रोता हुनुहुन्छ। उहाँको नियमित कार्यक्रमहरू सुनिराख्नुहुन्छ र बेला बेला मौकामा आफ्नो प्रतिक्रियाहरू पनि हामीलाई पठाइराख्नुहुन्छ। क्रिसमसको विषयमा हामी कुरा गर्दै थियौँ र उहाँले बाँड्नु भएको कुरा यस्तो थियो कि उहाँ चाहिँ पहिला चाहिँ अरू जस्तै हामी सामान्य रूपमा हामी क्रिसमस भन्ने बित्तिकै हामीलाई अरू विभिन्न चिन्ताले सताउने गर्छ। सुशीलालाई पनि शुरूआती केही वर्षहरूमा क्रिसमस भनेको एकदमै तयारी गर्नुपर्छ होइन, अब सबै कुराहरू एकदम ठिक ठिक हुनुपर्छ, राम्रो हुनुपर्छ, रमाइलो हुनुपर्छ भन्ने कुराहरूमा नै उहाँको ध्यान बढी जान्थ्यो अरे। तर समय बित्दै जाँदा जब उहाँले क्रिसमसको साँचो अर्थको बारेमा थाहा पाउनुभयो तब चाहिँ क्रिसमस अन्य कुरा भन्दा पनि यीशु ख्रिस्टलाई केन्द्रबिन्दुमा राख्नुपर्ने कुरा रहेछ अथवा यीशु ख्रिस्ट किन संसारमा आउनुभयो, उहाँले संसारमा के गर्नुभयो, उहाँ आएको कारण हामीले कसरी चाहिँ उद्धार पायौं, यो कुरा चाहिँ मुख्य रहेछ भन्ने कुरा बुझिसकेपछि चाहिँ उहाँले आफूले क्रिसमस मनाउने तरिका नै परिवर्तन भएको कुरा मसँग बाँड्दै हुनुहुन्थ्यो, जुन कुरा मलाई साह्रै रमाइलो लाग्यो र साह्रै खुसी पनि लाग्यो। उहाँले भन्दै हुनुहुन्थ्यो कि पहिलाको समयमा जे जस्तो भए पनि क्रिसमसको साँचो अर्थ बुझिसकेपछि चाहिँ अब म र मेरो परिवार अन्य कुरामा भन्दा पनि यीशु ख्रिस्टले गर्नुभएको उद्धारलाई सम्झेर उहाँलाई धन्यवादी हुने कुरामा चाहिँ क्रिसमसको समयमा अलिक बढी समय बिताउँछौ भन्नुभयो। कति सुन्दर कुरा होइन? उहाँले भन्दै हुनुहुन्थ्यो कि कसरी क्रिसमसको समयमा न त धन्यवादी हामी अरू बेलामा पनि उहाँको उद्धारको निम्ति धन्यवादी छौं, तर क्रिसमसको माहौल चल्दै गर्दाखेरि उहाँको जन्मको कुरा गर्दै गर्दाखेरि उहाँको जन्म पछाडिको कारणलाई सम्झेर हामी केही विशेष समय चाहिँ उहाँलाई धन्यवाद दिन बिताउँछौ। हामी सबै परिवार भेला हुन्छौं र उहाँ चाहिँ परमेश्वर भएर पनि गाईको गोठमा हाम्रो उद्धारको निम्ति जन्मिनु भएको कुरालाई सम्झेर हामी उहाँलाई आराधना दिन्छौं, हामी उहाँलाई धन्यवादका शब्दहरू चढाउँछौ र केही समय चाहिँ त्यसरी हामी उहाँको उपस्थितिमा बिताउँछौ ताकि क्रिसमसको मुख्य उद्देश्यलाई चाहिँ हामी मुख्य कारणलाई चाहिँ हामी कहिले पनि नबिर्सौं। हामी हाम्रो बच्चाहरूलाई पनि त्यही कुरा सिकाउँछौ कि क्रिसमस भनेको गिफ्ट मात्र होइन, होइन क्रिसमस ट्री राख्नु मात्र क्रिसमसको महत्वपूर्ण कुरा होइन अथवा नयाँ लुगा लगाएर होइन नाच्नु गाउनु मात्रै क्रिसमस होइन, तर क्रिसमस चाहिँ यो कारणले गर्दा विशेष छ किनकि परमेश्वरको पुत्र यीशु ख्रिस्ट हामी निम्ति संसारमा आउनु भएको हो भन्ने कुरा चाहिँ हामी हाम्रो बच्चाहरूलाई पनि सिकाउँछौ। र अर्को उहाँहरूले बाँड्नु भएको र मलाई एकदमै मजा लागेको कुरा चाहिँ के थियो भने उहाँले भन्दै हुनुहुन्थ्यो कि क्रिसमसको समयमा हामी सुसमाचारको कुरालाई अझ बढी महत्व दिन थालेका छौं। जब हामीले क्रिसमसको साँचो अर्थ बुझ्यौं त्यसपछि चाहिँ यो कुरा चाहिँ अरूलाई पनि सुनाउनु पर्ने रहेछ किनकि संसार त अझै पनि कति मानिसहरू पीडामा छन्, अशान्तिमा छन् अनि यीशु ख्रिस्ट संसारमा आइसक्नु भयो होइन, उहाँले चाहिँ त्यो शान्ति अफर गरिसक्नु भएको छ तपाईँको लागि मात्र, तपाईँले त्यसलाई ग्रहण गर्न मात्र बाँकी छ भन्ने कुरा चाहिँ धेरैजनालाई थाहा छैन रहेछ। त्यो कारणले गर्दा क्रिसमसको यो माहौललाई चाहिँ हामीले सुसमाचारको निम्ति पनि प्रयोग गर्छौं ताकि परमेश्वर जुन उद्देश्यको साथमा आउनुभयो त्यो उद्देश्य अरू मानिसले पनि थाहा पाउन् र उहाँले दिनुभएको शान्ति र क्षमा र उद्धारलाई ग्रहण गरून् भन्नको लागि हामी सुसमाचारमा पनि आजभोलि चाहिँ एकदमै धेरै समय खर्च गर्छौं ताकि क्रिसमसको शुभकामना सँगसँगै त्यसको उद्देश्य पनि बाँड्न सकौं भन्ने कुरा हाम्रो श्रोता सुशीलाले हामीलाई बताउँदै हुनुहुन्थ्यो। कति सुन्दर कुरा होइन, सुन्दा पनि कति आनन्द लाग्ने कुरा। उहाँले जसरी क्रिसमसको साँचो अर्थ थाहा पाएर क्रिसमस मनाउने तरिका परिवर्तन गर्नुभयो, मलाई विश्वास छ आजको कार्यक्रम सुन्ने तपाईँ सम्पूर्ण श्रोताले पनि आजसम्म यदि क्रिसमसको साँचो अर्थ मजाले बुझ्नु भएको थिएन भने अब उसो चाहिँ तपाईँले पनि क्रिसमसलाई हिँड्ने तरिका परिवर्तन हुनेछ भन्ने मैले आशा लिएको छु। यदि तपाईँसँग पनि यस्तै केही गवाईका कुरा छन् अथवा तपाईँ पनि आफ्नो केही अनुभवहरू हामीसँग बाँड्न चाहनुहुन्छ भने कार्यक्रमको अन्तिममा हाम्रो ठेगाना दिन्छौ त्यसमा तपाईँ हामीलाई पत्रचार गर्न सक्नुहुन्छ फोन एसएमएस अथवा यदि तपाईँ फेसबुक चलाउनुहुन्छ तपाईँ अनलाइनमा सोसियल मिडियामा हुनुहुन्छ भने टीडब्ल्यूआर नेपाल फेसबुक पेजमा तपाईँले आफ्ना कुराहरू लेखेर हामीलाई पठाउन सक्नुहुन्छ अथवा सम्पर्क हामीलाई सिधै डाइरेक्ट फोन कल गरेर पनि तपाईँले आफ्ना कुराहरू बाँड्न सक्नुहुन्छ। हाम्रो नियमित श्रोता सुशीलालाई धेरै धेरै धन्यवाद मैले आफ्नो कुरा हामीसँग बाँडिदिनुभयो र म अरू पनि श्रोताहरूको यस्तै उत्साहजनक र एकदमै इन्सपायर गर्ने कहानीहरू कथाहरू या उहाँको जीवन गवाईहरू सुन्नको लागि म सधैँ उत्साहित छु। तपाईँले पनि आफ्ना कुराहरू हामीसँग बाँड्न सक्नुहुनेछ। प्रिय श्रोता मित्र, तपाईँ अहिलेसम्म कार्यक्रम नारी आशा सुनिराख्नु भएको थियो र आजदेखि हामीले क्रिसमस विशेष कार्यक्रम शुरू गरेका छौं र यो महिनाभरि नै तपाईँले क्रिसमससँग सम्बन्धित विभिन्न विषयमा कार्यक्रम कुराकानी सुन्न सक्नुहुनेछ र मलाई एकदमै विश्वास छ तपाईँले महिनाभरि जति पनि क्रिसमसको बारेमा विभिन्न विषयसँग सम्बन्धित रहेर कार्यक्रममा जे जति सुन्नुहुन्छ त्यो कुराले तपाईँलाई पक्कै आशिषित गर्नेछ र क्रिसमसलाई एउटा नयाँ अनि एकदमै गहिरो रूपमा बुझ्न तपाईँलाई सहायता मिल्नेछ भन्ने कुरा मैले विश्वास लिएको छु। तपाईँ सँगसँगै म पनि यो महिनाभरि यी कार्यक्रमका विषयहरूबाट आशिषित हुने पक्का नै छ। आज पहिलो हप्ता डिसेम्बरको पहिलो हप्ता हामीले सुन्यौं क्रिसमसको साँचो अर्थको बारेमा। हामीले सुन्यौं कि क्रिसमस भनेको खालि खाने लाउने अथवा रमाइलो गर्ने अथवा घर सजाउने अथवा क्रिसमस ट्री सजाउने मात्रै कुरा हुँदैन रहेछ। क्रिसमस भनेको चाहिँ परमेश्वरले आफ्नो प्रेम देखाउनु भएको एउटा सुन्दर चिन्ह रहेछ होइन, जुन चिन्ह अनुसार चाहिँ स्वयं परमेश्वरको पुत्र येशू चाहिँ यस संसारमा हाम्रो उद्धारको निम्ति आउनु भएको, हामीलाई क्षमा दिनको लागि, हामीलाई शान्ति दिनको लागि, हामीलाई नयाँ
1: एसई कक्षा 11 कहाँ पढ्ने होला।
2: म पनि त्यही सोच्दैछु, अब राम्रो कलेजमा पढ्न पाए हुने।
3: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
1: अङ्कल एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
3: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
2: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
3: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
2: अनि पढाइ चाहिँ के हुँदो रहेछ?
3: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
1: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
3: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
1: लोकेशन कहाँ हो अङ्कल?
3: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
2: त्यसो भए त म त यही जाने भए।
1: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
3: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइमा प्रतिभा र भविष्य बनाउने कलेज।
4: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। यस गाह्रोमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1 पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको, अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम, 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म। सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा माथि कर्ण। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लास नेपाल संस्था तथा
5: I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry, I'm sorry,

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुने FM 101.2 MHz
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुने FM 101.2 MHz
2: उज्जवल भविष्यको लागि हाम्रो
3: Studio time.
0: 7 p.m.
4: Start digital color lab tatha dwaramai offset press. Solu Dutu Nagarpalika 5 Solu Kumbu.

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सुरु समाचार लिएर आइपुगे म सरस्वती पुरी। हिमाल आरोहणका क्रममा सातजनाको मृत्यु, तिवारीको शव ल्याउन कठिन, तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको उपाधि, लाक्पा निमा र मन कुमारलाई गणतन्त्र दिवसको अवसरमा सानो दुधकुण्ड मन्दिरको सरसफाई, रानु छात्री 25 वर्षीय सरिता म्यागेन लामाले गरिन् सगरमाथाको सफल आरोहण, सोलु दुधकुण्डका चार उत्कृष्ट विद्यार्थी नगद र प्रमाणपत्र सहित सम्मानित, सगरमाथा आरोही निगमा र दोन्दु शेर्पा सम्मानित, दुधकोशी जलाशयुक्त जलविद्युत आयोजनामा यसै वर्ष ठेका भन, ओखलढुङ्गा खोटाङ र उदयपुर जोड्ने जोडपी घाटको दुई झुलुङ्गे पुल उद्घाटन, अत्याधिक गर्मी भइरहेको पश्चिम तराईमा पनि वर्षा केही शीतल अनुभव, पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यको कार्य विभाजन, पालिका चुनावमा प्रतिस्पर्धाका लागि लिडरशिप अनिवार्य रहेको कंग्रेस सभापति थापाको भनाई, भारतमा रवि लामी छानेले नेपालीसँग अन्तर्क्रिया गर्ने, अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 18 जनाको ज्यान गयो, इरानसँगको युद्ध विराम र सम्झौता बारे ट्रम्प अझै अनियमित, र डीएलएसमा नेपाल एक टोली केरला क्रिकेट एसोसिएशनसँग पराजित।
1: ए बाबु, मेरो त हात खुट्टा अनुमासा झमझम गर्छ, तिमासले विराम बनायो, मेरो पनि केटी हो केटे खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर विराम भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त। हामीसँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843849852, 9824417718, 9843349696 र 9861314472। अन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा। सन् 2026 वसन्त ऋतुमा सगरमाथा लगायतका हिमाल आरोहणका क्रममा हालसम्म 7 आरोही र पथ प्रदर्शकको ज्यान गएको छ। त्यसमध्ये 2 भारतीय आरोही रहेको पर्यटन विभागले जनाएको छ। सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा 2 भारतीय आरोहीको निधन भएको हो। पर्यटन विभाग र आधार शिविर स्थित सम्पर्क अधिकृतका अनुसार मृत्यु हुनेमा भारतीय नागरिकहरू अरूण कुमार तिवारी र सन्दीप आर्य रहेका छन्। त्यस्तै खुम्बुवा स्थलबाट हुँदै पहिलो सिभिल तर्फ फिक्स रूटको एंकर नम्बर 2 र 3 को बीचमा 35 वर्षीय विजय घिमिरेको यसअघि नै मृत भइसकेको छ। ट्याग नेपालिका माउन्टेन गाइड सोलु खुम्बु दुतकुण्ड नगरपालिका 7 का घिमिरेको मृत्यु भएको हो। त्यसअघि आधार शिविर नजिकै 7 समेत्रेकसँग आबद्ध पर्वतारोही गाइड माक्पा डेन्डे शेर्पाको निधन भएको थियो। सोलुखुम्बुको सोताङ गाउँपालिका 4 स्थायी घर भएका 52 वर्षीय शेर्पाको आधार शिविर क्षेत्र नजिकै बाटोबाट लडेर मृत्यु भएको पुष्टि गरिएको छ। त्यस्तै पासल नामु गाउँपालिका 5 का फुरा गेन्जुङ शेर्पाको पनि निधन भएको छ। त्यसै गरी डेभिड रोबी मेक र जोहोआ मेसन सेलीको मकालु हिमाल आरोहणका क्रममा क्रमशः मकालु 3 र मकालु 1 क्षेत्रमा मृत्यु भएको विभागले जानकारी दिएको छ। मृत्यु भएकाहरूको शव व्यवस्थापन भए पनि भारतीय आरोही अरूण कुमार तिवारीको शव घटनास्थलमै छाडिने भएको छ। शव उतारमा भौगोलिक कठिनाई र खर्च अधिक हुने भएकाले तिवारीको परिवारले शवलाई भगवान शिवको निवास वा देवभूमिमा छाड्ने निर्णयमा पुगेका हुन्। सगरमाथाबाट ओर्लाने क्रममा मृत्यु भएका हैदराबाद निवासी तिवारीको परिवारले धार्मिक विश्वास खर्च अभाव झन्झटिलो प्रक्रिया र उद्धारमा जटिलताका कारण सगरमाथा क्षेत्रमै छाड्ने निर्णय गरेको भारतीय संचार माध्यमहरूले उल्लेख गरेका छन्। टाइम्स अफ इण्डियाका अनुसार उहाँकी श्रीमती र 2 छोरीले तिवारीको शव हिमालमै व्यवस्थापन गर्न अनुमति दिइसकेको जनाइएको छ। सगरमाथाबाट ओर्लाने क्रममा हिमाली स्टेप नजिकै मृत्यु भएका तिवारीको शव हिउँको कारणले गर्दा बरफ काट्नुपर्ने -63 डिग्रीमा शरीर कडा हुने भएकाले टुक्रिन सक्ने अनुमान गरिएको छ। तर परिवारले अपमानित तरिकाले शव ल्याउन अस्वीकार गरेका हुन्। तिवारीको परिवारले हिमाल प्रतिको उहाँको प्रेमलाई सम्मान गर्न शव हिमालयमा गाड्न अनुमति दिने निर्णय गरेको र सब हैदराबादमा फिर्ता लैजान 90 लाख रूपियाँसम्म खर्च हुने पनि टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ। तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको महिलातर्फ नेपाल प्रहरीकी प्रहरी चौवान लाक्पा निमा शेर्पा प्रथम हुनु भएको छ। सोलुखुम्बुको खुम्बु पासल लामो गाउँपालिका 4 स्थित सगरमाथा आधार शिविरबाट शुरू भएको 42 किलोमिटर दूरीको पूर्ण म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै शेर्पाले पहिलो स्थान हासिल गर्नुभएको हो। इलाका प्रहरी कार्यालय बेलबारी मोरङ दरबन्दी भैघाल नेपाल प्रहरी शारीरिक संगठन तथा खेलकुद शिक्षालय महाराजगंज काठमाण्डौमा कार्यरत उहाँले निर्धारित दूरी 4 घण्टा 34 मिनट 43 सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जित्न सफल हुनुभएको छ। उहाँको यस उपलब्धिप्रति जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बधाई ज्ञापन गर्दै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरेको छ। महिलातर्फकै प्रतिस्पर्धामा दिलकला कुलुम 5 घण्टा 32 मिनट 3 सेकेण्डमा दूरी पार गर्दै दोस्रो हुनुभएको छ भने आङदानी शेर्पाले 6 घण्टा 21 मिनट 44 सेकेण्डमा दौड़ पूरा गरी तेस्रो स्थान हासिल गर्नुभएको छ। यस्तै पुरूषतर्फको अल्ट्रा म्याराथनमा मनकुमार रोका मगर प्रथम हुनुभएको छ। उहाँले अत्यन्त कठिन मानिने उक्त दौड़ 7 घण्टा 37 मिनट 8 सेकेण्डमा पूरा गर्नुभएको छ। मिलन कुलुङले 8 घण्टा 1 मिनट 11 सेकेण्ड सहित दोस्रो तथा जंगवीर कुलुङ 8 घण्टा 22 मिनट 25 सेकेण्ड सहित तेस्रो हुनुभएको छ। विश्वकै उच्च स्थानमा आयोजना हुने यस चुनौतीपूर्ण म्याराथनमा विजेता खेलाड़ीहरूले साहस धैर्य र क्षमताको उत्कृष्ट प्रदर्शन गर्दै नयाँ कीर्तिमान सहित सफलता हासिल गरेका छन्। रामेछाप जिल्लाको लिखुतामा कोशी 5 निवासी 25 वर्षीय सरिता म्यागेन लामा घिसिङले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। उहाँले मे 27 तारीकका दिन बिहान 5 बजेर 15 मिनट जाँदा सगरमाथाको शिखरमा पाइला टेक्नु भएको हो। अदम्य साहस र दृढ़ संकल्पकी प्रतिमूर्ति सरिताले सगरमाथा आरोहणको पूर्व तयारी स्वरूप सोही वर्षको अप्रिल 10 लोगुचे हिमालको समेत सफल आरोहण गर्नु भएको थियो। सरिताले आफ्नो यस सफलतालाई नेपालको साहसिक पर्यटन र पर्वतारोहण क्षेत्रको प्रवर्धनमा लगाउने लक्ष्य राख्नु भएको छ। नेपालमा लुकेर रहेका प्राकृतिक सौन्दर्य र यस क्षेत्रमा रहेका अपार अवसरहरूलाई विश्व सानो चुनाउन आफू प्रतिबद्ध रहेको उहाँले बताउनु भएको छ। सबै माथाको सफल आरोहणपछि आफ्नो मुख्य उद्देश्य र भावी योजना प्रष्ट पार्दै साहसी आरोही सरिताले आफ्नो यो उपलब्धि मार्फत नेपालको साहसिक पर्यटनलाई विश्वभर प्रवर्धन गर्ने विचार व्यक्त गर्नुभयो। विशेष गरी नेपाली महिलाहरूलाई साहसका साथ अगाडि बढ़दै समाजमा असम्भव देखिने चुनौती र लक्ष्यहरूलाई सहजै पछ्याउन प्रेरणा दिन नै आफ्नो मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ। कम उमेरमै सगरमाथाको सफल आरोहण गरेर राष्ट्रकै गौरव बढ़ाउन सफल सरिताको यो यात्रा आगामी पुस्ताका लागि विशेष गरी साहसिक क्षेत्रमा आउन चाहने महिलाहरूका लागि एउटा जीवन्त र ऊर्जावान प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ। सोलुक खुम्बुको सोलु दुतकुण्ड नगरपालिका भित्रका चारजना उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको छ। डाक्टर थोमस वास्तोलाको संयोजनमा स्थापना गरिएको विद्यावारिधी लक्ष्य पुरस्कार कार्यक्रम अन्तर्गत शैक्षिक सत्र 2081-82 कक्षा 8 परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल छात्र छात्राहरूलाई नगद पुरस्कार मेडल तथा प्रमाण पत्र सहित शुक्रबार सम्मान गरिएको हो। सल्लेरी स्थित भोलागिरी होटलमा सम्पन्न उक्त सम्मान कार्यक्रम सोलुखुम्बु इनिसिएटिभका अध्यक्ष रोहित प्रसाद वास्तुलाको अध्यक्षता तथा पुरस्कारका संरक्षक एवं संयोजक डाक्टर थोमस वास्तुलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त विशेष समारोहमा बोल्दै संस्थाका संरक्षक डाक्टर वास्तुला लगायत अन्य वक्ताहरूले यस्ता प्रोत्साहनमुखी र रचनात्मक कार्यक्रमहरूले विद्यार्थीहरूमा सकारात्मक प्रतिस्पर्धात्मक क्षमता र आत्मविश्वास बढ़ाउने विचार व्यक्त गरेका छन्। यस पटक सम्मानित हुने जिम्मेदार विद्यार्थीहरूमा गाना माध्यमिक विद्यालयका जनक भुजेल, जुन्देशी माध्यमिक विद्यालयकी छात्रा रेमिका राई, जनजागृति माध्यमिक विद्यालयकी छात्रा शर्मिला तामाङ र ताक्सिङ माध्यमिक विद्यालयका छात्र बाबा जाङ्गु तामाङ रहनु भएको छ। यी विद्यार्थीहरूलाई भविष्यको अध्ययनमा थप ऊर्जा उत्साह र प्रेरणा मिलोस् भन्ने पवित्र उद्देश्यले पुरस्कार प्रदान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ। सोलो दुतकुण्ड नगरपालिका चार फाप्रीमा अवस्थित सानो दुतकुण्ड मन्दिर परिसर सरसफाई गरिएको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको सक्रियतामा मन्दिरको सरसफाई गरिएको हो। धार्मिक सम्पदाहरूको संरक्षण तथा परिसरको वातावरणमा सफा सुग्घर राख्ने उद्देश्यले मन्दिर सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभयो। गणतन्त्र दिवसको अवसरमा प्रहरी टोली र जुर्गा बक्स गर्ने सुरक्षा गुल्म सल्लोरी सोलुखुम्बुबाट खटिएका नेपाली सेनाका जवानहरू लगायतको टोली मन्दिर सरसफाईमा खटिएका थिए। सदरमुकाम सल्लोरीबाट 30 कोस उत्तरमा पर्ने सानो दुतकुण्डमा रहेको पानी सेतो देखिने भएकाले यसलाई दुतकुण्ड भनिएको हो। समुद्री सतहदेखि 4600 मिटरको उचाइमा पर्ने सानो दुतकुण्डमा जनै पूर्णिमाको अवसरमा भव्य मेला लाग्ने गरेको छ। सगरमाथा दिवसको अवसरमा शुक्रबार काठमाण्डुमा एक विशेष समारोहका बीच साहसी युवा पर्वतारोही मिङमार डोन्डु शेर्पालाई सम्मानित गरिएको छ। दोलखाको जिरी नगरपालिका निवासी शेर्पाले हालसम्म 6 पटक सगरमाथाको सफल आरोहण गरिसक्नु भएको छ। एक्सप्लोर नेपाल नेटवर्कद्वारा आयोजित उक्त कार्यक्रममा उहाँको साहसिक योगदानको उच्च कदर गरिएको छ। पर्वतारोहणका प्रशिक्षकका रूपमा कार्यरत शेर्पाले विक्रमसम्म 2089-80 वैशाख 24 गते पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेक्नु भएको थियो। उहाँले हालसम्म संसारका 8000 मिटर भन्दा अग्ला 8 वटा हिमालको सफल आरोहण गरेर कीर्तिमान कायम गरिसक्नु भएको छ। नयाँ बालेश्वर स्थित उमोर्जा कफीमा सम्पन्न उक्त सम्मान कार्यक्रममा माउन्टेन गाइड एसोसिएशन नेपाल मोगानका अध्यक्ष संजीव गुरूङले शेर्पालाई सम्मान पत्र प्रदान गर्नु भएको थियो भने अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक उत्पादक बालकृष्ण बस्नेतले दोस्रोलाई उडाएर उहाँको सम्मान गर्नुभएको छ। यसै गरी आयोजक संस्थाका अध्यक्ष लीलाराम खड्काले उहाँलाई मायाको चिन्ह स्वरूप कोसेली हस्तान्तरण गर्नुभएको छ। कार्यक्रममा प्रधान सम्पादक बस्नेतले शेर्पाको साहसी कार्य सम्पूर्ण युवाका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गर्नुभयो। नेपालका हिमालहरूलाई विश्वमा चिनाउन पर्वतारोहीहरूले पुर्याएको योगदान अतुलनीय रहेको चर्चा गर्दै उहाँले पर्वतारोहण क्षेत्रमा खटिने श्रमजीवीहरूको राज्यले उचित कदर गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। सम्मानित व्यक्तित्व शेर्पाले स्वदेशमा नियमित काम र पर्याप्त आमदानीको अभावका कारण पर्वतारोहण क्षेत्रका दक्ष मजदूरहरू तीव्र रूपमा वैदेशिक रोजगारीमा गइरहेको परिवेशप्रति चिन्ता व्यक्त गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि एवं मोगानीका अध्यक्ष गुरूङले पर्वतीय पर्यटनमा समर्पित श्रमिकहरूको हक हितका लागि सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड़ दिनुभयो। प्राकृतिक सम्पदाका रूपमा रहेका हिमालहरूको संरक्षण गर्नुका साथै यस क्षेत्रमा कार्यरत मजदूरहरूको कल्याण र वृत्ति विकासमा ध्यान दिनु आवश्यक रहेको उहाँको भनाइ छ। आयोजक संस्थाका अध्यक्ष खड्काले शेर्पाले पर्वतारोहणका माध्यमबाट जीविको मात्र नभई समग्र राष्ट्रकै गौरव र प्रतिष्ठा अभिवृद्धि गरेकाले संस्थाका तर्फबाट उहाँलाई सम्मान गरिएको प्रश्न पार्नुभयो। तेन्जिङ नोर्गे शेर्पा ओपन लेड क्लाइम्बिङ प्रतियोगिताको तेस्रो संस्करणको उपाधि रोनको प्रेती र स्वस्तिका चौधरीले जितेका छन्। शुक्रबार काठमाडौँ स्थित एस्ट्रेकमा सम्पन्न प्रतियोगितामा रोनक पुरूषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन बनेका हुन्। नेपाल राष्ट्र पर्वतारोहण पथ प्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएशनको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरूष तथा महिला दुवै विधामा प्रतिस्पर्धा गरिएको थियो। पुरूषतर्फ रोनको प्रति विजेता भन्दा मिर्का नोरिस दोस्रो र तेन्जिङ दक्षिण राई तेस्रो भएका छन्। यस्तै महिलातर्फ स्वस्तिका चौधरी च्याम्पियन बन्दा एङ्गिला शेर्पा दोस्रो पञ्चमाया तामाङ तेस्रो हुनुभएको छ। दुवै विधाका विजेताले 50,000, दोस्रोले 30,000 र तेस्रोले 20,000 रूपियाँ नगद पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिताको फाइनल चरणमा 6 पुरूष र 6 महिला गरी 12 खेलाडी पुगेका थिए। पुरूषतर्फ एक विदेशी आरोही पनि फाइनलमा प्रवेश गरेका थिए। खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दुधकोशी स्थित रबुवा घाटबाट उत्पादन गर्न लागि 670 मेगावाट क्षमताको दुधकोशी जलाशयुक्त जल विद्युत आयोजना अगाडि बढ़ने भएको छ। नेपाल सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 को बजेटमा दुधकोशी जलाशयुक्त जल विद्युत आयोजना समावेश गरेपछि आयोजनाको काम अगाडि बढ़ने निश्चित भएको हो। दुधकोशी जलाशयुक्त जल विद्युत आयोजनालाई नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढ़ाउने गरियो। अर्थमन्त्री डाक्टर सोरेन वाघेले बजेटमा समावेश गर्नुभएको छ। दुधकोशी आयोजना संचालनका लागि ठिक्का आह्वान गरेर आयोजनाको काम अगाडि बढ़ाउने अर्थमन्त्री डाक्टर वाघेले बजेट भाषण मार्फत जानकारी दिनु भएको छ। खोटाङको रावादेशी गाउँपालिका टीम लामी डाँडा र ओखलढुङ्गाको चिसङ्खु गढ़ी गाउँपालिका छ भदौरीको सिमानामा पर्ने रबुवा घाटबाट उत्पादन गरिने बहुउद्देश्य जल विद्युत आयोजनाका लागि तत्कालीन अर्थमन्त्री वर्षमान पुनको पालामा नेपाल सरकार र लगानीकर्ता बीच सहमति जुटाइएको थियो। करिब 43 वर्ष अघि अध्ययन गरिएको दुधकोशी जलाशयुक्त जल विद्युत आयोजनामा एसियाली विकास बैंक लगायतका वित्तीय संस्थाहरूले लगानी गर्ने जनाइएको छ। दुधकोशी आयोजनाले ओगट्ने खोटाङ ओखलढुङ्गा र सोलुखुम्बुका सरकारी तथा व्यक्तिका गरी करिब 25,000 रोपनी जग्गा प्राप्ति अधिग्रहणको प्रक्रिया अगाडि बढ़ाइएको छ। जलाशयुक्त जल विद्युत आयोजना संचालनका लागि सरकारी जग्गा बाहेक व्यक्तिको नाममा रहेको 20,000 रूपियाँ जग्गा अधिग्रहण हुने अनुमान गरिएको विद्युत प्राधिकरणले जानकारी दिएको छ। बजेट अभावका कारण व्यक्तिको नाममा रहेको जग्गाको मुआवजा लामो समयसम्म निर्धारण नहुँदा जलविद्युत आयोजना नबन्ने हो कि भन्ने चिन्ता बढ़दै गएको थियो। दुधकोशी आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ। सरकारको राष्ट्रिय गौरवको आयोजनामा रहेको दुधकोशी आयोजनाले ओगट्ने जग्गाको मुआवजा निर्धारणका लागि राय सुजापीमा बसेको सर्वदलीय बैठकले जग्गा प्राप्ति ऐन 2034 बमोजिम चलन चल्तीको मूल्य वन तथा वित्तीय संस्थाले गर्ने मूल्यांकन जिल्लामा कारोबार भएको मूल्य र सरकारी बजेटलाई आधार मानेर जग्गाको मूल्य निर्धारण गर्ने निचोड़ निकालेको छ। गणतन्त्र दिवस 2083 अवसरमा उखलढुङ्गाको माने भन्ज्याङ गाउँपालिका छ स्थिवसुन कोशी र बुटकोशी नदीको संगम स्थल जोरती घाटमा विशेष कार्यक्रम गरी दिवस मनाइएको छ। जिल्ला समन्वय समिति उखलढुङ्गाको आयोजनामा सम्पन्न कार्यक्रममा उखलढुङ्गा खोटाङ उदयपुरका जनप्रतिनिधि सरकारी कार्यालयका प्रमुख राजनैतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको मुख्य सहभागिता रहेको थियो। सो अवसरमा ऐतिहासिक धार्मिक तथा प्राकृतिक महत्व बोकेको जोरती घाटमा तीन जिल्लालाई जोड्ने दुईवटा झुलुङ्गे पुलको औपचारिक उद्घाटन गरिएको छ। जिल्ला समन्वय समिति उखलढुङ्गाका प्रमुख टेकराज भट्टराई र खोटाङका पूर्व सांसद टंक बहादुर राईले संयुक्त रूपमा रिबन काटेर पुलको उद्घाटन गर्नुभयो। निर्माण सम्पन्न पुल मध्ये उखलढुङ्गा खोटाङ जोड्ने पुल 134 मिटर तथा उखलढुङ्गा उदयपुर जोड्ने पुल 178 मिटर लम्बाईको रहेको जनाइएको छ। सस्पेन्सन ब्रिज डिभिजन कार्यालय पुलचुक ललितपुर र अप्पर तामाकोशी जेकेजेभीबी 2081 असारमा निर्माण सम्झौता भएको थियो। गर्मी बढेर केही समयदेखि जनजीवन प्रभावित भइरहेको पश्चिम तराईमा पनि वर्षा भएको छ। आज दिउँसोपछि लुम्बिनीदेखि पश्चिमतर्फको तराईमा पनि वर्षा भएको हो। पछिल्लो 24 घण्टामा मधेस बागमती गण्डकी र कर्णाली प्रदेशका सबैजसो ठाउँमा पानी परेको छ। कोशी लुम्बिनी सुदूरपश्चिमकामा पनि धेरै ठाउँमा पानी परेको छ। पानी परेपछि तराई मधेसको गर्मी निकै घटेको छ। कैलाली र कञ्चनपुरमा भने वर्षा नहुँदा गर्मी कायमै छ। देशमा सक्रिय वर्षा गराउने मौसम प्रणाली गए रातिदेखि पश्चिमतर्फ सर्दै गएको हो। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा अझै केही घण्टासम्म वर्षा हुन सक्ने सम्भावना छ। प्री मनसून गतिविधि सक्रिय रहेकाले अझै केही दिन देशका विभिन्न ठाउँमा वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ। यसैबीच नेपालको पश्चिम तथा मध्य नेपालमा प्रभाव पार्न सक्ने खालको मौसम प्रणाली विकास भइरहेको मौसमविदले बताएका छन्। मौसमविद उज्जवल उपाध्यायका अनुसार भारतको उत्तरी मैदान क्षेत्रमा विकसित भइरहेको प्रणालीले पश्चिम तथा मध्य नेपालमा प्री मनसूनको वर्षा सक्रिय हुन सक्छ। हिमाली तथा उच्च पहाड़ी तराई भागमा समेत केही दिन गर्जन वर्षा चट्याङ तथा हावाहुरीको सम्भावना रहेको उहाँले बताउनुभयो। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि आफ्नो नीतिगत प्राथमिकता सार्वोच्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ थेपले शनिबार कोशी प्रदेश सभामा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माणको लक्ष्यलाई केन्द्रमा राखिएको छ। जनमुखी सेवा प्रभावी भौतिक पूर्वाधार निर्माण कृषि क्षेत्रको सबलीकरण स्वास्थ्य शिक्षा र सामाजिक न्याय सहितको समावेशी विकास तय बजेटको प्राथमिकतामा राखिएको छ। प्रदेश सरकारले सार्वजनिक सेवा प्रभावलाई प्रभावकारी बनाउन डिजिटलाइजेशनमा जोड़ दिने भएको छ। विकास आयोजनाहरूको कार्यान्वयनमा हुने ढिलासुस्ति अन्त्य गर्न र नतिजामा आधारित वित्तीय अनुगमन तथा मूल्यांकन प्रणालीलाई कड़ाईका साथ लागू गरिने प्राथमिकतामा पनि उल्लेख गरिएको छ। पर्यटनतर्फ कोशी प्रदेशका सांस्कृतिक धार्मिक र प्राकृतिक सम्पदाहरूको संरक्षण गर्दै पर्यटन प्रवर्धनका लागि विशेष कार्यक्रमहरू ल्याइनेछ। मन्त्री लिङ थेपले 2083 सालदेखि 2085 असार मसान्तलाई कोशी भ्रमण वर्षका रूपमा मनाउने र यस अवधिमा बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न पर्यटकीय गन्तव्य र पदमार्गहरूमा विकास बजेट केन्द्रित गर्ने बताउनुभयो। सरकारले आर्थिक विधेयक 2083 तथा आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत पूँजीगत लाभ कर सम्बन्धी विध्यमान व्यवस्थामा संशोधन गरेको छ। संसदमा प्रस्तुत आर्थिक विधेयक अनुसार सेर कारोबार र घर जग्गा कारोबारमा लाग्दै आएको पूँजीगत लाभ कर बढ़ेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत सूचीकृत कम्पनीका धितो पत्र बिक्री गर्दा लाग्दै आयको लाभ करले अन्तिम हुने व्यवस्था सहित एक वर्षभन्दा बढ़ी समय राखेर शेयर बेच्दा 4.5% र एक वर्षभन्दा कम अवधिभित्र शेयर बेच्दा 10% लाभकर तिर्नुपर्ने व्यवस्था गरिएको हो। यसअघि आयकर ऐनमा नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निशुल्कबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायकोले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा 365 दिनभन्दा बढ़ी स्वामित्व रहेको हितको लाभ रकमको 5% र 365 दिनभन्दा बढ़ी अवधिको स्वामित्वमा रहेको हितको लाभ रकमको 7.5% का दरले कर लाग्ने व्यवस्था रहेको थियो।

यसले संगठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी पाउनु भएको छ। उपाध्यक्ष र उपमहासचिवहरूलाई प्रातिका विभाग तथा फाँटहरूको संयोजन र नौमध्ये छ जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले आउँदो पालिका चुनावमा पार्टीबाट उम्मेद्वार हुन लिडरशिप एकाडेमीमा भर्ना लिएर कोर्स पूरा गर्नु अनिवार्य हुने बताउनु भएको छ। नेपाल थारू संघको प्रथम महाधिवेशन उद्घाटन सत्रमा बोल्दै सभापति थापाले लिडरशिप एकाडेमीको कोर्स पूरा नगरेका नेतालाई उम्मेद्वार नबनाइने बताउनु भएको छ। उहाँका अनुसार लिडरशिप एकाडेमी भनेको नेतृत्वको छुट्टै युनिट हो जसमा केही दिनमा खुल्ला आह्वान हुनेछ। 753 पालिकाको अध्यक्ष वा मेयरको पदमा प्रतिस्पर्धा गर्न अनिवार्य रूपमा लिडरशिप एकाडेमीमा भर्ना भएर कोर्स पूरा गर्नुपर्ने उहाँको भनाई छ। नयाँ उम्मेद्वार वा दोहोरिन चाहने सबैका लागि कोर्स आवश्यक रहेको उहाँको भनाई छ। यसपटक 753 पालिका मध्ये कम्तीमा पनि 100 पालिकामा मेयर वा अध्यक्ष महिला उम्मेद्वार बनाउने पार्टीको तयारी रहेको भन्दै सभापति थापाले कोर्स पूरा गर्न महिलाहरूलाई आग्रह गर्नुभयो। राष्ट्रपतिका सभापति रवि लामिछानेले भारतमा नेपालहरूसँग भेटघाट र नेपालीहरूसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने तय भएको छ। भारत भ्रमणमा जान लागेका सभापति लामिछानेले जेठ 21 गते नेपालीहरूसँग अन्तर्क्रिया गर्न लाग्नु भएको हो। नेपाली सम्पर्क मंच भारतको आयोजनामा हुने कार्यक्रम 3 बजे लाज पटना शुरू हुने जनाइएको छ। सभापति लामिछानेले 18 गते भारत जाँदै हुनुहुन्छ। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विदेश मन्त्री एस जयशंकर लगायत उच्च स्तरीयसँग भेट गर्नुहुनेछ। अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा 10 जना बालबालिका सहित 18 जनाको ज्यान गएको छ। अरू 29 जना घाइते भएका छन्। पाकिस्तानबाट फर्केका अफगान परिवारहरू चढ़ेको ट्रक पल्टिएको प्रान्तीय अधिकारीलाई उद्योग गर्दै एफसीले जनाएको छ। लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक नियाजवाईका अनुसार 10 जना बालबालिका 5 जना महिला र 3 जना पुरूष सहित 18 जनाको ज्यान गएको छ। पाकिस्तानले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कड़ा नियम लागू गरेसँगै धेरै अफगानहरू आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रम बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध विराम अवधि थप गर्ने तथा हर्मुजल मार्ग पूर्ण रूपमा संचालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गरेको भए पनि अन्तिम निर्णय अझै नभएको बताउनु भएको छ। व्हाइट हाउसमा राष्ट्र सुरक्षा सल्लाहकारसँग झण्डै 2 घण्टा लामो बैठक सम्पन्न भएको छ। तर ठोस विषयमा कुनै अन्तिम निष्कर्ष नआएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएको बीबीसीले जनाएको छ। राष्ट्रपति ट्रम्पले अमेरिकी सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चितता भएको अवस्थामा मात्रै सम्झौता अगाडि बढ़ाइने धारणा राख्दै आउनु भएको छ। अल इण्डिया गोल्ड कप क्रिकेटमा नेपाल एसोरी आफ्नो पहिलो खेलमा केरला क्रिकेट एसोसिएशनको टोलीसँग पराजित भएको छ। आज भएको खेलमा केरलासँग नेपाली टोली डक वर्थ लुइसका आधारमा 15 रनले पराजित भएको हो। केरलाले दिएको 332 रनको लक्ष्य पछाएको नेपालीले 22 ओभर 3 बलमा 3 विकेट गुमाएर 134 रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो। निरन्तर पानी परेपछि डीएलएसका आधारमा नेपालले पराजित भएको हो। नेपालका लागि देव खनालले 57 र अर्जुन कुमारले 50 रन बनाएका छन्। चुनाको मृत्यु तिवारीको शव ल्याउन कठिन। तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको उपाधि लाक्पा निमा र मन कुमारलाई गणतन्त्र दिवसको अवसरमा सानो दुकुण्ड मन्दिरको सरसफाई। रामी छात्री 25 वर्षीय सरिता म्यागेन लामाले गरिन् सगरमाथाको सफल आरोहण। सोलो दुकुण्डका 4 उत्कृष्ट विद्यार्थी नगद र प्रमाणपत्र सहित सम्मानित। सगरमाथा आरोहिनीमा र डोन्डु शेर्पा सम्मानित। दुकोशी जलसायुक्त जलविद्युत आयोजनामा यस्तै वर्ष ठेक्का भान ओखलढुङ्गा खोटाङ दौदयपुर जोड्ने जोर्ती घाटको 2 झुलुङ्गे पुल उद्घाटन। अत्याधिक गर्मी भइरहेको पश्चिम तराईमा पानी वर्षा केही शीतल अनुभव। पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यको कार्य विभाजन। पालिका चुनावमा प्रतिस्पर्धाका लागि लिडरशिप अनिवार्य रहेको कंग्रेस सभापति थापाको भनाई। भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने। अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 18 जनाको ज्यान गयो। इरानसँग युद्ध विराम र सम्झौता

0: radio next to your heart. Cebu FM 101.2 MHz.
1: आगामी वर्षको बजेटको सिद्धान्तहरूप्रति तय गरेको छु।
2: अमेरिका बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि ड्रोन विकास गर्ने। एसियाली खेलकुद महिला टी ट्वेन्टी छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
3: सामुदायिक सूचना नेटवर्क CIN।
2: सरकारले न्यूनतम पारिश्रमिक 40,000 रूपियाँ तोके पनि यसको प्रभावकारी कार्यान्वयन नै मुख्य चुनौती रहेको छ। यसअघि तोकिएको न्यूनतम पारिश्रमिक समेत धेरै निजी क्षेत्रमा कागजमै सीमित रहनु श्रमिक अधिकार कार्यान्वयनको कमजोर पक्ष हो। नीति घोषणा मात्र नभई त्यसको कड़ाईका साथ सरकारले अनुगमन र नियमन गर्न आवश्यक छ। नत्र न्यूनतम पारिश्रमिक तोक्नु औपचारिकता मात्रै बन्नेछ। सरकार रोजगारदाता र श्रमिक बीचको जिम्मेवार समन्वय बिना यो व्यवस्था सफल हुन सक्दैन। अब खबर संतोष गन्धर्वबाट।

0: ক্ষীর উৎপাদন বিমুখ জস্তা বিশ্ব ভয়ংকর পার্টি প্রবক্তা দেবনাথ চ্যাটার্জীলে বতাউনুভয়। त्यस्तै हिमालयले भने सरकारको आर्थिक नीतिमात्र होइन समग्र शासन प्रणाली शैलीमाथि नै प्रश्न उठाएको छ। पार्टी सचिवालय बैठकपछि जारी अन्तर पार्टी निर्देशिकामा सरकारले संविधान संशोधन राजनीतिक दल र लोकतान्त्रिक मूल्य मान्यतालाई ध्वस्त गर्ने शासन सञ्चालन गरिरहेको एमाले नेता विशाल भट्टराईले सीआईएनलाई बताउनुभयो।
1: यो सरकारले अहिले जो जस्ता क्रियाकलापहरू गरिरहेको छ, गतिविधि गरिरहेको छ, त्यो गतिविधिहरू चाहिँ नारा सुशासनको छ तर व्यवहारमा सुशासनको ठ्याक्कै विपरीत छ। त्यसो भएको हुनाले चाहिँ यो अहिलेको सरकार अब त्यत्रो ठुलो गम्भीर आलोचना गर्ने अलिक बेला भइसकेको छैन। अब समयक्रममा हामी त्यो भन्छौँ भन्नलाई, तर अहिलेलाई हेर्दाखेरि प्रारम्भिक चरणमा हेर्दाखेरि चाहिँ जनताको जे म्यान्डेट प्राप्त गरेर जे नारा दिएर चुनाव जितेर आएको थियो त्यो नारा त्यो उसको महत्वपूर्ण जुन एजेन्डा थियो एजेन्डाबाट विमुख भएको हो कि भन्ने चाहिँ आम बुझायो।
0: यसैको सुनावीले सरकारका गतिविधिको भण्डाचन गर्दै देशव्यापी प्रतिवाद अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत निजी शैक्षिक संस्थाले लिने शुल्कमा 3% शैक्षिक कर लगाउने व्यवस्था गरेपछि निजी क्षेत्रका सरकारवालाले असन्तुष्टि व्यक्त गरेका छन्। आज काठमाडौँमा आयोजित पूर्व विद्यालय शिक्षा संघ नेपालको कार्यक्रममा बोल्दै निजी विद्यालय सञ्चालकहरूले सरकारको उक्त निर्णय

भएको छ। अर्थमन्त्री डाक्टर सोनी मार्जेले बजेटसँगै प्रस्तुत गरेको आर्थिक विधेयक मार्फत निजी शिक्षण संस्था तथा स्वास्थ्य संस्थाले लिने शुल्कमा 3% शिक्षा स्वास्थ्य समानता कर लगाउने प्रस्ताव समेत गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले भारतमा रहेका नेपालीसँग अन्तर्क्रिया गर्नुभएको छ। जेठ 23 गते भारतको लाजपतमा नेपाली सम्पर्क मञ्च भारतको आयोजनामा हुने कार्यक्रममा उहाँले नेपाली समुदायसँग

सुधी यस जयशंकर लगायतका उच्च स्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको हो। यसैबीच भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरेका 453 जना नेपालीलाई बोलिभिया नाका हुँदै स्वदेश फर्काइएको छ। भारतीय प्रहरीको सहयोग र नेपाल प्रहरीको टोलीको समन्वयमा उनीहरूको उद्धार गरिएको हो। उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखेर विवरण

देशका विभिन्न भेगमा बाढ़ी पहिरो र सड़क मर्मतका कारण प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। सड़क विभागका अनुसार पाँच थरको यही वर्ग क्षेत्रमा बाढ़ी र पहिरोले मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ भने भोजपुर र शंखुवा सभाका सड़क खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेका छन्। मकवानपुरको कुलिखानी फाकेल फर्पिन सड़क खण्ड ढलानका कारण करिब एक महिनाका लागि बन्द गरिएको छ। काभी पलाञ्चोक स्थित बीपी राजमार्गको केही खण्डमा पनि सवारी साधन संचालनमा

0: फाखेलरा कुलेखानीको बीचमा रहेको महालक्ष्मी खोलामा नयाँ पुल निर्माण भएको र त्यहाँ चाहिँ अब सड़क मर्मत लगायतको निर्माण कार्य भइरहेको हुनाले सो कार्य सम्पन्न नहुन्जेलसम्मको लागि चाहिँ सड़क खण्ड बन्द गरिएको छ। त्यस्तै गरी यो कान्ति लोकपथको पनि आवागमनलाई चाहिँ अहिले बन्द गरिएको अवस्था छ भने फर्चिङ सड़क खण्डमा पनि साँझ 6 बजेदेखि बिहान 5 बजेसम्मको लागि चाहिँ बन्द गरिएको छ। त्यसै गरी बीबी राजमार्ग पनि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म चाहिँ बन्द गरिएको छ।
1: कोशी प्रदेश सरकारले जनतासँग प्रत्यक्ष सरकार राख्ने विषयलाई प्रमुख बनाउँदै बजेटका सिद्धान्त र प्राथमिकता सार्वजनिक गरेको छ। स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माणको लक्ष्यलाई केन्द्रमा राख्दै प्रदेशले जनमुखी सेवा प्रभाव दिगो भौतिक पूर्वाधार निर्माण कृषि क्षेत्रको सबलीकरण स्वास्थ्य शिक्षा र सामाजिक न्याय सहितको समावेशी विकासलाई बजेटको प्राथमिकतामा राखेको हो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि आफ्नो नीतिगत प्राथमिकता सार्वजनिक गरेको छ। आर्थिक मामला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले आज कोशी प्रदेश सभामा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा सार्वजनिक सेवा प्रणाललाई प्रभावकारी बनाउन डिजिटलाइजेशनमा जोड़ दिने बताउनुभयो।
2: सुशासन विकास समृद्धिको चाहनालाई सार्थक बनाउँदै स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माण गर्न जनमुखी सेवा प्रभाव दिगो भौतिक पूर्वाधार निर्माण कृषि क्षेत्रको सबलीकरण स्वच्छ खानेपानी आपूर्ति दिगो तथा भरपर्दो सिंचाई प्रणाली पर्यटन क्षेत्रको विकास पहुँचयोग्य र विशेषज्ञ सहितको स्वास्थ्य सेवा गुणस्तरीय शिक्षा सामाजिक न्याय सहितको समावेशी विकास र रोजगारीका अवसर सिर्जना गर्न प्रदेशमा उपलब्ध स्रोत साधनको सन्तुलित तथा समन्वय ढंगले परिचालन एवं सम्भावनाको खोजीका लागि आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तय गरेको छ।

0: 선 더 쓰면 내려와. व्यावसायिक आलू खेतीबाट वझाङका किसान लाखौंमा कमाउँदै
1: अहिले हाम्रो यहाँ 2-300 घरधुरी जति लगभग आलू खेतीमा आबद्ध छन्।
2: घरको राशन खानु, छोराछोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु सबै कृषकहरू खुसी छ।
0: तर बर्खायामा आलू भण्डारण गर्न समस्या, सरकारको सहयोग कुर्दै किसान। रिपोर्ट सँगै कलाकारिता क्षेत्रमा डिजिटल संसारको अध्ययारो पक्ष, विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: रामे यो के चलाएको हो यस्तो? उहाँले त आँखै पोल्यो नि, सास्तै पेमा गाह्रो भयो।
4: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
5: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
3: छाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ। नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
4: ए, जनप्रतिनिधि नानी पनि आउनुभएछ नि।
3: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
5: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुला नेपालद्वारा जनहितका लागि जाने सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बझाङको भित्तर्चेर गाउँपालिका अहिले कृषि उत्पादनमा नयाँ उदाहरण बन्दै गएको छ। विशेष गरी वडा नम्बर एकमा यति बेला खेतबारी भरि लटरममा आलू फलेका छन्। कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पक्के क्षेत्र कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलू खेती विस्तार गरिएको छ।
7: बझाङको विद्यार्थी गाउँपालिका वडा नम्बर एकका स्थानीय किसान महेश्वरी बोहराले यो वर्ष 1 क्विन्टल बिउ लगाएर 10 क्विन्टलसम्म आलू बिक्री गरेको अनुभव सुनाउनुभयो। आलू खेतीबाट अहिले दैनिक खर्च चलाउन सहज भएको उहाँको भनाइ छ।
2: 1 क्विन्टल लगाउनेले 15-16 क्विन्टल बेच्यो। 1 कट्टा मकै फलाउने ठाउँमा 16-17 क्विन्टल आलू फले। यसरी कृषकहरूले आफ्नो आमदानीको अनुभव गरे। घरको राशन खानु, छोराछोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु सबै कृषकहरू खुसी छ।
7: पहिले कराईसी उपभोगमा मात्रै सीमित रहेको आलू खेती अहिले आमदानीको मुख्य स्रोत बन्न थालेको छ। उत्पादन बढेसँगै किसानहरूको जीवनशैलीमा पनि परिवर्तन आउन थालेको छ। जय केदार कृषक समूहका अध्यक्ष नरेश बोहराका अनुसार यस वर्ष मात्रै समूह मार्फत करिब 140 क्विन्टल आलू उत्पादन गरिएको छ। आलू खेतीबाट वार्षिक 7-8 लाख रूपियाँसम्म आमदानी हुने गरेको उहाँ बताउनुहुन्छ।
8: शुरूमा त पहिलेदेखि सामान्य आफूलाई तरकारी खान 1-2 गाडो लगाउँथे किसानहरू होइन, र विगत 3 वर्षदेखि हाम्रो कृषि ज्ञान केन्द्र बजाउनुको 50% लगानीमा र जयगदार कृषक समूहको 50% लगानीमा देखि निरन्तर रूपमा भइरहेछ। समूहमा 140 क्विन्टल आलुको बिउ लगाएको छ। तर यो वर्ष अब वर्षाको कारणले गर्दाखेरि आलु चाहिँ यसपालि उत्पादन कम हुने भन्ने किसानहरूमा साह्रै चिन्ता, किनभने वर्षा धेरै भयो।
7: केदार कृषक समूहका उपाध्यक्ष सुरेन्द्र बोहराका अनुसार अहिले गाउँका करिब 250 स्थानीय व्यावसायिक आलू खेतीमा सक्रिय छन्। मेहनत अनुसार राम्रो आमदानी हालेपछि किसानहरु थप उत्साहित बनेका छन्।
1: विशेष गरी हाम्रो यहाँको बालीमा आलु बन्दा काउली मुला यी विषयमा हामीले विशेष पहल हाम्रो कृषि ज्ञान केन्द्रबाट आएको छ। कृषि ज्ञान केन्द्रले 100% अनुदान आलुको बिउ उपलब्ध गराइदिएको थियो। त्यतिखेर राम्रो इन्कम भएको थियो त्यो 20-25 परिवारको सिको सिकेर। अहिले हाम्रो यहाँ 2-3 सय घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्। यसको लागि पहिला एउटा समूह थियो 20-25 जनाको। विशेष गरी हामीले आलु लाउँदाखेरि तरकारीहरू लाउँदाखेरि विशेष समस्या भनेको हाम्रो सिंचाईको समस्या छ।
7: कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको हो। सामूहिक सहभागिता, आधुनिक कृषि सोच र स्थानीय तहको सहयोगले बिथर्चितका किसानहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ। तर उत्पादन बढेसँगै बजारीकरण र भण्डारणको समस्या पनि थपिएको छ। वर्षायाममा उचित भण्डारणको व्यवस्था नहुँदा आलु बिग्रिने जोखिम बढ्ने गरेको छ। यसका लागि केन्द्रले कस्तो सहयोग गर्न सक्छ? कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनक बहादुर सिंह:
9: वर्षायामका लागि आलु भण्डारण गर्नका लागि बझाङ जिल्लामा करिब 4 वटा चाहिँ कोल्ड स्टोरहरू निर्माण भइरहेका छन्। 2 कोल्ड स्टोरहरू निर्माण सम्पन्न भइसकेको छ केदार सिंह गाउँपालिका र जयघटी नगरपालिकामा। सुरुमा गाउँपालिकामा कोल्ड च्याम्बर सञ्चालनमा छ, जसले गर्दाखेरि वर्षातमा आलुलाई भण्डारण गर्नका लागि कोल्ड स्टोरमा राख्न सकिने व्यवस्थाका लागि पनि ज्ञान केन्द्र लगायत कृषि विकास निर्देशनालय र स्थानीय तहहरूले पहल गरिराख्नु भएको छ।
7: उत्पादनसँगै व्यवस्थित बजार र सिसान केन्द्रको व्यवस्था भए आलु उत्पादनबाट मनोज्ञ आमदानी गर्न सक्ने किसानहरू बताउँछन्। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तड आवाज, बझाङ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सामाजिक सञ्जालमा नकारात्मक कमेन्टको मारमा महिला कलाकार।
10: राम्रो र नराम्रो कमेन्टमा पनि कस्तो फरक पर्छ भने यस्तो नेगेटिभ कमेन्ट भन्ने बित्तिकै फेरि अति रियाक्ट नै मलाई मन परेन। मान्छे त राम्रो हो कि घर साथीले मन परेको छैन भने त्यसले सिक्न मौका पाउँछ मौका पाउँछ। तर त्यहाँ मुखै छाडेर गाली गर्नुहुन्छ भने चाहिँ त्यसले साँच्चै चित्त दुख्छ।
0: मानसिक दबाव कति गहिरो विशेष संवाद शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोट वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागो हिल्स बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टिआई.ओआरजी फोन नम्बर 01-5242-5253
13: ट्राफिक टेकको वाइफाई 6 राउटर नाम्ली घरमे शक्तिशाली 4 एन्टिनामा वाइट कभरेज 5G स्पिड लो लेटेन्सी र फास्ट स्पिड सबै अस्तको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 लागु हुनेछ। ट्राफिक टेक।

0: MPTV Sivakumbhangar, Dishavu Internet, Nipanu, Ek Mantra, Next Generation, Wi-Fi 6, Sabhi Bhaiko, Wi-Fi 6, Mantra Dhusanga, Uskrishka Jivan Bhangar, Dishavu Internet, Sampling, Internet, TV, The Amri Sivakumbhangar, Sajile Bhusanggar, Inter Ubiyogi, Selkin App, My Dishavu App. सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब अनिवार्य विशेष सामाजिक सञ्जालको लाइक र कमेन्टको दुनियाँमा प्रशंसासँगै नकारात्मक प्रतिक्रियाको दबाव पनि बढ्दछ यस्ता नकारात्मक टिप्पणीले नयाँ महिला कलाकारको आत्मविश्वासमा कस्तो प्रभाव पार्छ कलाकारिताको प्रारम्भिक यात्रामा देखिने यस्ता दबावबारे कलाकार सरस्वती खत्रीसँग साथी सन्तोषी रावलले कुराकानी गर्नुभएको छ
2: राम्रो र नराम्रो कमेन्टमा पनि कस्तो फरक पर्छ भने यस्तो नेगेटिभ कमेन्ट भन्ने बित्तिकै फेरि अति रियाक्ट नै मलाई मन परेन भन्ने त राम्रो हो कि घर साथीले मन परेको छैन भने त्यसले सिक्न मौका पाउँछ मौका पाउँछ तर त्यहाँ मुखले छाडेर गाडी गर्नुहुन्छ भने चाहिँ त्यसले सचिति चित्त पुग्छ अरूहरूलाई के पाउँछ थाहा भएन

गरिरहे म सुत्दैन सुत्रे खानै नखाएर गएर त्यहाँ अफिसमा काम गर्ने सरलाई डिलिट गर्न परेको मलाई चाहिँ साँच्चै त्यो तिनै मन दुख्छ मलाई त्यो कमेन्ट आयो भने चाहिँ मेरो परिवार सम्झिन्छु गाउँसम्म सम्झिन्छु वरिपरि साथीसँगै सम्झिन्छु मैले भोलि आज जिरहेको जिन्दगी र पछि जिउने जिन्दगीको बारेमा सोध्छु कि थाहा पछि जोडिने मान्छेले पनि त्यही कुरालाई लिएर मलाई यस्तो हुन्थ्यो त मैले त के हो र एउटा छोरी मान्छेको जिन्दगीमा के हुन्छ भन्ने कुरा त हामी सोच्न पनि सक्दैनौँ नि त अहिले पो हामी जोस छ जागर छ हिम्मत छ रूप छ रङ्ग छ सबै छ नि त यो सधैँ रहने कुरा त हुँदैन कुन दिन गएर कहाँ गएर नष्ट हुने हो भनिन्छ सत्य भनेको मृत्यु हो भन्छ हामी बाँचेर म पनि पढ्दैनौँ मृत्यु त हाम्रो अवश्य नै छ भनेपछि त्यो कमेन्टले गएर त्यो प्रतिज्ञाले गएर साँच्चीकै भोलिकोमा त्यो महिलामाथि ठूलो किसिमको झट्का लाग्छ कि घरको परिवारले त बुझ्लान्थे आफ्नो माइती घरको परिवारले बुझ्लान्थे तर घरको परिवारले पनि बुझ्छन् भन्ने चाहिँ जसो लाग्छ मलाई लाग्दैन है यो सामाजिक सञ्जाल नै आएर अब त्यसो जथाभावी लेखिदिनुहुन्छ अब यो चाहिँ एकदमै बढ्दो क्रममा नै छ होइन यो एउटा व्यक्तिवृत्ति नै हो मैले अस्ति भर्खरै भन्न मन लागिहालेँ होइन लाइफमा गएको थिएँ एकजना साथीहरूमा केही खेल्दै थिएँ एकजना बहिनीमा त्यसमा आउनुभयो उहाँको टेस्टमा आउनुभयो माथि नै आउनुभएको छ आफ्नो अनुहारमा देखाइरहनु भयो डरैजनाले कस्तो जोस हो उहाँलाई होइन डरै छैन

0: 어?
1: 예쁘신나는 라이벗이라고 스킨 스워드 와래라 우리 이때 나랑으로 된 마음이 숨나 만나라는 낙서인 그 나머지 레몬 와게 아이디 보내기 무서워서 커지 아니 밑내는 것도 스토컬업 아니 포토 미로 아이디 걸리고 뭐 탐고 탐 깨끗니까 코스 소스코 만시 사람들 코스 소스코 만시 원래 많이 더 알아리 보니 세트라 걸어도 있는데 꾸멍꾸멍 세트라 걸어도 있는데 소스 걸어도 소스님 만시라 걸어도 나서 거기다 미리 부시하고 나오는 만시 여러분 걸어도 내리는 섭쩌니 거기다 키에 내려버린 만시 여러분 걸어도 내리는 섭쩌니 걸어도 언니 꽃에 서이 만니 그라 꽃을림은 좋지 않아서 그러네 그래서 아무 소스 버리버튼 거는 처리 만시라 그리 끼 버리가 내리니 꿈 나자는 내리니 그래서 이게 걸어도 걷는 거는 괜찮지 어서 이걸 먹어라 어서 섭쩌니 그라 여러분 뭔 버리고 서이나 먹는 걸어도 언니 기분이 걸어도 언니다 대선이 걸어 우리는 언제 많이 아니 서지도 이상이 러베라 석전의 따리가리 장승 따라 집회 누구는 가미를 듣니 아니면 그 아프나 카메라에 가리 걸어서 그때 아프나 꽂아놓는 서지 장승 비슷한 타입의 이제 두스콘이 가리가리 듣니 이제 무슨 이제 세계진 내 걸어 가리 속에 듣고 가리 그리고 퍼스널 메시지나 भारतबाट आएको थिएँ आउँछु मलाई त्यही अस्ति पहिलोचोटि मेरो भिडियोहरूको प्रतिक्रियाहरूमा देखेको छैन मलाई मेरो नामै कमेन्ट गरेर पनि कतिले कमेन्ट गर्नुहुन्छ तर राम्रो भन्नुभएको छ मेरो भिडियो अब तपाईँलाई थाहा छ मेरो भिडियोहरू यसो छाडै खालको होइन समाजले पछाडि नसक्नु गरेकै छैन राम्रै बाटो राम्रो बाटो हजुर के थियो त्यसमा खास त्यो गीतको भाव के हो यो अति धेरै सुनिएको पनि हो कर्णाली प्रदेश सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा हुने गरी भएका त्यहाँ समस्याहरूलाई दर्शाइएको छ त्यो भिडियोमा होइन त्यसमा तपाईँले मेन क्यारेक्टरको रूपमा खेल्नु भएको छ खासमा त्यो त्यसको भाव चाहिँ के हो भाव चाहिँ अब त्यहाँको त्यहाँको अवस्थालाई देखाएको हो त्यहाँको अवस्था साँच्चीकै नै त्यतिखेरको अहिले अब कस्तो छ थाहा छैन होइन तर त्यहाँको अवस्था साँच्चीकै नाजुक थियो कि होइन त्यहाँ बिरामी पर्यो भनेपछि छिटो हस्पिटल लिन नपुग्ने पिलान हेलिकप्टरमै लिनुपर्ने पिलानमै लिनुपर्ने पिलान त त्यहाँ पुग्नलाई पनि लगभग हामी गएर सुटिङ गरेको ठाउँबाट पिलान चढ्नलाई आउनलाई धेरै टाइम लाग्थ्यो त्यहाँ आउँदासम्म मान्छे यति सिकिस्तो छ भने एकदमै हुने त्यही हो त्यहाँको दुर्दशालाई देखाएको हो त्यहाँको अवस्थालाई देखाएको हो त्यहाँ यति दुःख गर्छन् मान्छेहरू होइन तर कति मान्छेहरू दुःख गर्दा गर्दा पनि धेरै नै सुखी हुनुहुन्छ त्यहाँ होइन खुसी हुनुहुन्छ त्यही रमाइलो छ उहाँहरूको लागि तर त्यो बिरामी हुँदाखेरि एउटा मान्छेले पाउनुपर्ने दुःख गरिब बी मान्छेले पाउनुपर्ने दुःखलाई देखाएको
2: राष्ट्रपति सभापति लामिछानेले भारतमा नेपालीसँग अन्तर्क्रिया गर्ने उच्च स्तरीय भेटवार्ता पनि तय भएको छ प्रतिपक्षको साझा निशानामा सरकार बजेट र शासन शैली दुवैप्रति गम्भीर प्रश्न गरेका छन् निजी शिक्षामा 3% करप्रति असन्तुष्टि बढ़दो देखिएको छ कृषि नीति र बजेट बीच पनि ठूलो अन्तर साना किसान जोखिममा परेका छन् कृषिको विकास बिना अर्थतन्त्र सुधार्न मुस्किल हुने विज्ञको दावी छ भारतको उत्तर प्रदेशबाट 453 जना नेपालीको उद्धार गरिएको छ बाढ़ी पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित भएका छन् र अमेरिका बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि ड्रोन विकास गर्ने भएको छ एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: नमस्कार, हार्दिक स्वागत छ कार्यक्रम प्रदेश डायरीमा। यो कार्यक्रम आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश र रेडियो नेपाल साई प्रसाद कोइराला स्मृति सन्दर्भमा विराटनगर संघको सहकार्यमा संचालन गरिएको हो। यो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाबाट एफएम 98.1 मेगाहर्ज मार्फत प्रत्येक बिहिबार दिउँसो 3:30 बजे र सोही दिन रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सन्दर्भमा 103 मेगाहर्ज विराटनगरबाट दिउँसो 4:15 बजे सुन्न सक्नुहुन्छ। यस्तै रेडियो नेपालको मोबाइल एप र फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। कोशी प्रदेश सरकारका प्रमुख योजना, कार्यक्रम तथा गतिविधिहरूका बारेमा आम नागरिकलाई जानकारी गराउनु यस कार्यक्रमको प्रमुख उद्देश्य हो, जहाँ हामी प्रदेश सरकारका फोकस कार्यक्रमहरू, महत्वपूर्ण अभियान, त्यसको उपलब्धि, कानून निर्माण, प्रदेश संसदका कुरा, सामाजिक आर्थिक सांस्कृतिक तथा पूर्वाधार विकास, विपद व्यवस्थापन, लागू औषध नियन्त्रण लगायतका विषयमा विविध सामग्री समावेश गर्छौं। यस्तै नागरिकको प्रतिक्रिया र गुनासो पनि समेट्ने प्रयास गर्छौं। अब कुरा गरौं आजको अंकमा प्रस्तुत गरिने विषयवस्तुका बारेमा। आजको कार्यक्रममा हामी मोरङ जिल्लामा लागू औषध दुर्व्यसनको अवस्था, प्रभाव र यसको नियन्त्रणका लागि प्रदेश सरकार लगायत सरकारवालाहरूसँगको समन्वयमा भइरहेका गतिविधिहरूका बारेमा मोरङका प्रहरी नायक उपरीक्षक डीएसपी कोपिला चुनालसँग गरिएको कुराकानी र प्रदेश संसदको कुरा अन्तर्गत उदयपुर जिल्लाबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्य गीता देवी रेग्मीका कुरा सुन्छौं। कोशी प्रदेशको राजधानी रहेको विराटनगर शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार र सम्भावनाको शहरको रूपमा चिनिन्छ, तर विराटनगर लगायत तराई ठूला सीमा, सजिलो पहुँच, बेरोजगारी, गलत साथीको संगत लगायतका कारण बालबालिका तथा युवा पुस्ता विस्तारै यस जालमा फस्दै गएको पाइन्छ। लागू पदार्थले केवल एउटा व्यक्तिको जीवन मात्र होइन, परिवार, समाज र समग्र राष्ट्रको भविष्यलाई नै अन्धकार बनाउँछ। कोशी प्रदेश सरकारले सरकारवाला निकायसँग मिलेर लागू पदार्थ दुर्व्यसनको नियन्त्रण गर्न र जोखिममा रहेका बालबालिका, किशोर किशोरी तथा युवाहरूलाई बचाउन विभिन्न कार्य गर्दै आएको छ। यही संवेदनशील र ज्वलन्त विषयमा मोरङमा लागू पदार्थ दुर्व्यसनको वर्तमान अवस्था, चुनौती र नियन्त्रणका लागि गरिएका प्रयासहरूका बारेमा मोरङका प्रहरी नायक उपरीक्षक डीएसपी कोपिला चुनालसँग सहकर्मी गोपाल प्रसाद पोखरेलले कुराकानी गर्नुभएको छ। अब सुनौं यो कुराकानी।
1: धन्यवाद सर।
2: मोरङ जिल्लामा हाल लागू पदार्थ दुर्व्यसनको अवस्था कस्तो छ बताइदिनुहोस् न।
1: मोरङ जिल्ला लगायत तराईका सबै जिल्लाहरूमा लागू पदार्थ दुर्व्यसनको अवस्था अहिले झन्झन बढ्दो क्रममा छ र मोरङ जिल्लामा चाहिँ हामीले नियन्त्रणलाई एकदम तीव्र पारेको छौं। चेक जाँच अनि यो दुर्व्यसनीहरू सीमा पारीबाट आउने जानेलाई पनि निगरानी बढाएर उनीहरूको स्वास्थ्य परीक्षण गरेर कानून धारामा ल्याइराखेको छौं। डेटाको हिसाबले हेर्दाखेरि संलग्नता बढेका नै देख्छौं अवस्था।
2: भारतसँग खुल्ला सीमा र नजिकको बजारमा भएका कारण मोरङ विशेष गरी विराटनगरमा लागू पदार्थको पहुँच र प्रभाव कतिको बढेको छ?
1: स्वाभाविक रूपले बढ़िरहेको छ। जब खुल्ला सीमा हुन्छ हामीले मुभमेन्टलाई कन्ट्रोल गर्नको लागि त्यति धेरै प्रभावकारी रूपमा सक्ने अवस्था हुँदैन। आउने जाने लगातार हुन्छन् र उनीहरूको दैनिकी जीवनचर्या पनि यता उताको मान्छे यता आएर रोजगार गर्ने, यताको मान्छे उता जाने, व्यापार व्यवसाय रोजगारी सबै जोडिएका खुल्ला सीमाले गर्दाखेरि मान्छेहरूलाई नियन्त्रण गर्न एउटा चुनौतीपूर्ण कुरा हो। यही खुल्ला सीमा र सहज आवत जावतले गर्दाखेरि यो लागू पदार्थ दुर्व्यसनीको अवस्थामा एकदम यसले थप मदत पुर्याएको छ। यो सहज आवत जावतले गर्दा
2: विराटनगर र आसपासका क्षेत्रमा हाल कुन कुन प्रकारका लागू औषध तथा लागू पदार्थको सेवन बढ़ी पाइएको छ अलिकति बताइदिनुहोस् न।
1: यो सेवनको हिसाबले हेर्दाखेरि हामीले बेसी हिरोइन, चक्कीहरू, सुई लिनेहरू पाउँछौ। ओसार पसारको हिसाबले गाँजा मेन भयो, त्यसपछि यो हिरोइनहरू भयो अनि नियन्त्रित औषधिजन्य पदार्थको खुल्ला ओसार पसार भइराखेको देख्छौं हामी।
2: लागू पदार्थ सेवन गर्नेहरूको उमेर समूह, सामाजिक अवस्था र उनीहरूको पृष्ठभूमि चाहिँ कस्तो देखिन्छ?
1: यो उमेर समूहलाई हेर्दाखेरि हामी यही टिनेजबाट उनीहरू अलिअलि यो दुर्व्यसनीमा लतमा लाग्न थालेको, पहिले अब यस्तै चुरोट खानीबाट शुरू भएर बिस्तारै लागू पदार्थतिर उनीहरू अघि बढेको देख्छौं। खास गरेर 15-40 वर्षका मान्छेहरू चाहिँ धेरै यसमा संलग्न देखिन्छन्। अब पारिवारिक सामाजिक अवस्थाको कुरा गर्दाखेरि अब परिवार अलिकति बुवा आमाबाट टाढिएका बच्चाहरू, बुवा आमाले हिँड्न नसकेका बच्चाहरू, बाबामा रोजगार भएर व्यस्त जीवन भएका बच्चाहरू र अलिकति ब्रोकन फ्यामिली भनौँ न, बुवा आमाको छुट्टा छुट्टे, आमा अर्कैसँग बिहा गरेर बुवाले अर्को ल्याएको र बच्चा बच्चीहरू चाहिँ अलिकति छोडिएका, पारिवारिक रूपले बिछडिएका त्यस्तो बच्चा बच्चीहरू चाहिँ दुर्व्यसनमा लागेको देख्छु मैले, न्यून अब आर्थिक अवस्था भएका
2: युवाहरू सामान्यतया के कस्ता कारणले लागू पदार्थको सेवनतर्फ आकर्षित हुने गरेको पाइएको छ, अलिकति बताइदिनु।
1: यता धेरै कारण हुन्छ यसमा, अब आर्थिक सामाजिक कारण पनि यसमा जिम्मेवार हुन्छ। अब आर्थिक कारण भन्नाले उनीहरूलाई पहिले सानो सानो लोभमा अवसर पसारको उसमा यो सामान उता लगिदिएर आउँथे, 50 रुपियाँ दिउला, 100 रुपियाँ दिउला, खाजा खुवाउला भनेर गरेका ती जुन न्यून आर्थिक अवस्था भएका बालबालिकालाई युज गरेको पनि देखिन्छ। र अर्को कौतूहलको कारणले, साथीभाइको ललैमा, संगतको कारणले आज टेस्ट गरौँ न भोलि गरौँ न भन्दा भन्दै कुलतमा फँसेको पनि देखिन्छ। अर्को पारिवारिक सामाजिक अवस्था छ नि, त्यस्तै त्यो अलिकति आर्थिक रूपले विपन्न समाज हुन्छ नि, अब त्यहाँ चाहिँ चेतना शिक्षाको कमी छ, अनि बाउ आमाले निगरानी गर्न सकेका छैन, विशेष गरेर यो स्लम एरिया हुन्छ नि, सुकुम्बासी बस्ती, त्यस्तोमा चाहिँ बेसी अपराध बढ्ने, लागू पदार्थ दुर्व्यसनी लगायत अन्य अपराध पनि त्यस्तो ठाउँमा बढेको हामीले पाएका छौँ।
2: जस्तो हजुरले यहाँ बसेर नजिकबाट निहालिराख्नु भएको छ होइन, लागू औषध कारोबारीहरूले चाहिँ बाल बच्चाहरू पनि ओसार पसारमा प्रयोग गर्छन् भन्छन् होइन, यो चाहिँ सत्य कुरा के हो?
1: हामीले देखिरहेका छौँ नि, बाल बालिका भनेको एउटा चाँडै फकिने, चाँडै लोभमा आउने र परिपक्व नभएको अवस्था हो, र त्यस्तो अवस्थामा उनीहरूलाई पैसाको अभाव हुन सक्छ, लोभ दिन सक्छन्, यो सामान उत्या पुर्याइदेऊ नानी बाबु, तिमीलाई म यो दिन्छु, खाजा खुवाउँछु, यस्तो किनिदिन्छु, यो गिफ्ट दिन्छु, यसरी जाउँ भनेर त्यस्तो बालबालिकालाई प्रयोग गरेको पाइन्छ।
2: विराटनगरमा लागू पदार्थ दुर्व्यसन न्यूनीकरण गर्न अहिले देखिएका मुख्य चुनौतीहरू चाहिँ के हुन्?
1: सबैभन्दा मुख्य चुनौती भनेको चाहिँ एउटा यो खुल्ला सीमा नै भयो, अर्को चाहिँ अहिलेको यो सामाजिक पारिवारिक अवस्था नै हाम्रो एउटा चुनौती भएको छ, किनकि वैदेशिक रोजगारले गर्दाखेरि सबैका अभिभावकहरू काहीँ न काहीँ कतै न कतै रोजगारीको सिलसिलामा जानुभएको छ, जसले गर्दा बच्चाहरू एक्लिएका छन्, अनि बुवा आमा दुईटा व्यस्त भएको कारण बाहिर विदेशमा त स्वदेशमै पनि काम गर्ने कामकाजी आमा बुवाका छोराछोरीहरू चाहिँ अलिकति व्यवस्था भएका जस्तो देखिन्छन्, र उनीहरू चाहिँ चाँडै बुवा आमासँग राम्रो सम्बन्ध चाहिँ राम्रो संचार नभइरहेको अवस्थामा चाहिँ उनीहरू साथीभाइको ललैमा लाग्ने, विशेष गरेर होस्टेलहरू बस्ने, घर छोडेर बाहिर डेरा कोठा गरेर बस्ने यस्ता बच्चाहरू चाहिँ बेसी लाग्ने सम्भावना र जोखिमपूर्ण अवस्थाका देखिन्छन्।
2: भारतसँगको सीमा क्षेत्रको कुरा अघि तपाईँले गरिहाल्नुभयो, सीमा क्षेत्रमा लागू पदार्थको ओसार पसार नियन्त्रण गर्न प्रहरीलाई के कस्ता कठिनाईहरू आइरहेका छन्?
1: पारी अब हाम्रो काउन्टर पार्टमा पटक पटक मिटिङ त भइराखेको हुन्छ, समन्वय पनि भएको हुन्छ, संचार पनि भएको हुन्छ, तथापि कस्तो भने त्यत्रो हुँदाहुँदै पनि किन त्यहीँबाट हामीले दर्जनौ प्याकेटहरू जुन नियन्त्रित लागू औषध एउटा बच्चाले एउटा व्यक्तिले बोकेर आउँदाखेरि त्यता किन हेरिँदैन, किनकि त्यो आउनेलाई मात्रै नियन्त्रण गर्ने होइन, जाँदा पनि ती युवाहरू देश छुट्टै भएपछि अलिक जिम्मेवारी गैर जिम्मेवारै हुँदो रहेछ, किनकि हामीले त यहाँ नेपालले हामीले जसरी यहाँबाट जाने गाँजाहरूलाई जसरी हामीले नियन्त्रण गरेर ठूलो मात्रामा हामीले नियन्त्रण गरेर कानून दायरामा ल्याएको छौँ, उता त्यस्तो हामीलाई लाग्दैन, किनकि हरेक दिन यहाँका युवाहरूले त्यो लागू औषध उहाँ खाएर हामीले कतिजना संचारकर्मीले पनि भनिरहनु भएको छ, अरू सूचना पनि पारिपट्टि चाहिँ पूरा नेपाली बालबालिकाहरू चाहिँ लागू औषध खाएर चाहिँ चौरमा त्यो 10 कजा त्यही नजिक नजिक चौरमा पुरै सुतिरहेको अवस्था हुन्छ, र त्यहाँ चाहिँ खुल्ला बेच्न राखेको छ भनेर भनिन्छ भने हामीलाई सूचनाहरू आउँछ, हामीले समन्वय पनि गरिरहेको हुन्छौँ, तर भने जति यो संवेदनशीलता नभएर हो कि होइन, व्यवस्था गरिएर हो कि, उता नेपालीहरू आउँछन् त्यसलाई हामीले फरक पर्दैन भनेर कि त्यो चाहिँ मैले अब यकिन गर्न सकिनँ, हामीले गर्ने समन्वयमा हाम्रो कुनै कमी छैन, हामीले सूचना आदान प्रदान पनि गरिरहेकै हुन्छौँ, तथापि हरेक दिन चाहिँ कि बालबालिकाहरू, नेपाली युवा युवतीहरू, अब दुर्व्यसनी या लत लागेका व्यक्तिहरू चाहिँ पारी गएर हामीले यो ओसार पसारलाई नियन्त्रण गर्न खोज्दा उहाँहरू सेवन गरेर आइदिनु भएको हुन्छ, र हामीले त्यसलाई पनि अब नियन्त्रण गर्नुपर्छ भनेर हामीले चेक जाँचमा कडाई गरेर अन्डरवे स्वास्थ्य परीक्षण गरेर पनि हामीले अहिले भर्खरै पनि केही संख्यामा ल्याएर हामीले यहाँनिर अनुसन्धान गरिरहेको छौँ र सेवामा मुद्दा दर्ता गरेको छौँ र यसलाई नियन्त्रण गर्न हामीले असम्भव प्रयास गरेका छौँ।
2: कोशी प्रदेश सरकारले लागू औषध दुर्व्यसन नियन्त्रणका लागि के कस्ता कार्यनीति र कार्यक्रमहरू र रणनीति अगाडि सारेको छ यहाँलाई जानकारी छ?
1: पहिलो कुरा त्यो कोशी प्रदेशले मात्रै होइन, नेपालमै लागू औषध नियन्त्रण राष्ट्रिय नीति 2063 छ। ती नीतिहरूमा सहकार्य साझेदारी स्रोत परिचालन जस्ता कुराहरूलाई चाहिँ जोड़ दिएको छ र त्यही कुरालाई चाहिँ अवलम्बन गर्दै कोशी प्रदेशले पनि हामीसँग सहकार्य गरेका छ, विभिन्न स्थानीय निकायसँग सहकार्य गरेका छ। यो चाहिँ एउटा जोइन्ट इफोर्ट भएकोले गर्दाखेरि नागरिक समाज, स्कूल सम्पर्क, युवा लक्षित, आमा लक्षित कार्यक्रम र विभिन्न कार्यक्रमहरू कोशी प्रदेशले बनाएको छ र हामीले त्यही सहकार्य गर्दै अहिले कति स्थानीय निकायले समेत प्रदेश तहको समन्वयमा यो पाठ्यक्रम, यो लागू औषध विरूद्ध यसका असरहरू, यो यसलाई कसरी नियन्त्रण गर्ने, कस्ता वर्ग लक्षित, कुन उमेर समूह लक्षित कार्यक्रम गर्ने, कस्तो चाहिँ बेसी सम्भावना भल्नरेबल ग्रुप छ, कसरी गर्ने भनेर चाहिँ पाठ्यक्रमै बनाएर लागू गरेको अवस्था छ। जस्तै रंगेलीमा यो पाठ्यक्रमै बनाएको अवस्था छ र स्थानीय निकायहरू पनि यसमा अहिले गम्भीर हुनुभएको छ र हामीले जोइन्ट रिपोर्टको रूपमा विभिन्न कार्यक्रमहरू प्रहरीसँग अन्य निकायको पनि संलग्न भए हामीले समय समयमा विभिन्न कार्यक्रमहरू चलाउने गरेका छौं।
2: प्रदेश सरकार, प्रहरी, स्थानीय तह र समुदाय बीचको समन्वयलाई अझ प्रभावकारी बनाउन के गर्न आवश्यक देख्नुहुन्छ?
1: यो प्रभावकारी बनाउनको लागि सबभन्दा पहिले चाहिँ रियलाइजेसन भन्छ नि, आफूले अब कहिले काहीँ कस्तो हुन्छ नि, प्रहरीमा प्रहरीको एउटा लागू औषध नियन्त्रण ब्युरो भन्ने छ र प्रत्येक प्रहरी कार्यालयले ब्युरोसँग समन्वय गरेर स्वतन्त्र रूपले नागरिकसँग, युवासँग, स्कूललाई लक्षित गरेर विभिन्न कार्यक्रमहरू सञ्चालित गरेका छ। तर अब त्यति हुँदाहुँदै पनि प्रहरीसँग यही शीर्षकमा पर्याप्त बजेट छुट्टिएर आउँदैन। हामीलाई चाहिँ अब साझेदारी कार्यक्रम अन्तर्गत जानु भनेकोले गर्दा हामीले नागरिक प्रहरी साझेदारी भनेर कम्युनिटी पुलिसिङ अन्तर्गत विभिन्न निकायसँग, प्रदेशसँग, केन्द्रसँग, लागू औषध नियन्त्रण ब्युरोसँग, जिल्ला प्रशासन कार्यालयसँग, स्थानीय पालिकाहरूसँग, वडाहरूसँग, स्कूलहरूसँग, क्लबहरूसँग, आमाहरू लक्षित प्रोग्राम जस्ता थुप्रै कार्यक्रमहरू हामीले लगेका छौं।
2: भविष्यका कर्णधार मानिने युवा पुस्तालाई लागू पदार्थ दुर्व्यसनबाट जोगाउन अभिभावक, विद्यालय, संचार माध्यम र समाजको भूमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ?
1: यो त सबैको एउटा जिम्मेवार भूमिका। सबभन्दा पहिलो कुरो, कोही पनि व्यक्ति लतमा लाग्नु भनेको पहिलो कारण भनेको उसको परिवारबाटै शुरू हुन्छ। परिवारका अभिभावकले के गरिरहेका छन्, रोल मोडलको रूपमा बच्चाले कपी गर्छ होइन। अब बच्चाले बाउ आमाले चुरोट खानुहुन्छ भने बच्चाले पनि त्यो कागज बेरेर चुरोटको नक्कल गरिरहेको हामीले देख्न सक्छौँ। हाम्रै बाल्यकालमा त्यस्ता कपीहरू भएका थिए होला नि होइन भने, रोल मोडल पहिलो आमा बुवा हो र उहाँहरूले आफ्नो बच्चालाई सुरुदेखि के आफूले गर्नुहुने के गर्नु नहुने त्यो एउटा पाटो छ र आफ्नो व्यवहारले बच्चालाई के प्रभाव परिरहेको छ त्यो अर्को कुरा छ। अनि सँगसँगै त्यो बच्चाहरू कस्तो ठाउँमा हुर्काइराखेका छौँ, अहिले हामीले जग्गाको मूल्य निर्धारण हुँदा पनि समाज भनेर खोज्छौँ नि होइन, कस्तो समाज छ त्यहाँ भन्दाखेरि ए यो त एकदमै जानरक्षी प्रभावित छ, यहाँ त एकदम चोरी डकैती हुन्छ, एकदम गुण्डागर्दी छ भनेपछि त्यहाँ जग्गाको भाव पनि कम देखिन्छ हो कि भन्नु त। त्यो भनेपछि कस्तो समाजमा हामी, कस्तो एरियामा बसेको छौँ र हाम्रो बच्चा बच्चीले भोलि कस्तो सङ्गत पाउँदैछन्, विद्यालयको स्तर कस्तो छ, त्यहाँ पढाइ कस्तो छ, सरसङ्गत कस्तो छ, त्यहाँ बहुसंख्यक बच्चाहरू चाहिँ कस्तो अवस्थामा छन्, यी सबै कुराहरू अभिभावकले बच्चा जन्माएपछि हुर्काउने, उनीहरूलाई संरक्षण दिने, कस्तो स्कूलमा लाने, हामी कस्तो ठाउँमा बसोबास गर्ने, होस्टेलमा राख्ने कि नराख्ने, टाढा सहरमा राखेर पढाउने कि नपढाउने, निगरानी कसरी गर्ने, उनीहरूका इच्छालाई कसरी सम्बोधन गर्ने, उनीहरूले पैसा माग्यो भने कुन शीर्षकमा माग्छन् होइन, गएर फिस तिर्दिने हो कि, सामानहरू जिन्सी सामान दिने हो कि, उनीहरूले भने अनुसार झ्याप झ्याप पैसा पठाउने हो कि होइन, सहरमा पढ्न गएका बच्चालाई, यी सबै कुराहरू अब पारिवारिक जिम्मेवारी अन्तर्गत पर्छन्। त्यसपछि अब समाजको कुरा त, समाज भनेको एउटा कलेक्टिभ भाव हो, त्यसमा कहिले पनि समाजले नराम्रो त भन्दैन तर कतिको संवेदनशील छ भन्दा एउटा समाजले कसरी कार्यक्रमहरू गराएको छ, त्यहाँका निर्वाचित प्रतिनिधिले के गरेका छन्, एउटा समाजका बुजुर्ग अभिभावकहरूको कस्तो छ त्यहाँ भूमिका, त्यहाँ पूरा जुवातास खुल्लै रूपमा के अरे चौतारामा बसेर जुवातास खेल्ने जाँडसी खाने खालको समाज छ कि होइन, त्यो यो समाजलाई यति हेरालाई लागू पदार्थ, मादक पदार्थ, चुरोट खैनी होइन यसलाई निषेधित क्षेत्र घोषणा गरौं भनेर सहकार्य गरेर त्यस्ता कमिटमेन्टहरू गरेर अगाडि बढेको समाज लाग्छ कि ती सबै कुराहरूले पनि बच्चाको त्यो यो कुरामा लागु छ नियन्त्रणमा प्रभाव पर्छ. अब राज्यको नीतिहरू त राज्यले एकदमै गरिराखेकै हामीले देखिरहेका छौँ होइन. राष्ट्रिय नीतिहरू छन्, कार्यक्रमहरू छन्, बजेट छुट्याएका छन्, सबैले प्रयास गरेको छौँ.
2: हामी कार्यक्रमको अन्त्यमा छौँ. लागु पदार्थको जोखिम रहेका वा यसबाट प्रभावित युवाहरूलाई तपाईँ के अनुरोध गर्नुहुन्छ?
1: सबभन्दा पहिलो बचाउनु पर्ने भनेको गएकोलाई भन्दा पनि जान सक्ने सम्भावितलाई चाहिँ रोक्नु पर्ने सबभन्दा ठूलो दायित्व छ. किनकि यो लत हो, लत छुटाउन एकदम गाह्रो हुन्छ. त्यसमा पनि प्रयास त गर्नुपर्छ, तर सम्भावितलाई चाहिँ सबभन्दा पहिलो निगरानी गरेर त्यो घरदेखि, अभिभावकदेखि, समाजदेखि, स्कूलको शिक्षकदेखि प्रत्येक तहमा ऊ व्यक्तिगत तौरले त्यसपछि होइन हाम्रा ती पाठ्यक्रममा लागू गरेर हुन्छ कि स्कूलले लागू गरेर हुन्छ कि अभिभावकले हुन्छ कि घरका त्यो एउटा समाजले हुन्छ कि नियन्त्रित क्षेत्र घोषित गरेर ती सबै अब हामी प्रहरले गर्ने नियन्त्रण पनि छ. प्रत्येक तहगत नियन्त्रण गर्ने कुरामा जान सक्ने सम्भावित जोखिम युक्त समुदायलाई चाहिँ रोक्नुपर्ने सबभन्दा पहिलो जिम्मेवारी थियो जस्तो लाग्छ. अनि जो कुलतमा लागिसक्नु भएको छ उहाँहरूलाई चाहिँ अब मेडिकल उपायहरूदेखि लिएर अन्य काउन्सिलिङहरू, योग ध्यानहरू, रियलाइजेसनका कुराहरू, यी सबै कुराहरू जति पनि हामीले त्यो पुनस्थापना केन्द्रमा अप्नाइरहेका विधिहरूलाई प्रयोग गरेर उनीहरूलाई एउटा रियलाइजेसनमा, पारिवारिक काउन्सिलिङ, माया ममता के कारणले भएको, किन भएको भन्ने कुराहरू उनीहरूको जडमा पुगेर उनीहरूलाई भित्रैदेखि चाहिँ फिल गराएर त्यसलाई छुटाउने अर्को कुरा छ. म आफूले भन्नुपर्दा व्यक्तिगत रूपमा के भन्न चाहन्छु, के अनुरोध गर्न चाहन्छु भने लागु पदार्थ होइन सेवनकर्ताहरू जो हुनुहुन्छ उहाँहरू सकिन्छ तपाईँहरूले एकदमै तपाईँहरूको जिन्दगी यति महत्वपूर्ण छ, फेरि दोहोरिएर आउँदैन. एउटा जिन्दगीलाई एउटा सभ्य भएर जिउ र हामीले गर्न सक्ने समाजमा केही सकिन्छ योगदान दिउँ. सकिँदैन आफू मात्रै भए पनि स्वच्छ भएर जिउँ, सभ्य भएर जिउँ, तर अरूलाई नबिगारौं. सकिन्छ आफू बचौं, आफू बाँचौं, आफू सप्रौं. कम्तीमा हाम्रो एउटा लिमिटेसन भनेको चाहिँ हामी अरूलाई चाहिँ हामी बिग्रियौँ भन्नेमा अरूलाई चाहिँ विभिन्न लोभ लालचमा परेर कहिले पनि अरूलाई ओसार पसारमा संलग्न नगराउँ. दुर्व्यसनीमा एकचोटि चाखी हेर्न, टेस्ट गरी हेर्न भन्ने हिसाबले एउटा जुन हुन्छ नि अन्धाधुन्ध तरिकाले चाहिँ कसैका छोराछोरीलाई कोही पनि व्यक्तिलाई चाहिँ यसमा इन्भल्भ नगराउँ र अनुरोध गरेर यस्तो गलत कार्यमा जिद्दी गरेर पहिलोचोटि आफै उपलब्ध गराएर यस्तो विभिन्न परिपञ्चले जुन इन्भल्भ गराइन्छ. अब हामीले जुन केस स्टडी हेरिरहँदाखेरि कसरी तपाईँ चाहिँ इन्भल्भ हुनुभन्दा साथीले जिद्दी गर्यो, यस्तो यस्तो परिस्थिति आयो भने हामी जुन सुनिराखेका छौँ, त्यो भएकोले त्यो सेवनकर्ताहरूले सकिन्छ आफू सुधिर्नुहोस् न, सकिँदैन कमसेकम अरूलाई चाहिँ यसमा इन्भल्भ इन्करेज नगर्नुहोस्. यो चिजमा म त बिग्रे, मेरो कारणले म यस्तो यस्तो भए, तिमीहरू चाहिँ नआओ भनेर रोक्नुहोस् भनेर उहाँहरूलाई अनुरोध गर्न चाहन्छु.
2: यहाँको व्यस्त समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद.
1: यहाँलाई पनि धन्यवाद.
0: कार्यक्रम प्रदेश डायरीमा अहिले सुन्नुभयो मोरङमा लागू पदार्थ दुर्व्यसनको वर्तमान अवस्था, प्रभाव र यसको नियन्त्रणका प्रयासहरूका बारेमा मोरङका प्रहरी नायक उपरीक्षक कोपिला चुरालसँग गरिएको कुराकानी. अब प्रदेश सांसदका कुरा. कार्यक्रम प्रदेश डायरीमा हामी नियमित रूपमा प्रदेश सांसदका कुरा सुनाउँछौ. प्रदेशमा आवश्यक पर्ने ऐन कानून निर्माण गर्नु प्रदेश सांसदको मुख्य कार्य हो. यस्तै नागरिकका माग, गुनासा, स्थानीय आवश्यकता र समस्या सम्बोधन गराउन पनि प्रदेश सांसदले महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। यसै सन्दर्भमा आज हामी उदयपुर जिल्लाबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्य गीता देवी रेग्मीका कुरा सुन्छौं. कुराकानीको शुरूमा सहकर्मी अनुज मेहताले प्रदेश सांसद रेग्मीलाई प्रदेश सरकार मार्फत उदयपुर जिल्लामा चालू आर्थिक वर्षमा के कस्ता योजना तथा कार्यक्रमहरू सञ्चालन भइरहेका छन् भनेर सोध्नु भएको छ.
3: उदयपुर जिल्लामा चालु वर्षमा बाटो सड़कहरू समस्या छ, सड़कहरू बन्दैछन्, जनक्रममा छन् होइन, नाली निर्माणहरू हुँदैछन्, अनि त्यसपछि खानेपानीमा पनि अब समस्याहरू छन्, त्यसमा पनि बजेटहरू विनियोजन भएका छन्, सिंचाईमा पनि व्यवस्थापन भएको छ, अब बजेटहरू त्यहाँ पनि योजनाहरू परेका छन्, त्यसमा अब त्यो कार्यान्वयन हुने पक्षमा छनौट अब हुँदैछ. अलि अगाडिदेखि नै हुन्थ्यो होला, अब विभिन्न आन्दोलनहरू भयो, जङ्गी आन्दोलनले गर्दा अलिकति समस्याहरू आयो प्रदेश सभामा पनि होइन, त्यसले गर्दाखेरि अब अलिकति यो विकास निर्माणको कुराहरू गर्न अलिक ढिलो भइरहेको हो. अहिले चाहिँ अब जति पनि पूर्वाधारहरूले सड़कहरूको योजनाहरू भनाबन्दको सूचना निकाल्ने कामहरू शुरू गर्ने कामहरू गरेको छ, खानेपानीमा भइहाल्यो, सिंचाईमा भइहाल्यो होइन, अनि तरबाँधहरूलाई पनि अब धेरै समस्या छ. उदयपुर जिल्लामा धेरै खोला नालाहरू, नदीहरू, पहाडहरू छन्, प्रधानहरू पनि त्यतिकै छ र शिक्षामा पनि लगानी अब गर्नुपर्ने हुन्छ। स्कुल त कतिपय खानाहरू छैनन्, कतिपय भवनहरू छैनन्, तिनीहरूलाई पनि अब पानी विकास मन्त्रालय मार्फत पानीहरू भइरहेका छन्। त्यो पनि अब महिला लक्षित कार्यक्रमहरू पनि हामी नानीहरूले त्यो लक्षित कार्यक्रमहरू पनि गरेका छौँ। स्कुल विकासको कामहरू पनि गरेकोहरू अब हामीले लगाएका छौँ, धेरै नभए पनि केही पर्सेन्ट भए पनि होइन, त्यो पनि हामीले सञ्चालन भइरहेका छौँ। विभिन्न नगरपालिकाबाट भइरहेको पालिकाहरूले पनि त्यसलाई कार्यान्वयन गर्दैछन्। त्यो टाइम हेर्छ।
4: अनि अहिले सञ्चालित योजनाहरूको अवस्था चाहिँ कस्तो रहेको छ?
3: अहिले सञ्चालित योजना भन्नाले अब पहिले त गतमा छुट्याएको बजेट योजनाहरू चाहिँ अब अहिले कार्यान्वयन हुने प्रक्रियामा छन् होइन। त्यसमा पनि यो जुन आन्दोलनले गर्दाखेरि अब भौतिक कलाहरू सबै अब भगनावशित भएको अवस्था छ, जुनै बढेको अवस्था छ, प्रयोगशालामा पनि अब नयाँ ठाउँमा फेरि सञ्चालन गर्नुपर्ने, भवनहरू बनाउनु पर्ने, निर्माणहरू कार्यहरू भइरहेको हुनाले केही पर्सेन्टहरू पनि त्यहाँबाट पनि त्यो प्रकाश निर्माणकै प्रत्येक त्यसलाई पनि अब त्यो पर्सेन्ट कटाएर त्यतातिर पनि लगाउनु गर्ने कुराहरू गरिरहनु भएको छ। मन्त्री परिषदले निर्णय गरेर होइन अब अहिले ठिकै छ, बजेट त पर्याप्त हुँदैन। अब हाम्रो अनुरोधपुर जिल्ला भनेको एकदमै नदी नालाहरू धेरै भएको र अब त्यो समस्याहरू छ। पहाड आधीभन्दा धेरै छ, पहाड छ भूभाग आधीभन्दा थोरै छ, अब तराई छ होइन, तराईभित्र खोला नालाहरूको समस्या छ भने पहाडी भेगमा चाहिँ पहिरोहरू जाने बाटोहरूको सडकहरूको पनि समस्या छ, गाडीहरू दुर्घटना हुने। नयाँ नयाँ बाटोहरू खोलिएका छन्, त्यो बाटोहरूलाई पनि अब व्यवस्थापन गर्न सकिरहेको अवस्था छैन, पर्याप्त बजेट नभएको कारणले।
4: विशेष गरी उदयपुरका नागरिकहरूले तपाईँ मार्फत कोशी प्रदेश सरकारसँग के कस्ता मागहरू राख्ने गरेका छन् त्यो पनि जानकारी गराइदिनुहोस् न।
3: हजुर, हामीले विशेष गरी चाहिँ सड़कको कुराहरू धेरै आउँछ, सड़क व्यवस्थापनको लागि नाले निर्माण अनि त्यसपछि पिच गरिदिनुपर्छ भनेर कुराहरू आउँछ व्यवस्थापनको लागि। अब एकदम खोला खाएर धेरै भएको हुनाले नदी नियन्त्रण गरिदिनु पर्ने, तटबाँधहरू बाँधिनु पर्ने, घरहरू चाहिँ समस्यामा परेका हुन्छन्, जग्गाहरू त कटान गरिरहेका हुन्छ, त्यो कुराहरू आउँछन्। र खाने पानीको समस्याहरू पनि छन्, त्यो कुरा पनि आउँछन्। चिसोका कुराहरू आउँछन्। पर्यटनका कुराहरू गर्दाखेरि अब नदी मन्दिरहरू विभिन्न समुदायहरू छन् होइन, समुदाय अनुसारको उहाँहरूको त्यो पनि मागहरू पनि आउँछ। अब यस्तै यस्तै यस्तै आउँछ सर।
4: अनि नागरिकका मागहरूलाई सम्बोधन गराउने तपाईँले कस्तो भूमिका खेल्नुभएको छ बताइदिनुहोस् न।
3: हामीले एकदमै यो हामी तपाईँलाई माननीय अब सदस्यहरू मात्रै छौँ, हामीले प्रदेश सभा चलेको बेलामा हामी पर्याप्त जनताको आवाजहरू त्यहाँ विलम्ब गर्छौँ होइन। अब जनताको समस्याहरूको बारेमा हामी तुरन्तको तुरन्त त्यहाँ त्यहाँ आवश्यक पूर्ति होस् भनेर गर्न चाहन्छौँ र उहाँहरूले बाँड गरे अनुसारको पूर्ण भन्ने केही पर्सेन्ट चाहिँ हामीले एकदम काम गर्ने चाहिँ गरिरहेका छौँ। मैले चाहिँ अब मन्त्री मण्डलमा अरू साथीहरू हुनुहुन्छ, मन्त्रीजीहरू मन्त्री मण्डलले कुराहरू उहाँहरूले चाहिँ अब बढी बढी लानु होला बजेटहरू होइन, तर हामीलाई जति बजेट सीमित हुन्छ अब अलिक समस्या त हामीलाई त जनताको सबै पूर्ति गर्न त हामी सक्दैनौँ नि त, अनि त्यसले गर्दा अब उहाँहरूले माग अनुसारको त हामी पूरा गर्न सक्दैन, तर पनि मेरो कोसिस जारी रहन्छ।
4: हजुर, तपाईँ प्रदेश सभा अन्तर्गत सामाजिक विकास समितिको सदस्य पनि हुनुहुन्छ, यो समितिले अहिलेसम्म के कस्ता कार्य गरेको छ जानकारी गराइदिनुहोस् न।
3: सामाजिक विकास समितिले अब दलितहरूको आवाजहरू जान्ने कुराहरू, जनजातिहरूको अनि महिलाहरूको पिछडा वर्गहरूको पनि कुराहरू उठाउने गरेको छ। सामाजिक विकास समितिले चाहिँ अब धेरैवटा क्षेत्र चाहिँ समावेशन भएको हुनाले उद्योग पनि त्यस क्षेत्र पर्छ होइन, अनि अब समग्र विकासको लागि अनि जनताको अब कृषिलाई जोड दिन्छौँ, त्यो हाम्रो कृषिमा पनि पर्छ, उद्योग पर्छ होइन। सामाजिकमा अब विभिन्न स्कुलहरूका कुराहरू आउँछन्, अब त्यहाँबाटै हामीले कति समाधान गर्छौँ। अनि अब विधेयकहरू अब ल्याउनु भयो भने मन्त्रालयले मन्त्रीहरूले विधेयक ल्याउनु भयो भने त्यसको लागि पनि टेबल भएको छ भने हामीले सामाजिक विकास समितिमा छलफल गरेर त्यसलाई त्यो ड्राफ्टलाई चाहिँ छलफलबाट त्यसलाई चाहिँ परिवर्तन गर्न पर्यो, हामी सुझावहरू दिएर पठाउँछौँ सर।
4: हस् त, माननीयजी कुराकानीको लागि समय दिनुभयो, धेरै धेरै धन्यवाद छ।
3: उहाँले मलाई पनि यो अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद, नमस्कार।
0: चामलिङ सँगै हामी आजको प्रदेश डायरीको अन्त्यमा आइपुग्यौं। अर्को हप्ता फेरि प्रदेश सरकारका गतिविधि योजना तथा कार्यक्रम र त्यसले पारेको प्रभाव समेटिएको जानकारी मूलक सामग्रीका साथ तपाईँलाई भेट्न आउनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुभएकोमा प्राविधिक मित्र युगनारायण खाँलाई धेरै धेरै धन्यवाद। आजको कार्यक्रमबाट म कार्यक्रम प्रस्तुत बलराम दाहाल बिदा हुन्छु। हस्त नमस्कार।

0: सात प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गुप्त नै राख्नुपर्छ। जबरजस्तीकरणले जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
1: आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
2: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
1: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेज डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
2: हो र के डेन्टल रे?
3: एभरेज डेन्टल क्लिनिक सुलुदुत कुण्ड नगर पालिका 5 बसन्त बजार सलेरी सुलुखुम्बु।
1: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेज डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेज डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
5: एभरेज डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
6: आज मेरो जन्मदिन हो, याद त छ नि?
7: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी भुल्नु र? ल आँखा बन्द गर त।
6: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
7: ल अब आँखा खोल त।
6: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालगाडी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सुनि दुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलु।

I'm gonna get my life.

यो बादल यो पहाड़ ये फूल भन्दा सुंदर छे यो खोला यो झरना ये पंछी भन्दा चंचल छे यो बादल यो पहाड़ ये फूल भन्दा सुंदर छे यो खोला यो झरना ये पंछी भन्दा चंचल छे स्वर्ग

जीवन बनी कई हो मित्र छाए खुद हो जा।

0: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-2043। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा थोर बौद्ध सिलिखुडी।
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाने नि है।
2: के भन्छु भन्नु
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले हुन्छ।
2: ए कुरा त्यस्तो हो, गएर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरु।
3: नमस्ते, कति टाइमले पाल्नुभयो?
2: आज रिनाले स्कुल जान्न भन्नु, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएरै राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: कत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकिएन।
6: ए के भो दौडिदिई पो आइस त।
5: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
6: भन को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
0: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौ, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौ, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: डिफ्रिज, स्विच, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुबुट कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: ए बाबु, मेरो त हात खुट्टा अनुसार झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986952, 9824417718, 9843349696 र 9861314472। आन्जी औषधालय, सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

Sagalan mo si din se.

मधुर से मयूर नाच दिन से मधुर से मयूर नाच दिन।

0: ओल्ड एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: संक्षेप सूर्या फिल्म स्टूडियो टाइम
0: इस 9 PM रात को 9 बजे टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वनामय ऑफसेट प्रेस सोनू दुदु नगर पालिका 5 सोलखुम्बू
2: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालो पालो भन त
4: सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: श्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यो अरूको पनि केही छ कि वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
1: मानसिक समस्याबाट बस्ने उपायहरू
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
4: असल साथीहरूसँग मात्रै संगत गरौं
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं
4: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
1: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
2: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
0: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
2: हो खिचौ खिचौ केटा केटी सबैको सामु खिचौ न
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
2: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन् योभन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: नमस्कार सेनसेनेका दिदी
7: नमस्कार नमस्कार
4: दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
4: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
4: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ
0: नेपाल सरकार विज्ञापन
1: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
1: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
1: डर लाग्नु निद्रा नलाग्नु
4: अनौठा विचार आउनु
1: निराशा बढ्नु, खुशी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
8: नेपाल सरकार विज्ञापन।
9: नमस्ते डाक्टर सर।
10: नमस्ते, भन्नुहोस् न। भन्नुहोस् त के हो?
9: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद पनि थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
10: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
9: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
10: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। के हो के दशा लाग्यो डाक्टर साहब?
9: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, ट्राफिक गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
10: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्दा होला जस्तो भएको छ डाक्टर साहब।
9: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
10: हजुर।
9: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
10: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
8: नेपाल सरकार विज्ञापन।
11: मरे नि के हो?
9: हेर त, रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
9: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
11: जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त,
9: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
1: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
9: खै जन्मदाता दिनुस् त?
10: जन्मदाता गरेको छैन नि म्याडम।
9: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
10: मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
10: पहिला कसैले भन्यो?
13: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हत्याको घटना कसरी रोक्न सकिन्छ?
14: डिप्रेसन, मदिरा लागि औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रूपको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड नपुग्ने कुरामा नलाग्ने, शरीरमा चकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बास सम्बन्ध नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
4: सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार।
14: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
4: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयरै नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
14: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटिपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 वा प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाज निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
1: पक्षी गरामा वर्ण हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
0: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्षिण एवं अनुपती शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति
0: भर्ना म्याथ यही 13 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याथ 2083 साल असोज 20 गतेसम्म।
1: पढ़ाई हुने समूहहरू
0: कम्प्युटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानवीकी समूह, शिक्षा शास्त्र समूह।
1: कानून समूहमा 30 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 98-55-10-55 छ, 98-41-63-53-33, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस कल्लेरी सोलुखुम्बु।

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एफई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आज सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना यस गाह्रोमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ पद महिला शिक्षक तह प्राथमिक तृतीय र संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि 2:02 बजेसम्म गर्मा मापी कर्म परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 प्रस्तुतिता मूल्य गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधानाध्यापक विनोद सिंह तामाङ 98426 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98151873 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98151743 श्री गार्मा माध्यमिक विद्यालय सुनि तुकुन्द नगरपालिका 7 सुनखुम्बु

0: कतै माघ बैसाजन लाग्यो जाँदैन बाछा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल सोचमा जापानी संसार पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुनुहुन्छ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहन किचेपाटी काठमाडौँ

सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति

0: ನಾಗರಿಕತೆಯ ಕಸ್ತು ಸಂಚಾಲನ ವೀಕ್ಷಿಸೋಣ. ಅದಳಿಸುವ ಗ್ರಹಿ ಮಹಾನುಭಾವರು ಯಾತ್ರ ವ್ಯವಸ್ಥಾ ಕರಡಿಬಾಟ ಪ್ರಭಾವ ಶಿವ ಪ್ರಾಪ್ತಿ ಸಹಜೀಕರಣಿ ನಾಗರಿಕ ಸಹಾಯಕ ಕಕ್ಷ ಸಂಚಾಲನ ಉಕ್ತ ಕಕ್ಷಬಾಟ ಮುಖ್ಯ ಸೇವಾ ಪ್ರಾಪ್ತ ಸೇವಾ ಪ್ರಾಪ್ತಿ ನಾಗರಿಕ ಸಹಾಯಕ ಕಕ್ಷದ ಸಂಪರ್ಕ ರಾಖ್ಯ ಅನುರೋಧ ಸೇವಾ ಪ್ರಾಪ್ತಿ ಪ್ರತಿಕ ಪ್ರಲೋಭನ ನಗರಿ ಅಸು ಸೇವಾ ಲಿನ ಹಾರ್ದಿಕ ಅಪೀಲ್ ಕರ್ದ ಸೇವಾ ಪ್ರಾಪ್ತಿ ಕೋಈ ಗ್ರಾಸ ಆಯ್ನ ರಾಜಸ್ತಿ ಅಧಿಕಾರ ಕಾರಣಿ ಪ್ರಮುಖ ಸಂಪರ್ಕ ರಾಖ್ಯ ಸಚಿವ
1: ಪ್ರದೇಶ ಸರ್ಕಾರ ಆಂತರಿಕ ಮಾಮಲ ತಥಾ ಕಾನೂನು ಮಂತ್ರಾಲಯ ಬಿರಾಜ್ಮಾನ.
2: आर्थिक वर्ष 2084-85 का लागि प्रवेश प्राप्त संचालन गरिने आयोजना कार्यक्रम को प्रस्ताव आवधिक संबंध में कृषि प्रदेश योजना आयोग को सूचना
3: आयोजना को वर्गीकरण आधार तथा मापदंड निर्धारण और आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बंदुक स्थानीय भर प्रवृत्व कार्य आर्थिक वर्ष 2084-85 में कार्यान्वयन होने आयोजना कार्यक्रम के संबंध में इस आयोग मिति 2082 साल चैत्र 9 गति आयोजना वन सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ. साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखिन अनुरोध गरिन्छ. प्रस्ताव आधार सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.in हुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ.
1: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल.
2: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना
0: अदालत सेवा ग्रही महानुभावर यातायात व्यवस्था कार्यालय प्रभाव सेवा प्राप्ति को सहजीकरण को नागरिक सहायता कक्ष संचालन उक्त कक्ष निःशुल्क सेवा प्राप्त होने सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राखने अनुरोध कर सेवा प्राप्ति में कोटी को प्रलोभन नगरी आपू सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कोई ग्रास आयोग राष्ट्रीय अधिकार कार्य प्रमुख कृषि संपर्क राख
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराजमान.
2: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ. यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ. त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल स्तरीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ. सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ.

प्रहरीले नागरिकताको फोटो कपी दुई प्रति हड़ताले खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: सम्पर्क रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय पिरातुगन।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: बालबालिकालाई लागू औषध दुरूपयोग गर्दछ,
5: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं, बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं, बालबालिकाको संगतमा ध्यान दिउ, लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ, बालबालिकासँग नियमित संवाद गर्ने गरौं, बालबालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं, बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
0: सवारी साधनको इन्जिन र ट्रेफिक रुख गर्ने सम्बन्धी सूचना।
7: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र ट्रेफिकको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय पिरातुगन।
8: सड़क प्रयोग गर्दा ध्यान दिउ,
9: सड़क सीमा अतिक्रमण नगरौं,
10: सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं,
11: सड़कको नाली ठाउँ तथा पानी निकास बन्द हुन नदिउ,
12: सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं,
13: सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं,
14: सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं,
15: सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं,
16: जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं,
17: सड़कको तत्काल मर्मतमार गर्ने गरौं,
18: यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं,
0: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं,
1: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ,
0: जलवायु परिवर्तनका असर घटाउ सामूहिक प्रयास गरौ,
11: वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ,
13: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ,
12: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ,
10: वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौ र बचाउ,
9: यौनसन्य हिंसा सामाजिक अपराध हो,
0: बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्,
9: हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जसुकीबाट हुन सक्छ,
0: अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ,
9: बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ,
0: त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं,
9: बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
19: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रबन्धन सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो होइन। गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ।
20: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
21: हेलो दाई नमस्कार।
22: नमस्कार भाइ कता छौ?
21: म त गाउँमै छु नि दाई। एसी परीक्षा सकेर बसेको साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके। कहाँ पढ्ने के पढ्ने म त अमाउमा परे दाई।
22: अमाउमा पर्ने कुरै छैन भाइ। तिमी सँगै एमसी दिएका साथीभाइ चाबङको मनासु ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्ने निगो गरेर गइसके। तिमी पनि भुक्क भएर आउने। अब तिमी पढ्ने किनकि मनासु आज लाखौं विद्यार्थी

0: पचासवीं वर्ल्ड कॉलेज शांत तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट भौतिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथ ही यह कॉलेज में विद्यार्थी में रहकर अंतर्निहित प्रतिभा पहचान करी उजागर करना मदद करते आयो न्यूनतम शुल्क गुणस्तरीय शिक्षा मनासुन वर्ल्ड कॉलेज साबुन सुसीपाती संपर्क नंबर 9803623382 9803623387
1: युवा कृषि पर्यटन मार्फत समृद्ध मध्य दूतकोशी समावेशी विकास का आधार उत्पादन रोजगारी का पर्यटन को केन्द्र मध्य दूतकोशी को समृद्धि मध्य दूतकोशी गांवपालिका समिति के सहकारी में उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महीना को दोस्रो बुधवार साझ 7:30 देखि 8 बजे समय सुनो एफएम 101.2 मेगाहर्ट्ज अनलाइन और सुनो एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेछा सोलन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सोलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 आठ बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज www.dot सुरु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ नेपाली सिनेमा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ स्थानीय दुर्गापक्ष फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म हक जानकारीको लागि सम्पर्क नम्बर 0735 5576 साथ ही भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा स्वरूपमा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही स्वरूपबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोपाई गर्न ल्याङ बनाउन केरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ
3: के भयो के को हल्ला खुल्ला हो यो
4: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
5: के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
3: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
5: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
6: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: युवा कृषि पर्यटन मार्फत समृद्ध मत्स्य दूतकोशी समावेशी विकास का आधार उत्पादन रोजगारी का पर्यटन को केन्द्र मत्स्य दूतकोशी को समृद्धि मत्स्य दूतकोशी गांवपालिका समितिंद के सहकारी में उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महीना को दोस्रो बुधवार साझ 7:30 देखि 8 बजे समय सुनो एफएम 101.2 मेगाहर्ट्ज अनलाइन और सुनो एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। कहाँ पुग्यो कहाँ पुग्यो जनप्रतिनिधिको नजर विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेछा सोलेनी गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सोलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 देखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ट्ज www सुरु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
1: जत्न पास होइन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अलि महिलाले चलाउनै सकिन्न। होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भने बजारमा
2: चिन्ता किन लिनुहुन्छ। एकपटक लगानी गरी 10 वर्ष झुक्का हुन होन्डाको महिला मैत्री 2 वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिमर छँदै छ नि।
1: यो कहाँ किन्न पाइन्छ अनि 500 साइकल कहाँ कहाँ उपलब्ध छ नि?
2: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न छोपाई गर्न ल्याङ बनाउन उखेरा लगाउन ढिलो बनाउन सहित यही टिलरबाटै मिल्छ। यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528 80222 साथै 98010208 95 मा मिसकल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ।
4: के भयो के को हल्ला खुल्ला हो यो
5: के हुनु

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौं। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौं। नमस्कार, शुभरात्रि।